0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त

बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यस कारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल आज नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, गरिबीताको आत्मालाई कसरी जित्ने। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी जसरी आमा बुवाले छोराछोरीहरूलाई प्रशस्त खान पुगेको, लाउन पुगेको, उनीहरू असल स्कूल कलेजमा पढेको, प्रशस्त दूध खान पाएको, त्यो हामी हरेक पापी स्वभावका आमा बुवाले पनि त्यो चाहँदछौँ। भने असल स्वर्गीय पिताले तपाईँ र मलाई प्रचुर मात्रामा पुगेको उहाँले चाहनुहुन्छ। गरिबीताको चाहिँ आत्मा भनिएको छ बाइबलमा, र यो गरिबीताको आत्मालाई हामीले कसरी जित्ने भनेर चाहिँ आजको वचनको शीर्षक रहेको छ। र योएलको पुस्तक 3:10 ख खण्डमा पवित्र बाइबलमा यो भनिएको छ, कमजोरीहरूले भनन् म बलियो छु भनेर चाहिँ यस खण्डमा बताइएको छ। यानि हामीलाई त्यो आज्ञा परमेश्वरको वचनले दिएको छ, हामीलाई ढाँट्नु भनेर भन्नुभएको होइन, तर हामी ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरिसकेपछि हामी कुन अवस्थामा परमेश्वरले पुर्याइसक्नु भयो त्यो हामीले थाहा गरोस्, र त्यही विश्वासमा एकजना व्यक्ति बोलोस् भनिकन यस खण्डमा त्यो बताइएको हो। सृष्टिकर्ता परमेश्वरलाई नचिनेका व्यक्तिहरूले त म गर्न सक्छु भनेर चाहिँ त्यो प्रकारले आँट गर्ने व्यक्तिहरूले ठूल्ठूलो कामहरू गर्नुभएको इतिहासले बताउँदछ। उदाहरणको लागि साइचिरो होन्डा भनेर चाहिँ एउटा साइकल मेकेनिकको छोरा हुनुहुन्थ्यो। उहाँको बुवा आमाको राम्रो कमाई थिएन, एउटा जुत्ताधरी पनि किनिदिन सक्नु भएको थिएन। उहाँहरू एउटा दुर्गम गाउँमा बसोबास गर्नुहुन्थ्यो, र त्यहाँ साइकल चढ्ने मानिसहरूको साइकल बिग्रिँदाखेरि बनाएर आएको पैसाबाट आफ्नो जीविका चलाउने गरिराख्नु भएको थियो। तर साइचिरो होन्डाको मनमा चाहिँ म एउटा असल मेकेनिक बन्छु, म जिन्दगीमा केही गरेरै छोड्छु, ममा केही चाहिँ छ भन्ने चाहिँ उहाँले त्यो सत्यतालाई विश्वास गर्नुभयो। र पछि गएर मेकेनिक हुनुभयो, र 1948 उहाँले साइकलमा मोटर फिट गरेर उहाँले मोटर साइकल बनाउन सुरु गर्नुभयो। अब लामो घटनालाई छोटकरी भन्दा अहिले होन्डा मोटर कम्पनी उहाँबाट नै सुरु भएको हो। र एकदम धनी मानी मानिस, धेरै पढेको यस्तो उस्तो भएको व्यक्तिबाट होन्डा मोटर कम्पनी सुरु भएको होइन, तर एउटा व्यक्ति जसले म भित्र कुछ कुराहरू छ, कमजोरले भनौँ म बलियो छु भने जस्तै, गरिबले भनौँ म धनी छु भने जस्तै, यो साइचिरो होन्डाले त्यो विश्वास गर्नुभयो। उहाँले सृष्टिकर्ता परमेश्वरलाई नचिन्नु भए तापनि सृष्टिकर्ता परमेश्वरकै उहाँ सृष्टि हुनुभएकोले गर्दा जो विवेक उहाँमा दिनुभएको थियो, जो आँट उहाँले गर्नुभयो, त्यो आँटमा उहाँले आशिष पाउनुभयो। र अहिले गएर होन्डा कम्पनी विश्वव्यापी रूपमा ठूलो कम्पनी भनिकन हामी सबैलाई थाहा छ, र कतिले तपाईँहरूले होन्डा कम्पनीको मोटरसाइकल गाडी चढी पनि राख्नु भएको होला। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, मानिसहरू भएर धनी हुने नभएर गरिब हुने हुँदैन, मानिसहरू धनी गरिब भन्ने कुरा चाहिँ दिमागबाट हुन्छ। र धेरै जग्गा भएको मान्छे पनि दिमागमा सोचमा गरिब हुनुहुन्छ भने त्यो मान्छेले ढिँडो खाँदै यानि केही उहरू गर्न नसकेर त्यही प्रकारले जिइराख्नु भएको हुँदछ। तर हामीलाई जसरी पवित्र बाइबलको योहन्नाको पुस्तक 1:12 जुन दिन तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनिकन विश्वास गर्नुभयो, त्यो दिन तपाईँ सर्वशक्तिमान परमेश्वरको सन्तानमा तपाईँ गाभिनुभयो, तपाईँलाई एडप्ट गर्नुभयो, धर्मपुत्र धर्मपुत्री बनाउनु भयो। रोमीको पुस्तक 8:10 अनुसार अब यो विश्व सृष्टि गर्नुहुने परमेश्वरको छोरा छोरी हुनु भएको कारणले गर्दा बुवाको जो सम्पत्ति हो त्यो तपाईँको सम्पत्ति हो भनेर चाहिँ बाइबलले त्यो बताएको छ। र तपाईँ ख्रिस्टमा को हुनुहुन्छ भनेर चाहिँ बुझ्नु भएको खण्डमा, पैसा नभएकै खण्डमा पनि, नभएकै अवस्थामा पनि, म धनी बाउको छोरा, धनी बाउको छोरी हुँ, म जिन्दगीमा कुछ गर्न सक्छु किनकि उहाँले मलाई खडा गरेरै छोड्नुहुन्छ भनिकन एक व्यक्तिले त्यो विश्वासमा खडा हुनुहुन्छ। डरमा होइन त्यो व्यक्ति अब विश्वासमा जान्छ, त्यो व्यक्ति अब त्यो दरिद्रताको सोचमा होइन, हाय म कस्तो दुखी मानिस, यस्तो परिवारमा म जन्मिएको हुँ, मेरो यस्तो उस्तो प्रकारले मौकाहरू भएन र मेरो हालत यस्तो भयो भने चाहिँ त्यस्तो प्रकारले त्यो व्यक्तिले सोच्दैनन्। र धरतीमा अहिले जति पनि सफल व्यक्तित्वहरूको हामीले इतिहास पढ्ने हो भने एकदमै धरतीमा धनी छरिएका धनाढ्य बाउ आमाका छोरा छोरीहरूले विजय गरेको पाइँदैन। जसले म गर्न सक्छु भनेर चाहिँ त्यस प्रकारले अगाडि बढ्नुभयो उहाँहरू नै सफल व्यक्तित्वहरू देखिन्छ। यो आजको जो विषय छ गहन विषय, तर छोटो समयमा सक्नुपर्ने भएकोले गर्दाखेरि म तपाईँहरूलाई मुख्य पोइन्टहरूमा लिएर जाने क्रममा परमेश्वरको इच्छा आफ्ना छोराछोरीहरूले गरिबीता भोगुन्, खान नपाउन्, लाउन नपाउन्, दुखी दरिद्रतामा उनीहरू पुगुन् भन्ने उहाँको इच्छा छैन। जसरी अघि नै मैले सुरुवातमा नै भने, हामी पापी स्वभावको आमा बुवा भएर त आफ्नो छोराछोरीहरूले प्रशस्ततामा उनीहरू बसुन् भन्ने हामी चाहन्छौँ भने प्रभु येशूले पिताको परिचय यस प्रकारले दिनुभयो, उहाँ त असल पिता हुनुहुन्छ र उहाँले भन्नुभयो कि तिमीहरू पापी स्वभावको मानिस भएर, घटी कमीको व्यक्ति भएर त आफ्ना छोराछोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूको स्वर्गीय पिताले तिमीहरूलाई कति बढी गरेर असल कुरा दिनुहुनेछ भनिकन उहाँले त्यो स्पष्ट गर्नुभएको छ। स्वर्गीय पिताको परिचय उहाँले त्यसरी दिनुभएको छ र पिताको इच्छा तपाईँले खानु नपाउनु भएको होस्, लाउनु नपाउनु भएको होस्, तपाईँ जहिले पनि पैसा रुपियाँ सम्बन्धी खुई खुई गर्नु परेको होस् भन्ने उहाँको इच्छा छैन र तपाईँका छोराछोरीहरूले राम्रो लुगा लाउनु नपाएको, राम्रो स्कुल कलेजमा पढ्नु नपाएको होस् भन्ने उहाँले चाहनुहुन्न। तपाईँलाई त प्रशस्ततामा उहाँले राख्न चाहनुहुन्छ। मसीहा येशूले धरतीमा आउनुभएको बेला, सृष्टिकर्ता परमेश्वर भौतिक शरीर ओढेर आउनुभएको बेलामा उहाँले भन्नुभयो, म तिमीहरूलाई जीवन दिन आएँ, त्यो पनि प्रशस्त मात्राको जीवन, मुक्ति र उद्धार मात्र होइन शारीरिक सुधार पनि। धरतीमै बस्दाखेरि पनि प्रचुर मात्रामा खाने पिउने लगायत हामीले भौतिक सत्यतामा धार्मिकतामा उपभोग गर्न पाउने प्रकारको प्रशस्त मात्राको जीवन दिन आए भनेर चाहिँ उहाँले त्यसरी भन्नुभएको छ। उहाँ नढाँट्ने परमेश्वर हुनुहुन्छ र हामीले कहिले पनि म धर्मी हुनको लागि गरिब हुन पर्छ, म धर्मी हुनको लागि जाडोमा सिउ सिउ गर्दै कामन पर्छ, मैले हिटर राख्नु मिल्दैन, मैले घरमा एसी राख्नु मिल्दैन भन्ने प्रकारको गलत धारणा हामीले लिनु हुँदैन। उहाँले तपाईँलाई प्रशस्ततामा राख्न चाहनुहुन्छ र तपाईँले यो कुराहरू थाहा गर्नुपर्छ कि तपाईँ भित्र उहाँले प्रचुर मात्राको खानीहरू राखिदिनु भएको छ। जो अघि मैले पढेर सुनाए, होन्डा कम्पनीको जो मालिक हुनुभयो, यानि होन्डा कम्पनी सुरु गर्नुभयो, गरिबको छोरा, गरिबी भए पनि उहाँ मनमा धनी हुनुहुन्थ्यो म यो गर्न सक्छु भनेर, त्यस्तै तपाईँले आफूभित्र परमेश्वरले राखिदिनु भएको खानी के वरदान ममा छ, त्यो वरदानलाई म बल्दो बनाउँछु, तिखार्छु र त्यो वरदान मार्फत मलाई प्रभुले प्रचुर मात्रामा, मैले खानु लाउने पुग्ने मात्रै होइन दिएर पनि मलाई प्रचुर मात्रामा हुने प्रकारको म अवस्थामा जानेछु भन्ने तपाईँ त्यो दिमागमा पस्न सक्नुपर्छ। पुग्दैन, हुँदैन, छैन, म मर्छु होला, भोलि म अबर पर्छु होला, ऋणै ऋणले म च्यापिएला, म त कामै नलाग्ने मान्छे, धरतीको बोझ मात्रै म भएको छु, हाय कस्तो म दुखी मानिस, त्यो प्रकारको कुराहरू बाइबलले बताउँदैन। अब त तपाईँ राजाहरूका महाराजाको छोरा, राजाहरूका महाराजाको छोरी भइसक्नु भएको छ र तपाईँको नभएको समयमा पनि तपाईँ को हुनुहुन्छ ख्रिस्टमा भन्ने जान्नुभयो भने योलको पुस्तक 3:10 भने जस्तै कमजोरहरूले भनौन् म बलियो छु। तपाईँ अवस्थामा कमजोर हुनुहोला तर ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरिसक्नु भएको कारणले गर्दा अब तपाईँ सामर्थ्य हुनुहुन्छ र अब तपाईँ त्यो डरबाट साहसमा निक्लिन सक्नुपर्छ, निराशबाट तपाईँ मलाई पुग्नेहरू आदि इत्यादि होला भन्ने जस्तो मात्रै होइन, मलाई दिएर खाएर पनि ममा प्रशस्त हुन्छ भन्ने त्यो विश्वासमा, डरबाट अब विश्वासमा तपाईँ बसाई सरेको हुनुपर्छ। यो फलानुले त यति प्रगति गरे मैले गर्न सकिनँ, भन्ने जस्तो भावनामा त्यो नभएर म नाङ्गो शरीर लिएर आएको मानिस एक दिन नाङ्गो शरीर लिएर पनि फर्किँदिन। त्यसले गर्दाखेरि म स्वार्थको भावना होइन तर सेवाको भावना लिएर जिउँछु, त्यो नै मेरो लागि सम्पत्ति हो, प्रशस्तता हो भन्ने त्यो रियालिटीमा, त्यो सत्यतामा आफ्नो सोचलाई हामीले राख्न सक्नुपर्छ। र सुर्ता नभएर अब हामी सबै परिस्थितिमा प्रभुलाई धन्यवाद दिँदै, मेरो परमेश्वर, मेरो बुवाले मलाई कहिले पनि धोका दिनुहुने छैन, उहाँले भन्नुभएको छ मतीको पुस्तकमा भोलिको दिनको लागि फिक्री नगर भनेर चाहिँ भन्नुभएको छ, खाने लाउने बस्ने यी कुनै पनि कुराहरूमा मलाई फिक्री नगर्नु भनेर चाहिँ भन्नुभएको छ र मलाई पुर्याउनुहुन्छ भनेर चाहिँ त्यो सत्यतामा हामी उभिन सकिएको खण्डमा हामी कमजोर अवस्था भएकै अवस्थामा पनि म बलियो छु, गरिब अवस्थामा भएकै अवस्थामा पनि मलाई प्रभुले प्रशस्त मात्रामा राखिराख्नु भएको छ, म परमेश्वरको सन्तान भएको छु र उहाँमा म आशिषित भएको छु, म अब श्रापबाट आशिषमा बसाइ सरेको व्यक्ति हुँ भने चाहिँ त्यो दरिद्रताको जो सोच छ त्योबाट हामी बाहिर निक्ल्यौँ र ख्रिस्टमा म को भइसकेको छु भन्ने हामीले थाहा गरिएको खण्डमा हामी गरिबीताबाट प्रशस्ततामा आउन सक्छौँ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह पण्डित परिवार सबैलाई जय मसीह। म एउटा गवाई दिनलाई यहाँ आएको छु। मेरो नाम संगीता तन्दुकार हो। मेरो घर चाहिँ कोटेश्वर हो। अहिले चाहिँ कोटेश्वरबाट म सानो गाउँ सरेको छु, त्यो नयाँ घरमा, अनि त्यहाँ सानो गाउँमा बस्छु। म मेरो मण्डली हो, गेसु मण्डली हो। गेसु मण्डलीमा अनि म सेवा समिति गर्दैछु, अनि म सानो एउटा गवाई दिन्छु भनेर यहाँ आएको छु। यो गवाई चाहिँ सुनिदिनु होला भनेर, होइन त्यो गवाई भन्दैछु, अब तपाईँले सुनिदिनुहोस्। मेरो चाहिँ यस्तो हो, कोटेश्वर हुँदाखेरि धेरै परमेश्वर नै काम गर्दै हिँड्थ्यो। अब हिँड्ने गुरुबारले हामीलाई त्यहाँ उसको के अरे भेटघाट कार्यक्रम राख्नुभएको आशिषै थियो, अनि सेवा समितिमा हिँड्थ्यौँ। त्यहाँबाट हिँड्दाखेरि परमेश्वर धेरै आशीर्वाद, घर बिक्रीको लागि धेरै वर्ष राखिरहेको थियो, अनि गुरुआमा र हामी त सँगसँगै हिँड्थ्यौँ। साथी गुरुआमा सबै कुरा, मेरो कुराहरू थाहा छ, उहाँ र मेरो कुरा, अनि मेरो लागि धेरै प्रार्थना गरिदिइराख्नु भएको छ। अनि त्यहाँबाट घरबाट मलाई छुटकारा पायो, बेच्यो, अहिले सानो गाउँमा छु, सानो गाउँ बसे। जो परमेश्वरले गुरुबाले वचनमा हरेक दिन भन्नु, उहाँले भन्नुहुन्छ नराम्रो पछि, हाम्रो दुःखको पछि सुख आउँछ भनेर। मेरो जीवनमा सुख आउनलाई नै दुःख भइरहेको छ, कहिले खेडो बाँदरबाट, कहिले घरबाट, कहिले साथी सङ्गीतबाट, कहिले छरछिमीबाट, तर मलाई चाहिँ केही नराम्रो चाहिँ भएन। जब जब मेरो जीवनमा खेडो आयो त्यति त्यति मेरो जीवनमा प्रगति राम्रो भयो। मेरो अब अरूको बाटोबाट होइन, मेरो आफ्नै जन्मदिनी छोराछोरीबाट पनि मलाई ठुलो आयो। त्यही अनुसारको मेरो नयाँ वर्षमा त परमेश्वर नयाँ नयाँ गर्दै लानुभयो, अनि म नयाँ वर्षमा अब प्लास्टर रोकेको प्लास्टर गर्न पाइयो। छोराहरूको हृदय बोलिदिनु भयो। म बिरामी भएर 7 महिना ओछ्यानु पर्दाखेरि म परमेश्वरमा सबैजना साथी दिदीबहिनीहरू आउनुभयो, मण्डली परिवारले मेरो प्रार्थना गरिदिनु भयो। मलाई मृत्युमा सैतानले पुर्याउनु लागेको थियो, तर परमेश्वरले मेरो मृत्युबाट पनि मलाई जीवित पार्नुभयो। त्यत्रो नसाहरू छुट्टिन्थ्यो होला, धारू खुसिन्थ्यो होला, त्यतिखेर पनि परमेश्वर मलाई सम्हालेर आज चङ्गाई दिनुभयो, प्रभुलाई धन्यवाद। 7 महिना अगाडि ठुलो बारी आएको बेलामा बिहान म यतै बारातमा चाहिँ हिँडिरहेको थियो, उतारे यताबाट गर्थ्यो। मान्छेले जीवनमा कतिखेर के हुन्छ थाहै हुँदैनन्। अनि त्यसै बारी आउँदाखेरि घर पछाडि एउटा तरकारी टिप्नु जाँदाखेरि तरकारी टिप्नु जाँदा त्यो खोरले थिचेर मलाई जस्ताहरू फलामहरू थियो त्यतिखेर, त्यस्तो खामा पनि म लडेको थियो, सुत्नु पुगेछु। अनि त्यतिखेर म उठेँ, प्रभु म केही भएको छ भने होसै आएको छैन। पछि यस्तो उठेँ, हेर्दाखेरि अब सुतिरहेको छ। उठेर म बिस्तारै माथि गएँ, माथिबाट त खाटमा पनि बस्न सकेन, उठ्नु पनि सकेन। अनि छिमेकी नानीलाई बोलाएर, नानी नानी छिटो छिटो आऊ भने, उठे आऊ न, म त यहाँ कस्तो बस्नु पनि नसक्ने, यता त भयो भने। अनि छिमेकी नानी आएर लुगा सुगा लगाइदियो, अनि फेरि छोरीलाई फोन गर्थ्यो, छोरी भाइ आएर हस्पिटल लान्थ्यो। हस्पिटल लाने बेलामा त झन् कहीँ कहीँ पनि सबै बन्द, गोर्खो पनि पानीले डुबेर, क्रिस हस्पिटल पानीले डुबेर कति गाह्रो भयो। त्यतिखेर पनि मलाई परमेश्वर छोरीहरू आँट्यो म चाहिँ प्रभु हाम्रो साथमा छ भने मलाई केही पनि भएको छैन भने अनि त्यो गाडीमा अन्य जातले चलाएको म त प्रभु तपाईँले मेरो एसआईको 43 वचनबाट तपाईँले दाबी गर्दछु प्रभु तपाईँले मलाई पानी भएर कतारले पानीमा डुब्ने दिने छैन आगो घर घर पनि आगोमा जान दिने छन् भन्ने छ म किन डराउने परमेश्वर मेरो साथमा छ भनेर छोरीहरू आँटिरहेको छ म डराएन त्यही पनि प्रार्थना गर्दै गर्दै परमेश्वर वचन दाबी यता गए पनि उता गए पनि सबै बन्द थियो एउटा चाहिँ हर सिटी भन्दा माथि क्यान्सर हस्पिटल रहेछ अनि त्यहाँ गएर एक्सरे गर्दाखेरि म कामे छु मलाई पनि थाहा थिएन अन्त कामदाखेरि छोरीहरू सबै जाएर आँटिनु भयो अनि त्यही पनि म डराएको छ मलाई त केही पनि भएको छैन तिमीहरू किन आँटेको भने अनि एक्सरे गर्दाखेरि अनि तपाईँको नसाहरू आएर बेडरेस्ट गर्नुपर्छ तपाईँको नसाहरू त एकदम चेपे छ अब तपाईँ वृद्ध भइसकेको मान्छेको अपरेसन पनि गर्नु मिलेर बेडरेस्टै गर्ने हो भने अनि बेडरेस्ट गर्नु भनेपछि फेरि म गएर बेडरेस्ट गरेँ अनि सबै विशेषहरू भेटघाट गर्न आउनु भयो अनि सबैजना भेटघाट गर्नुभयो खुसी भयो लामो समयबाट आउँदाखेरि कोही पनि नआउँदाखेरि मन क्या शैतानले कस्तो मन गुलमाल पारे ए लामो समय बिरामी भएर बस्दाखेरि त यस्तो पो हुँदो रहेछ कोही पनि हुँदैन रहेछ आफै बोली हुनु पर्ने रहेछ भने शैतानले यति खोल्दाखेरि मैले प्रभुले त्यो टिभीबाट परमेश्वर गवाईहरू सुनिराख्दाखेरि तिम्रो साथमा अब चाहिँ तिम्रो साथमा हुन्छन् पहिला मान्छेमा भर पर्छ यो आउँछ कि त्यो आउँछ किन हामी मान्छेमा भर परे हुन्छ कोही आइडियोस् भनेर हामी मान्छेमा भर पऱ्यो भने तिमी एकान्तमा पनि तिमी एक्लै हुँदा पनि म छु तिम्रो साथमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने त्यो गवाईहरू सुन्दाखेरि यतिखेर तिम्रो साथमा चाहिँ परमेश्वर हुन्छ भनेर त्यो वचनहरू सुनिरहेको थियो अनि त्यहाँबाट मलाई हौसला पनि भयो अनि मलाई त थेरापी गर्नु भयो थेरापी गर्दाखेरि झन् हिँड्नु नसक्छ अलिअलि हिँड्नु सकेको पनि क्रिसमस अगाडि हिँडिसके मान्छे पनि थेरापी गर्दा गर्दा हिँड्नै नसक्ने भयो अनि फेरि गएर प्रभु तपाईँको इच्छा छ भने असल डक्टर भेट्न सकेको होस् भने अनि त्यहाँ डक्टर पनि असल पाएर साधारण एक्सर्साइजले अहिले म जता जता हिँड्नु सक्छु अस्ति पनि ऱ्यालीमा नाचेर हिँड्नु सक्यो जे होस् अहिले जता जतै म हिँड्नु सकेछ म घरै बसे बसे पनि प्रचार गरेर अनि कोठामा बस्नेहरू अनि भाडामा बस्नेहरू अरूलाई वरिपरिलाई बाइबल पारिरहेको छु उनीहरूले प्रभुलाई विश्वास गर्न सकेको होस् भनेर मेरो त गवाई धेरै छ अब यो हालसालकै मात्रै मैले तातो तातो मात्रै गवाई दिएको हो मेरो जीवनमा परमेश्वर ठुलो ठुलो काम गर्नुभयो खेदो बाधा भएर जानुपर्ने रहेछ जब हामी निराशमा होइनन् परमेश्वरमा आशामा जिउनेहरूलाई चाहिँ परमेश्वरले विजय गराएर छोड्नु हुँदो रहेछ अहिले म राम्रै छु अब मेरो घर परिवार पनि सबै राम्रो छन् छोराछोरी पनि राम्रो छन् छोराबुहारी पनि असल छन् छोराछोरी पनि कामहरू सबै राम्रो भइरहेको छ अहिले म जग्गा किन्ने जाँदैछु प्रभुले दिनुभयो घरमा त्यत्रो वर्ष रोकेको प्लास्टर पनि खुलाउनु भयो बाटो पनि खुलाउनु भयो त्यहाँभित्र लाने गाडी थिएन त्यो पनि खुलाउनु भयो अनि छोराछोरीको बाटो पनि उपचारको लागि पैसा रुपियाँहरू पनि सबै परमेश्वरले जुटाउनु भयो अनि मेरो जीवनमा दुःख पनि कष्ट पनि आयो त्यो सँगसँगै परमेश्वरले सुख आउँदा मलाई दुःख आउँदो रहेछ त्यो दुःखमा चाहिँ स्थिर रहनु पर्दो रहेछ जब स्थिर रहन्छ नि तर परमेश्वर त्यसको बापत परमेश्वर धेरै आशिष दिनुहुँदो रहेछ भनेर मलाई पनि अझ मैले सिक्दैछु जाने पनि अब मेरो दुःख यस्तै हो कि भनेर कहिले कहिले निराशमा आउँछन् तर परमेश्वरले त्यो दुःखको पछाडि मलाई नयाँ आत्माहरू दिनुभएको छ अनि बाइबलहरू बाँध्ने शक्ति यो दिनहरू दिनुभएको छ।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
1: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
2: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
3: हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भो भन त
5: केही होइन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: तर यसुले भन्नुभयो बालकहरूलाई म कहाँ आउन देऊ तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुर्मी जस्मै 105 मेगाहर्ज काठमाडौँबाट र गुर्मी जस्मै 105 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ साथै यस कार्यक्रम गुर्मी जस्मीको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
10: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
9: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु

0: डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाई एक्लो हुनुहुन्न, परमेश्वर तपाईसँग हुनुहुन्छ। जयमसी आज बुधबार अगस्त 5 तारीख साउन 20 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 5 अध्यायको 14 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ। बाइबलले भन्दछ, यहोशू यरियोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने हातमा नाङ्गो तरवार लिएका एकजना मानिस उभिरहेका रहेछन्। यहोशू उनी कहाँ गएर, तपाईँ हामी पट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ भनेर सोधे। अनि उनले भने, होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ। तब यहोशूले जमिनमा खोप्टो परेर दण्डवत गरे र उनले भने, मेरा प्रभु आफ्नो दासलाई के भन्नुहुन्छ? अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, तेरा खुट्टाबाट जुत्ता फुकाल, किनकि त उभिएको ठाउँ पवित्र छ। अनि यहोशूले त्यसै गरे। यहाँ सन्देश अत्यन्तै स्पष्ट छ। यरियो सहरसँग पर्खाल हुन सक्छ, तर यहोशू तिमीसँग त्यो भन्दा ठूलो कुरा छ। तिमीसँग परमेश्वर हुनुहुन्छ, उहाँ तिमीसँग हुनुहुन्छ। के यहोशूलाई चाहिने शब्द त्यही होइन र सर्वशक्तिमान परमेश्वरको उपस्थितिको सम्झना? के तपाईँलाई चाहिने कुरा त्यही होइन र यही जान्नु कि परमेश्वर नजिक हुनुहुन्छ, तपाईँ कहिले एक्लो हुनुहुन्न, अनि तपाईँको सबैभन्दा अन्धकारमय खडीमा तपाईँका गहिरा प्रश्नहरूमा प्रभुले तपाईँलाई कहिले छोड्नुहुने छैन। दाउदले भनेका छन्, परमप्रभु तपाईँले मेरो हिस्सा र कचोरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मैले परमप्रभुलाई सधैँ मेरो सामुने राखेको छु, उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन, यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ। यो कुरा तपाईँले भजन संग्रह 16 5 9 पदसम्म हेर्न सक्नुहुन्छ। के तपाईँ यरियो जस्तै चुनौतीको सामना गर्दै हुनुहुन्छ? त्यसो भने यहोशूले गरे जस्तै गर्नुहोस्। यहोशू यरियोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने हातमा नाङ्गो तरवार लिएका एकजना मानिस उभिरहेका रहेछन्। यो कुरा तपाईँले यहोशूको पुस्तक 5 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले धेरै समयदेखि समस्यालाई हेरिरहनु भएको छ, अब समस्या समाधान गर्नुहुने यहोशूतर्फ आफ्नो आँखा उठाएर हेर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजित राई गुड न्युज एफएम 105.1 MHz हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौं यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामुन्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ प्रथम शताब्दीका मण्डलीका महिलाहरू। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 37। आज हामी पहिलो शताब्दीको मण्डलीमा महिलाहरूको प्रभाव देख्न एउटा रोमाञ्चक यात्रामा जाँदैछौ। मेरो दृष्टिकोण के छ भने आजको संसारमा महिलाहरूले पनि ख्रिस्टको शरीरको लागि महान र शक्तिशाली सेवाहरूमा गर्न उठ्न सक्छन्, किनभने परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै प्रभावकारी सेवा गर्ने क्षमता दिनुभएको छ। एफिसीको पुस्तक 4:16 यसरी लेखिएको छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोनीद्वारा जोडिएको र बाँधिएको भए प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। ख्रिस्टको शरीरमा महिलाहरू साथै पुरूषहरू पनि मिलेर बनेको छ। मानिस महिलाहरूले आफ्नो कार्यहरू नगरी शरीरले परमेश्वरले चाहनु भएको प्रभावकारी वृद्धि प्राप्त गर्न सक्षम हुने छैन। प्रेरितको पुस्तक 2:17-18 यसरी लेखिएको छ, आखिरी दिनहरूमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले अगमबानी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास दासीमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमबानी बोल्नेछन्। मण्डलीको शुरूआतमै जब पवित्र आत्माको वरदान खन्याइएको थियो, पत्रुसले स्पष्ट पारे कि पुरूष र महिला दुवैले पवित्र आत्मा पाउनेछन् र दुवै लिङ्गले अगमबानी गर्नेछन्। पहिलो कोरन्थीको पुस्तक 11:5 हामी यो पनि देख्छौ कि परमेश्वरले महिलाहरूले अगमबानी गरेको चाहनुहुन्छ। लिडिया एक महिला सेवकाईको अगुवाको उदाहरण हुन्। माकेडोनिया भ्रमण गर्ने विशेष दर्शन प्रकाश प्राप्त गरेपछि प्रेरित पावलले उनीसँग भेट गरे। उनले दर्शनको पालना गर्दै फिलिपी सहरको यात्रा गरे। प्रेरितको पुस्तक 16:13 यसरी लेखिएको छ, अब सबातमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयो, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी अनुमान लगाएका थियौं र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। त्यो विश्राम दिन थियो, त्यसैले पावलले सम्भवतः धार्मिक संगति कहाँ भइरहेको छ भनेर पत्ता लगाउन वरिपरि सोधपुछ गरेको हुनुपर्छ। उनले नदी किनारमा भएको प्रार्थना सभाको बारेमा थाहा पाए र उपस्थित हुने निर्णय गरे। त्यो महिलाहरूको सभा रहेछ। पावलले उनीहरूसँग सामेल हुने निर्णय गरे। प्रेरितको पुस्तक 16:14 यसरी लेखिएको छ, अनि थियाटिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। लिडिया एक अन्य जाति महिला थिइन् र सम्भवत यीशु ख्रिस्टको बारेमा सुनेका थिएनन्। लिडियाले पावलले बोलेको शब्दहरू सुनिन् र उनको सन्देशलाई ध्यान दिइन्। परमेश्वरलाई थाहा थियो कि उनको हृदय उहाँको वचन ग्रहण गर्न तयार छ, त्यसैले उहाँले पावललाई उनीसँग भेट्न पठाउनुभयो। प्रेरितको पुस्तक 16:15 यसरी लेखिएको छ, जब तिनी र तिनका घरका सबैको बत्तीसमा भयो, तब तिनले हामीलाई विन्ती गरिन्, यदि तपाईहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् र तिनले हामीलाई घर लगाइन्। लिडिया सम्भवतः युरोपबाट यीशुमा विश्वास गर्ने पहिलो व्यक्ति थिइन्। मुक्ति पाएपछि लिडियाले आफ्नो परिवारलाई सुसमाचार बाँडेकी थिइन् र उनको सम्पूर्ण घर परिवारले पनि मुक्ति पाए। त्यसपछि उनले पावल र उनका साथीहरूलाई आफ्नो घरमा रात बिताउन निम्तो दिइन् ताकि उनले उनीहरूलाई सिकाउन जारी राख्न सकुन्। यस अद्भुत कथाबाट हामी देख्छौ कि परमेश्वरले पुरुष र महिला बीचको मनपर्ने खेल खेल्नुहुन्न। यस अवस्थामा यो एक अन्य जाति महिला लिडिया थिइन् जसलाई परमेश्वरले सेवामा तयार पार्नुभयो। प्रेरितको पुस्तक 17 अध्यायको 12 पदमा यसरी लेखिएको छ, यस कारण यिनीहरू मध्ये धेरैले साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरूषहरूले समेत विश्वास गरे। यस्ता धर्मशास्त्रहरूबाट हामी परिवार, चर्च र समाजका क्षेत्रमा महिलाहरूको स्थान उच्च पारिएको देख्छौ। पावल सेवामा महिलाहरूसँग काम गर्न धेरै इच्छुक थिए। उनले सेवाको कुरा आउँदा नेतृत्व पदहरू सहित महिलाहरूलाई आफूसँग बराबर ठाने। पछि पावल कोरिन्थ गए जहाँ उनले पहिलो पल्ट अकिलास नाउँ गरेका यहुदी र उनकी पत्नी प्रिस्किलालाई भेटे। उनीहरू एउटै पेसाका थिए। उनीहरूसँग उनीहरूको घरमा बस्थे र सम्भवत उनीहरूलाई परमेश्वरका कुराहरूको बारेमा सिकाउन र सल्लाह दिन धेरै समय बिताए। प्रेरितको पुस्तक 18 अध्यायको 18 19 पद, यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग विदा भए तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किर्कियामा आफ्नो कपाल खौरे। तिनीहरू इफिससमा आइपुगे अनि पावलले तिनीहरूलाई त्यही छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गर्न लागे। प्रिय श्रोता, जब पावल कोरिन्थबाट अन्यत्र सेवा गर्न गए उनले प्रिस्किला र अकिलासलाई आफूसँगै लगे। उनले आफूसँगै अरू कसैले पनि ल्याएको कुनै उल्लेख छैन। पावलले उनीहरूमा महान आत्मिक अगुवा बन्ने सम्भावना देखे। सायद सम्भावित अगुवाहरूलाई शिष्य बनाउन आफ्नो कपाल खौरे। तिनीहरू इफिससमा आइपुगे अनि पावलले तिनीहरूलाई त्यही छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गर्न लागे।

मिशन क्षेत्रमा आफूसँगै ल्याउनुहोस्। अन्तत उनले उनीहरूलाई इफिससमा छोडे, सम्भवत उनले उनीहरूलाई त्यहाँ आत्मिक जिम्मेवारीको पदमा नियुक्त गरे। प्रेरितको पुस्तक 18:24-25 पदमा यसरी लेखिएको छ, एलेक्जेन्ड्रिया निवासी अपोलोस नाउँका एकजना यहुदी इफिससमा आए। तिनी एकजना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए र आत्मामा उत्साहित भए। तिनले यीशुका विषयका कुराहरू ठिक ठिकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बत्तीसमा मात्र जानेका थिए। कुनै पनि मानिसले आफूले जानेको भन्दा बढी सिकाउन सक्दैन। उपलोसले आफूले जान्ने विषयहरूमा परमेश्वरको वचनलाई धेरै सही तरिकाले सिकाउँथे। तर आज धेरै पास्टर र शिक्षकहरू जस्तै उनले पवित्र आत्माको वरदान र यसले क्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई दिने क्षमतालाई पूर्ण रूपमा बुझेनन्। त्यसकारण उनका सन्देशहरू पानीको बत्तीसमाको विषयमा केन्द्रित थिए। यो बत्तीसमा दिने यूहन्नाले सिकाएको सिद्धान्त थियो। यद्यपि त्यति बेलादेखि धेरै परिवर्तन भएको थियो। यीशु क्रुसमा मर्नु भएको थियो र मृत्युबाट बौरी उठ्नु भएको थियो। त्यो घटनाले पवित्र आत्माको आगमनको शुरूआत गर्यो। त्यस दिनदेखि मुक्ति पाउने प्रत्येक व्यक्तिले पवित्र आत्माको वरदान र यससँगै आउने सबै अन्तर्निहित आत्मिक क्षमता प्राप्त गर्दछन्। प्रेरितको पुस्तक 18:26 पदमा यसरी लेखिएको छ, अनि तिनी सभा घरमा साहसपूर्वक बोल्न थाले, तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए र परमेश्वरका मार्गको अर्थ झन प्रष्टसँग बुझाइदिए। प्रिस्किला र अकिलासले यो परिस्थितिलाई कसरी सम्हालेको तरिका मलाई धेरै मनपर्छ। तिनीहरूले अरू विश्वासीहरूको अगाडि अपोलोसलाई लज्जित पारेनन्। तिनीहरूले उनको शिक्षाको सैद्धान्तिक त्रुटिहरू सच्याउन उनीसँग एकान्तमा कुरा गर्ने छनौट गरे। अकिलासलाई पावलले तालिम दिएकोले उनी पवित्र आत्माको वरदान बारेमा धेरै जानकार थिए, जुन प्रत्येक क्रिस्चियनले आफ्नो मुक्तिको समयमा प्राप्त गर्छन्। उनी अपोलोसलाई यो अद्भुत वरदानको बारेमा निर्देशन दिइरहेका थिए। पेन्टिकोसको दिनदेखिका क्रिस्चियनहरूसँग पुरानो नियम वा सुसमाचारको समयमा विश्वासीहरूलाई उपलब्ध नभएका धेरै कुराहरू गर्ने क्षमता छ। प्रेरितको पुस्तक 18:27-28 पद, तिनले अखयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए र तिनलाई ग्रहण गरून् भने त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे, किनकि तिनले धर्मशास्त्रका वचनद्वारा यीशु नै क्रिस्ट हुनुहुन्छ भन्ने कुरा देखाइकन यहुदीहरूलाई सबैका सामुन्ने बिल्कुल निरुत्तर तुल्याए। उपलोस एक नम्र मानिस थिए। यद्यपि उनी पहिले नै धर्मशास्त्रमा पूर्ण रूपमा जानकार थिए, तर उनले अझै पनि सिक्न आवश्यक सत्यहरू थिए। प्रिस्किला र अकिलास दुवैले उनलाई धेरै कुराहरू सिकाएपछि उनले ध्यान दिए। फलस्वरूप उपलोसको सेवा धेरै बलियो हुँदै गयो। रोमीको पुस्तक 16:3 पदमा यसरी लेखिएको छ, प्रिस्का र अकिलास क्रिस्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। यहाँ प्रिस्का र अकिलास दुवैलाई पावलका सहकर्मीहरूको रूपमा चिनाइएको छ। अर्को शब्दमा तिनीहरू दुवैले मण्डलीको लागि सेवाहरू गरेका थिए। तिनीहरूले उनको मुनि काम गरेनन्, तिनीहरूले उनको छेउमा काम गरे। रोमीको पुस्तक 16:4-5 पदमा यसरी लेखिएको छ, तिनीहरूले मेरो निम्ति आफ्नो जीवन संकष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन तर अन्य जातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन दियो। प्रिस्किला र अकिलास दुवैले पाउलको लागि आफ्नो ज्यान जोखिममा पारे। सँगै तिनीहरूले आफ्नो घरमा मण्डली संगति आयोजना गरे, जुन यहाँ उल्लेख गरिएको छ। दोस्रो तिमोथीको पुस्तक 4:19 पदमा यसरी लेखिएको छ, प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदियो। रोमीको पुस्तक 16:3 पद र दोस्रो तिमोथीको पुस्तक 4:19 पदमा अकिलास भन्दा अगाडि प्रिस्किलाको नाम उल्लेख गरिएको छ भन्ने कुरा महत्वपूर्ण छ। रोमी प्रथम शताब्दीको संस्कृतिमा पुरुषको नाम सामान्यतया महिला भन्दा

0: अगाडि सूचीबद्ध गरिन्थ्यो। अखिलास भन्दा अगाडि प्रिस्किलाको नाम सूचीबद्ध गरेर मण्डलीको अगुवाहरूको भूमिकामा प्रिस्किला आफ्नो पतिभन्दा माथि प्रमुख स्थानमा पुगेको बलियो संकेत थियो। यी धर्मशास्त्रहरूमा आधारित प्रथम शताब्दीको मण्डलीमा प्रिस्किलाको सेवाको भूमिका निर्विवादित छ। पावलको तेस्रो मिशनरी यात्राको क्रममा महिलाहरूको सेवा कार्य भइरहेको थप प्रमाण हामी देख्दछौ। प्रेरितको पुस्तक 21:8-9 पदमा यसरी लेखिएको छ, भोलिपल्ट हामी विदा भएर कैसरियामा आयौं र प्रचारक फिलिपको घरमा बस्यौं। तिनी ती 7 जना मध्ये एक थिए र हामी तिनीसँग बस्यौं। अगमबानी बोल्ने तिनका 4 जना अविवाहित छोरीहरू थिए। यहाँ हामी 4 अविवाहित महिलाहरू देख्छौ जो सबै प्रचारक फिलिपका छोरीहरू थिए, जसले अगमबानी गरेका थिए। उनीहरूले आफ्ना अगमबानीहरूमा के भनेका थिए भन्ने कुरा यस पदमा प्रकट गरिएको छैन, तर सन्दर्भले हामीलाई विश्वास गर्न मद्दत गर्नेछ कि उनीहरूले पावललाई उनको एरोसिलेमको योजनाबद्ध यात्राको बारेमा भविष्यवाणी गरिरहेका थिए। फिलिमोनको पुस्तक 1:1-2 पदमा यसरी लेखिएको छ, क्रिस येशूको कैदी पावल र हाम्रा भाइ तिमुथीबाट हाम्रा प्रिय सहकर्मी फिलिमोन, हाम्री बहिनी अफिया र हाम्रा संगी सिपाही अर्खिपस र तिम्रो घरका मण्डलीलाई। अफिया कलसीको एउटा घरेलु मण्डलीकी एक प्रमुख सदस्य थिइन् र यहाँ व्यक्तिगत रूपमा स्वागत गरिएका 3 जना व्यक्तिहरू मध्ये एक थिइन्। फिलिपीको चर्चमा नाउँ दिइएको 5 जना क्रिस्चियनहरू मध्ये 3 जना महिला र 2 जना पुरुष छन्। कलसीको पुस्तक 4:15 पदमा यसरी लेखिएको छ, लाउडिकियाका भाइहरू नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। नुम्फास एक महिला थिइन् जसले आफ्नो घरमा चर्चको संगति आयोजना गर्थिन्। रोमीको पुस्तक 16:1 पदमा यसरी लेखिएको छ, कि क्रियामा भएको मण्डलीकी धर्मसेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। फिबी एक महिला हुन् जसले डिकनको रूपमा नेतृत्व सेवकाई गरिन्। उनी प्रथम शताब्दीको मण्डलीमा धेरै आत्मिक र विश्वासयोग्य महिला हुनुपर्छ, किनभने रोमका क्रिस्चियनहरूले उनलाई नचिने तापनि रोमको मण्डलीमा रोमीहरूको पत्र लैजान पावलले उनीमाथि भर परेका थिए। यो धेरै उदाहरणहरू मध्ये एक हो जसले महिलाहरूलाई क्रिस्चियन मण्डलीभित्र नेतृत्वको पदमा उचालिएको देखाउँछ, जुन यहुदी वा ग्रीक रोमन संस्कृतिमा पहिले कहिले भएको थिएन। रोमी 16:29 29 जनाको नाम उल्लेख गरिएको छ, जसमध्ये 10 जना महिला छन्। यस सूचीको शीर्षकमा 2 महिला छन्। साथै यहाँ पुरूषहरूभन्दा बढी महिलाहरूलाई मण्डली सेवा गर्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ। रोमीको पुस्तक 16:7 पदमा यसरी लेखिएको छ, इन्डोनिकस र युनियस मेरा आफन्तहरू र मेरा संगी कैदीहरूलाई अभिवादन भनिदियो। तिनीहरू प्रेरितहरू मध्ये प्रख्यात छन् र म भन्दा अगाडि ग्रीसमा भएका थिए। यद्यपि केही धर्मशास्त्रहरू यसमा असहमत हुनेछन्। ग्रीक पाठको सरल र सिधा पठन यो हो कि जुनिया एक महिला प्रेरित थिइन्। गलातीको पुस्तक 3:27-28 पदमा यसरी लेखिएको छ, किनकि तिमीहरू मध्ये जतिको क्रिसमा बत्तीसमा भयो तिमीहरू सबैले क्रिसलाई धारण गरेका छौ। अब न त यहुदी छ, न ग्रीक, न कमारा छ, न फुक्का, न त पुरुष न स्त्री छ, किनभने क्रिस येशूमा तिमीहरू सबै एउटै हौ। हामी प्रेरितको पुस्तक र मण्डलीका पत्रहरूमा देख्छौ कि प्रथम शताब्दीको मण्डलीभित्र सेवाहरूको कुरा आउँदा परमेश्वरले महिला र पुरुष बीच कुनै प्राथमिकता राख्नु भएन, न त आज उहाँमा कुनै प्राथमिकता छ। उहाँ क्रिसको शरीरको सेवा गर्न उहाँको बोलावटलाई जवाफ दिन इच्छुक जो कोहीलाई खोज्दै हुनुहुन्छ, पुरुष होस् वा महिला। क्रिसको शरीरले परमेश्वरको इच्छा अनुसार काम गर्नको लागि हामीलाई हाम्रा प्रभु येशू ख्रिस्टको सेवा गर्ने महान अभियान पूरा गर्न र अगाडि बढ्न महिलाहरूको तत्काल आवश्यकता छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय।

0: जय मसी साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सधैँ झै आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अङ्क लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ गुड न्यूज आसाम 105.1 MHz हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज आसाम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी।
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जयमसी सबैलाई। मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीपुर ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा छ?
1: अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।
0: सेल्टर अनि रक। वाओ। अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा?
1: राम्रो लाग्छ।
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि?
1: मेरो मामाले राखिदिनु भएको।
0: वाओ, मामाले राखिदिनु भएको। अनि मनपर्छ आफ्नो नाम?
1: मनपर्छ।
0: ओके। अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ?
1: मिल्छ।
0: ल,
1: मेरो घरमा हजुर आमा, हजुरबा, कालमामु, दादु, पुच्याउ अनि मम्मी बस्नुहुन्छ।
0: ओहो, है। अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त, हो? हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ। यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ?
1: फुचिमामुसँग।
0: फुचिमामु भनेको चाहिँ मामुको पनि दिदी हो है। अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको, उहाँ नै हो फुचिमामु भनेको। अनि उहाँ चाहिँ तपाईँलाई किन, तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि?
1: माया गर्नु पनि हुन्छ, के किनिदिनुहुन्छ, बाहिर खुवाउन लग्नुहुन्छ, घुमाउन लग्नुहुन्छ, काका लग्नुहुन्छ।
0: काका लानुहुन्छ हो, त्यही भएर मनपर्छ। ए ल, अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि? चर्च।
1: होरेप चर्चमा जान्छु।
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ?
1: भैँसीपाटी।
0: भैँसीपाटीमा। अनि बाल सङ्गति कतिको जान मन लाग्छ?
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ।
0: किन होला नि?
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ, प्रार्थना गराउनुहुन्छ, डान्स गराउनुहुन्छ, सिङ्गिङ गराउनुहुन्छ, खेलाउनुहुन्छ।
0: वाओ। अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ?
1: बाल सङ्गतिमा।
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि, के गर्न मन लाग्छ? जस्तै कसैलाई गाउन मन लाग्छ, कसैलाई ड्रइङ बनाउन मन लाग्छ।
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ।
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा?
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु, कहिले काहीँ सुत्छु, कहिले काहीँ बाहिर साथीहरूसँग, घरकै साथीहरूसँग खेल्छु।
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो। अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ?
1: छ, स्कुलमा।
0: स्कुलमा को हो भन्न मिल्छ?
1: मिल्छ।
0: को हो नि?
1: सरिश्मा।
0: सरिश्मा। अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ, किन मनपर्छ उहाँलाई?
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड, अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ, त्यही भएर हामी साथी
0: हो। अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ? के साथी भन्नुभयो नाम?
1: सरिश्मा।
0: सरिश्माको मनपर्ने बानी के होला तपाईँलाई, मनपर्ने उसको राम्रो बानी, हेबिट?
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी किन नि? अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको
1: होइन, उसको फेभरेट हबी सुत्छ।
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै हो। अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ? तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि?
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो, आज लन्चमा के गर्ने, गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु।
0: वाओ, कस्तो राम्रो है। तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है, तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ?
1: हुन्छ, म बिहान 6 o'clock उठ्छु, एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु, त्यसपछि खाना खान्छु, खाएपछि कपाल गर्छु, ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु, स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु, ड्रेस चेन्ज गर्छु, खान्छु अनि होमवर्क गर्छु, एक्सन खेल्छु अनि सुत्छु।
0: वा, सामियानाले त कति धेरै काम गर्ने रहेछ है, बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने हो। तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, न आएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ गर्न आएन भने अरू ठुलो मान्छेलाई गर्न दिनुपर्छ अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने हो, कसले सिकाउनु भएको नि? फुच्ची मामुले। ए, अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर। अनि
1: अनि म कहिले काहीँ पानीहरूले भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम अराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै।
0: काम गर्नुपर्छ धेरै, काम गर्न मनपर्छ हो?
1: मनपर्छ।
0: ए, कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो हो। अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाओ, जिजसले ब्लेस गर्नुहुन्छ हो। ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: छ, Romans 10:13, हु कॉल द नेम अफ द लॉर्ड विल बी सेव्ड।
0: वाओ, यसलाई नेपालीमा के भनेको यहाँलाई थाहा छ? ओके, इङ्ग्लिसमा मात्रै कन्ठ पार्नुहुन्छ हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1, आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स ओहो कस्तो धेरै कन्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कन्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ, तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिको साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ हो? अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को को हुनुहुन्छ, अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम,
0: निर्मला म्याम र फुच्ची म्याम हो। ए, अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाउ है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस्ड खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल हुन्छ त्यही भएर।
0: वाउ है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ
0: ल।

0: वाह है, थोरै क्ल्याप गर्न मन लाग्यो मलाई। अनि तपाईँ त हामी यसरी बोलिरहँदै गर्दा कस्तो मजाले स्माइल दिइरहनु भएको छ है, एकदम मुस्कान दिएर बोलिरहनु भएको छ, अनि मलाई पनि कस्तो रमाइलो भइरहेछ कि। अनि हामी किन ह्याप्पी हुनुपर्छ होला, तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लाग्यो।
1: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ।
0: वाह कस्तो राम्रो है। अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
1: इरिस एकेडेमी
0: है। अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होलान् है, अनि घरमा पनि साथीहरू होलान् छ नि होइन। अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त। त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने,
1: म मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु।
0: जस्तै के सेयर गर्नुहुन्छ?
1: उसले जस्तै लन्च ल्याएको छैन भने म क्यान्टिनबाट फुड ल्याएर उसलाई सेयर गर्छु। उसले पेन्सिल ल्याएको छैन भने म उसलाई पेन्सिल दिन्छु, अनि उसले इङ्ग्लिस बुक ल्याएन भने म उसको छेउमा गएर बसेर उसलाई सेयर गर्छु।
0: वाह कति धेरै हेल्पफुल रहेछ है, हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
1: म उनीहरूसँग मिलेर खेल्छु, उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई के टेक्टु हुन्छ नि
0: उठाइदिनुहुन्छ,
1: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
0: ह्यान्डी प्लस पनि लाउन आउँछ?
1: आउँछ।
0: ए अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो, सानोतिनो ट्रिटमेन्ट?
1: आउँदैन, धेरै
0: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
1: मलाई उनीहरूलाई नराम्रो लाग्छ किनकि उनीहरूलाई पनि त दुख छ, त्यही भएर।
0: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
1: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
0: किन होला नि?
1: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई केहीमा आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
0: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है, अनि यहाँलाई के लाग्छ परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
1: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्यपाल सङ्गतिर चर्चहरू जानुपर्छ।
0: वाउ अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
1: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
0: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
1: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
0: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
1: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल सङ्गति नै जानुपर्छ।
0: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? हो। अनि भाइ बहिनी नहुँदा को फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि, म मात्रै ठिक छु, मेरो मामु पापाको छोरी भन्ने लाग्छ।
1: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
0: हो र, किन नि?
1: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
0: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
1: घरी के पेन्सिलहरू गरिदिन्छ।
0: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
1: चर्चमा भाइहरू छ, के गर्छ।
0: त्यही भएर ल, फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल, एउटा गीत गाउनुहोस् न त, नेपाली गीत हुन्छ, बाल संगतिको गीत।

0: kısı bana rahatlandı karo, rahatlandı karo.
1: सक्यो ओके आनन्द गरौ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बाल संगति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बाल संगति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बाल संगति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बाल संगतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर अनि तपाईँलाई मनपर्ने बाइबलको कथा के होला कुन चाहिँ होला
0: पत्रुसको
1: पत्रुसको अनि पत्रुसको कथा चाहिँ के को बारेमा
0: पत्रुस सधैँ जाल मार्न जानुहुन्थ्यो एक दिन यसो आएर भन्नु पर्यो उता जाल मार अनि त्यहाँनिर पत्रुसले चाहिँ त्यहाँ जाल हान्दा धेरै माछा आयो
1: अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ के भन्न खोजे नि
0: हामीले जिजसले भनेको मान्नु पर्छ
1: अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त
0: मान्छु
1: मान्नुहुन्छ कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना अनि मलाई रमाइलो लागिरहेको छ अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है ओके अनि तपाईँलाई चिल्ड्रेन्स डे भनेको के हो थाहा छ तपाईँहरूको स्कुलमा चिल्ड्रेन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न अनि के गर्नुहुन्छ चिल्ड्रेन्स डेमा
0: हाम्रो चिल्ड्रेन्स डेमा प्रोग्राम हुन्छ प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काट दिनुहुन्छ केक दिनुहुन्छ अनि चकलेटहरू दिनुहुन्छ
1: अनि सामियाना अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू दुःखमा भएको नानीहरू हुन्छ नि उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू जसले चाहिँ राम्रोसँग खान नपाएको राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको
0: छ
1: अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर नराम्रो लाग्छ अनि हेल्प गर्नु भएको
0: छ
1: त्यस्तो व्यक्तिहरूलाई के हेल्प गर्नुभयो नि
0: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु
1: त्यसरी हेल्प गर्नुभएको छ हो ल ओके थ्याङ्क यू सो मच अनि अर्को कुरा तपाईँलाई मनपर्ने घुम्न जान मनपर्ने ठाउँ के अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ फुच्ची मामु फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको
0: भक्तपुर
1: र बसन्तपुर किन नि भक्तपुर र बसन्तपुर मन परेको
0: भक्तपुरको त्यहाँ सनसेट हेर्दा राम्रो लाग्छ अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ अनि के किन्ने भन्छ त्यही भएर मलाई त्यहाँ जान मन पर्छ
1: ए भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो नयाँ नयाँ कुराहरू किन्नलाई हो अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न भन्नुहुन्न किन नभन्नु भएको त अनि
0: कुराहरू चाहिँदैन वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन
1: चाहिने कुरा मात्रै माग्नुहुन्छ है अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है अनि तपाईँलाई सनसेट किन मनपर्छ
0: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ त्यही भएर
1: पिसफुल मनपर्छ अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला पिस किन हुनुपर्छ होला त
0: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले कहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ अनि सुत्नु मन लाग्छ त्यही भएर।
1: है, अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हो कि होइन, अनि तपाईँलाई के लाग्छ बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
0: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ अनि फ्रेन्डली
1: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
0: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
1: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
0: पर्छ
1: पर्छ है, ओके। अनि अर्को भनेको, अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि साथीहरूलाई?
0: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बाल सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
1: वाउ, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्सिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
0: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
1: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
0: छैन
1: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
0: म यो कार्यक्रमको बारेमा भन्नु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
1: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
0: आयो।
1: ल ओके, हाई फाइभ गरौँ न त। ल ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त, हुन्छ? अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्, अनि हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ, हुन्छ? ल हस् त, जय मसी,
0: जय मसी।
1: सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो हाम्रो 9 वर्षको नानी सामियाना नेपालीसँग गरिएको यो कुराकानी। अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला। र आजको कार्यक्रमबाट म सारा बिदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, साथै नमस्कार अनि न्यानो माया।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भनी सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक ख्रिस्टियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्ध वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारीको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू

थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्। हितोपदेश 8:36 पदमा, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय क्रिस्चियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुट हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन्, जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, जन घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको छैन। श्रोता मित्र, ब्रह्माण्डलाई प्रयोग गर्न सकिने ऊर्जा सहित एक सीमित समयका निम्ति सृष्टि गरिएको थियो, जुन बिस्तारै प्रयोगद्वारा नष्ट भइरहेको छ। यो ब्रह्माण्ड आफै अस्तित्वमा आउन सक्दैन, कुनै थोकले पनि आफैलाई सृष्टि गर्न सक्दैन, किनकि अस्तित्वमा आउनुभन्दा अघि त्यो अस्तित्वमा हुनु पर्दछ। यो तर्कहीन अनि अमिल्दो कुरा हो। कुनै एउटा कारण बिना कुनै थोक अस्तित्वमा आउन सक्छ भनी विश्वास गर्नु विवेकहीन कुरा हो। यसैले ब्रह्माण्डलाई एउटा कारण चाहिन्छ। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसले हामीलाई पहिलो कारण को थियो भन्ने कुरा बताउँछ। रोमी 1:20 उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका कुकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यस बनाईले ब्रह्माण्डले परमेश्वरको शक्ति र ईश्वरत्वको साक्षी दिदछ भन्ने शिक्षा दिएको छ। यसकारण प्रमाणलाई इन्कार गर्नेहरूका निम्ति कुनै बहाना छैन। समयका सृष्टिकर्ताको रूपमा परमेश्वर समयदेखि बाहिर हुनुहुन्छ, यसकारण समयमा उहाँको शुरूआत थिएन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। यसैले उहाँलाई कुनै कारणको आवश्यकता पर्दैन, किनभने परमेश्वर आदिदेखि अनन्तसम्म हुनुहुन्छ। ब्रह्माण्ड हुनुभन्दा अगाडि उहाँको अस्तित्व थियो र उहाँले नै समय सँगसँगै ब्रह्माण्ड र यावत्को सृष्टि गर्नुभयो। आदरणीय श्रोता मित्र, यो बडो गजबको कुरा छ। आज विकासवाद मान्नेहरूले परमेश्वरको यति महान कार्यलाई बिर्सिरहेका छन्। परमेश्वरबाट टाढा भएर बनाइएका थोकहरूलाई वास्ता नगरेर आफ्नै इच्छामा उनीहरू रमाइलो गरिरहेका छन्। वास्तवमा जाँचले एक अनन्त सर्वज्ञानी वा सबैभन्दा बुद्धिमान सर्वशक्तिमान सृष्टिकर्तालाई औल्याउँछ, जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे, उहाँले भन्नुभयो म हुँ जो म हुँ। उहाँ फेरि उहाँले भन्नुभयो इजरायलीहरूलाई तैले यसो भन्नु, म हुँ भन्नेले मलाई तिमीहरूका पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो, श्रोता मित्र इजरायलीहरूलाई भन् परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 पदसम्म लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो यो विषय अति आवश्यक छ। श्रोता मित्र, सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा र अनुमानहरूमा भरोसा राखी नजिउनुहोस्। परमेश्वर येशु ख्रिस्टको रूपमा प्रकट हुनुभएको छ, त्यसकारण उहाँलाई विश्वास गर्नुहोस् र उहाँमा जिउनुहोस्, किनभने पवित्र शास्त्र बाइबलले भन्छ परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँ बिना कुनै पनि थोक भनिएन न त बन्न सम्भव नै थियो। यो ब्रह्माण्ड उहाँले रच्नु भएको हो। तपाईँ र तपाईँ

0: तपाईँमा भएका सब थोक उहाँले बनाउनु भएको एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशु ख्रिस्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशु ख्रिस्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशुमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिदिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नु। येशु नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशूले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टडा। अहिले तपाईँहरू

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। निराशा जीवनको त्यो विष हो जसले मानिसलाई बिस्तारै बिस्तारै मार्दै लैजान्छ। असफलता, हार, हानि, तिरस्कार र आफूले नचाहेको प्रतिफल पाउँदा मानिस निराश हुने गर्छ। निराशा साधारण कुरा होइन, यसले मानिसको जीवनलाई खोक्रो बनाउँछ, नाश पार्छ। हामी निराशाले ल्याउने विनाशबाट कसरी बच्न सक्छौ? यही हुनेछ आजको हाम्रो चर्चाको विषय। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो जानकारी गराउँदा मलाई खुशी लागिरहेको छ कि यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीतहरू हामीसित सीडी क्यासेट मार्फत उपलब्ध छन्। यदि तपाईँ यी सीडी क्यासेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने मूल्य सूचीको निम्ति र कसरी प्राप्त गर्न सकिन्छ यस विषयमा सम्पूर्ण जानकारीको निम्ति पत्र लेख्नुहोस्। हामी तपाईँलाई अवश्य नै सहायता गर्नेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस् सधैँभन्दा आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको कार्यक्रमको निम्ति हाम्रो हृदयलाई तयार

उत्साह दिन्छन्, आफ्नो कुरा राख्छन्, प्रार्थनाका विषयहरू बाँड्छन्, आफ्ना व्यक्तिगत कुराहरू पनि भन्दछन्। यी सबै कुराहरूद्वारा हामी धेरै उत्साहित भएका छौं। कतिपल्ट कुराहरू व्यक्तिगत भएका कारणले हामी रेडियोमा प्रसारण गर्दैनौ, किनभने तपाईँको निजी कुराहरूमा तपाईँको आफ्नै अधिकार हुन्छ र हामी तपाईँको सम्मान गर्दछौं। हामी यी सबै कुराको निम्ति धन्यवाद दिन चाहन्छौं। पत्रमा श्रोता मित्रहरूले धेरै प्रकारका कुराहरू लेख्ने गर्छन्। कतिले कार्यक्रमद्वारा आशिष पाएका कुराहरू पनि प्रशस्त गरी लेखेका हुन्छन्। कोही आफ्नो समस्याहरूको निम्ति प्रार्थना गरिदिने आग्रहसहित पत्र लेख्छन्। कसैले प्रभु येशु ख्रीष्ट सम्बन्धी अझै पुस्तक पुस्तिकाहरू माग गरेर पत्र लेख्छन्। तपाईँ सबैलाई धन्यवाद छ। कसैको पत्रमा खुशीको कुरा, कसैको पत्रमा दुःखको कुरा लेखिएको हुन्छ। एउटा पत्र मैले हालै पढेको थिएँ। त्यस पत्रमा मलाई लेखिएको थियो आग्रह सल्लाहको निम्ति। पत्र लेख्ने हाम्री श्रोताले अति नै निराश भएर पत्र लेखेकी छिन्। उनको परिवारका अन्य सदस्यहरूले उनलाई तिरस्कार र घृणा गरेको कारण उनी धेरै निराश बन्नु परेको कुरा पत्र पढ्दा थाहा लाग्छ। एउटा परिवार भनेको कस्तो ठाउँ हो? तपाईँ परिवारलाई कतिको महत्व दिनुहुन्छ? परिवारलाई के ठान्नुहुन्छ? परिवार भनेको आफ्नो एउटा यस्तो स्थान हो जहाँ हामी सुरक्षा पाउँछौं, वास्ता र माया पाउँछौं। तर कति दुःखको कुरा छ कि सबै परिवार यस्ता छैनन्। कुनै कुनै परिवारमा एकअर्काको वास्ता नै हुँदैन, वास्ता र माया पनि हुँदैन। हामीलाई पत्र लेख्नुहुने श्रोता मित्रले पनि त्यस्तै कुराहरू लिएर हामीलाई पत्र लेखेकी छिन्। वास्तवमा परिवारमा उनलाई परायो जस्तो व्यवहार गरिन्छ, उनको कुरा सुनिदिने कोही पनि छैन। उनले केही गल्ती गरेकी छिन् कि होइन, त्यसो पनि होइन। उनको गल्ती केवल यो कि उनले येशु सम्बन्धी पुस्तक पुस्तिकाहरू पढ्न मन पराउँछिन्। तर यही कुरालाई कारण बनाएर घरका मानिसहरूले उनीसँग राम्रो व्यवहार गर्दैनन्, कटु शब्दहरू प्रयोग गर्छन्, मनलाई घोच्ने तिखा र धारिला शब्दहरू भन्छन्, घरमा सबै उनीदेखि टाढटाढाइ बस्न खोज्छन्। यस कुराले हाम्रो श्रोतालाई निराश पारेको छ। हाम्रो आदरणीय श्रोतालाई म यही सल्लाह दिन चाहन्छु कि तपाईँ निराश नहुनुहोस्। कतिपल्ट मानिसले वास्तविक कुरा नजानेर पनि यसो गर्छन्। सत्य डक्दैन, झुठो तक्दैन भन्ने आह्वान त तपाईँले सुन्नुभएकै छ। आज हाम्रो समाजमा धेरै मानिसहरू जीवनलाई नाश पार्ने विभिन्न कुराहरूतिर लम्किरहेका छन्। मादक औषधि सेवन गर्नेहरू, मद्यपान गर्नेहरू, अरूलाई लुट्नेहरू, विभिन्न कुचक्र चलाएर अरूलाई दुःख दिने मानिसहरू पनि छन्। मानिसले मानिसलाई नै बेचबिखन गर्ने कार्यहरू पनि गर्छन्। यस्ता घिनलाग्दा र मानव विरोधी कार्य गर्नेहरू अनेकौं छन्। यदि कसैलाई तिरस्कार र घृणा गर्नु पर्छ भने यस्ता मानिसहरूलाई नै हो। यसलाई चिन्न र जान्न खोज्ने मानिसलाई तिरस्कार र हेला गर्ने मानिसले वास्तवमा सत्यतालाई बुझेको हुँदैन। हाम्री श्रोतालाई म यही भन्न चाहन्छु कि तपाईँ निराश हुनुपर्ने कुनै कारण छैन। तपाईँले जे गर्न खोज्नु भएको छ त्यो नराम्रो छैन। परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। हाम्रो जीवनमा हामी विभिन्न प्रकारका अनुभवहरूबाट भएर जानुपर्छ। पछि यिनै दुःखलाग्दो अनुभवहरू हाम्रो जीवनका आशिषका स्रोत बन्छन् र अरूको निम्ति उत्साहका कारण बन्छन्। सबै अनुभवहरू मनपर्दा हुँदैनन् हामीलाई, तर हामी जस्तै परिस्थितिमा पनि निराश हुनु पर्दैन। निराशाबाट कसरी छुटकारा पाउने म तपाईँलाई भन्दछु। प्रिय मित्र, तपाईँ दिनहुँ परमेश्वरको वचन पढ्नुहोस्। परमेश्वरको वचन औषधि हो। परमेश्वरको वचनले हामीलाई ढाडस दिन्छ, बाटो देखाउँछ। मैले केही वर्ष अघि एक व्यक्तिलाई भेटेको थिएँ। ऊ हाम्रो तालिम केन्द्रमा तालिम लिन आएको थियो। जवान मानिस, हेर्नुमा पनि खाइलाग्दो थियो। उसले मलाई आफ्नो जीवनको अनुभव यसरी बतायो। जीवनमा आफ्ना सपनाहरू टुटेको कारण ऊ धेरै निराश भएको थियो। यतिसम्म भयो कि उसलाई जिउनै पनि मन लागेन। उसले कतै कुनै आशा देखेन। उसले आफ्नो जीवन समाप्त गर्ने निश्चय गर्यो। ऊ मर्न चाहन्थ्यो। आफ्नो जीवन समाप्त गर्न ऊ गाउँदेखि माथिको भीरमा गइरहेको थियो। ऊ त्यसरी मर्न गइरहेको थियो भन्ने कुरा कसैलाई थाहा थिएन।
बाटोमा जाँदै जाँदा उसले सानो एउटा कागजको टुक्रा देख्यो। उसलाई त्यो उठाएर पढ्न मन गर्यो र ऊ त्यो कागजको टुक्रा पढ्दै अघि बढ्यो। त्यो कागजको टुक्रामा परमेश्वरको वचन लेखिएको थियो, त्यसमा यीशुको वचन लेखिएको थियो, हे सबै मेहनत गर्ने र बोझले दबिएकाहरू हो, म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा लेऊ र मबाट सिक, किनकि म विनम्र र कोमल हृदयको छु, तब तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो वचन पढेपछि उसको विचार नै बद्लियो। उसले यो थाहा पायो कि उसलाई वास्ता गर्ने यो संसारमा कोही रहेछ, कोही छ जसले उसलाई सहायता गर्न चाहन्छ। उसले त्यही बाटोमा टुक्रुक्क बसेर यीशुको बारेमा विचार गर्यो। उसले अघि कहिले पनि यीशुको बारेमा सुनेको थियो कि थिएन उसलाई थाहा भएन, तर त्यो दिन आफ्नो जीवनलाई समाप्त गर्न गइरहेको बेला उसले परमेश्वरको महान वचनको महत्वलाई बुझ्न सक्यो। उसले अपहत्य गर्ने विचार त्यागिदियो, विचार परिवर्तन भयो, जीवन परिवर्तन भयो। उसले विश्वास गर्यो किनभने परमेश्वरको वचनले मानिसलाई जीवन दिन्छ। प्रभु येशूले भन्नुभयो, मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्दछ। तपाईँ पनि निराशाको शिकार हुनुभएको छ भने आज नै परमेश्वरको वचन खोजेर पढ्नुहोस्। एउटा कुरा याद गर्नुहोस्, जीवनमा सधैँ परिस्थिति एक समान रहँदैन, बदलिरहन्छ। हामीले परमेश्वरमा भरोसा र विश्वास राख्यौं भने उहाँले हामीलाई सबै परिस्थितिको सामना गर्ने सामर्थ्य दिनुहुन्छ। निराशा शैतानले पनि ल्याउँछ। मैले एउटा कथा सुनेको छु, यस्तो छ, दुष्ट शैतानले पसल थाप्छ रे। त्यसले आफ्नो पसलमा विभिन्न थोकहरू बेच्दछ, तर ती सबै कुराहरू मानिसको हानि गर्ने आत्माहरू हुन्। घृणा, निन्दा, लडाई, झगडाको आत्मा, व्यभिचारको आत्मा, दोष लाउने आत्मा, अमेलको आत्मा, मदपान गर्ने आत्मा, जुवातासको आत्मा, अविश्वासको आत्मा, परमेश्वरको विरोध गर्ने आत्मा, डाहा ईर्ष्या गर्ने आत्मा, निराशाको आत्मा, इत्यादि इत्यादि। दुष्टले सबै कुराहरू नगदमा मात्र बेच्दो रहेछ। कस्तो राम्रो व्यापारी हेर्नुहोस् त, तर निराशाको आत्मा चाहिँ उसले उधारो पनि दिँदो रहेछ जसलाई पनि। त्यो पसलबाट कोही रित्तो हात नजाओस् भनेर उसले चाहिँ निराशाको आत्मा चाहिँ उधारो पनि दिँदो रहेछ। मानिसहरूलाई निराशमा पारेर तिनीहरूलाई बर्बाद गर्नको निम्ति त्यसले निराशाको आत्मा चाहिँ उधारोमा दिँदो रहेछ। बुझिसक्नुभयो? धेरै मानिसहरूलाई हेर्दा यस्तो लाग्छ कि उनीहरूले दुष्ट शैतानको पसलबाट धेरैवटा कुराहरू किनेका छन्, उधारोमा निराशाको आत्मा पनि किनेका छन्। तपाईँले पनि किन्नु भएको छ कि केही? विचार गर्नुहोस् है। म फेरि भन्छु, जीवनमा फेरि पनि परीक्षा आउन सक्छ, फेरि पनि गाह्रो परिस्थिति आउन सक्छ, दुष्टले तपाईँको जीवनमा आक्रमण गर्न सक्छ। बाइबलले भन्छ, दुष्टको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ। जीवनमा दुःख र परीक्षा आउँदा निराश नहुनुहोस्, परमेश्वरमा आउनुहोस्, उहाँमा अडिस लाग्नुहोस्, उहाँको चरणमा जानुहोस्। जीवनका कतिपय समस्याहरू हामी आफै समाधान गर्न सक्दैनौ, हाम्रो शक्ति र बुद्धिले पुग्दैन, तर यीशु हाम्रो जीवनको हरेक परिस्थितिमा हाम्रो साथमा रहन चाहनुहुन्छ। उहाँ मानिसको जीवनमा, तपाईँ र मेरो जीवनमा बास गर्न चाहनुहुन्छ। बाइबलमा लेखिएको छ, हामीभित्र जो हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। कति राम्रो कुरा, असल कुरा। याद गर्नुहोस्, हाम्रो व्यवहार र बोली वचनद्वारा कोही पनि निराश नहुन्। अरूलाई हेपेर, शोषण गरेर, होच्याएर बोल्ने बानी छ भने त्यो हामी त्यागौं, अरूलाई उत्साह दिने मानिस बनौं। परमेश्वरको वचनले भन्दछ, तिमीहरूले कसैलाई नसराप, आफ्नो मुखबाट कुवाक्य ननिकाल। प्रिय मित्र, जीवन धन्यको बन्छ जब तपाईँ र मैले आफ्नो जीवनलाई परमेश्वरका शिक्षा र उहाँको अर्थीमा हामीले समर्पण गरेका हुन्छौं। र सधैँ यो कुरा याद राख्नुहोस्, जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य, हक तपाईँको आफ्नै हो। कति मिठो कुराकानी गरिरहेका थियौं, तर समयले बिस्तारै विदाई दिइरहेको छ। आजको यो कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने, वा
प्रभु येशूको बारेमा अझै तपाईँ जान्न चाहनुहुन्छ भने निसंकोच मलाई लेख्नुहोस्, अवश्य नै म तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। तपाईँलाई यस कार्यक्रममा सधैँ ठिक यही समय यसै रेडियो स्टेशनमा हाम्रो सधैँ प्रत्येक दिन हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।

0: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: साँचो अगुवा भनेको के हो? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 5 मा यहाँलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईहरूसँग हाम्रा प्रभु येशू ख्रीष्टको लागि क्रिश्चियन अगुवा हुनुको वास्तविक अर्थ के हो भनेर छलफल गर्न चाहन्छु। जुन हाम्रो समाजले अगुवा हुनु भनेको के हो भनेर बुझेको भन्दा धेरै फरक छ। मर्कुसको पुस्तक 9:33-34 उहाँहरू कफरनहूममा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भने आपसमा बहस गरेका थिए। परमेश्वरले महान व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्न, उहाँले नम्रहरूलाई प्रोत्साहन गर्नुहुन्छ र उहाँले तिनीहरूलाई महान बनाउनुहुन्छ। परमेश्वरले अगुवामा खोजिराख्नु भएको मुख्य गुण भनेको आफूभन्दा कमजोरीहरूलाई प्रेम गर्ने र सेवा गर्ने दयालु हृदय भएको व्यक्ति हो। मर्कुसको पुस्तक 9:35 तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। परमेश्वरले अरूमाथि उच्च अधिकारको चाहना गर्ने अहंकारी अगुवाहरू खोजिराख्नु भएको छैन। परमेश्वरले आफ्ना आत्मिक अगुवाहरूलाई ती व्यक्तिहरूबाट छान्नुहुन्छ जो अरूको सेवकको रूपमा सबैभन्दा तल्लो पदमा झुक्न इच्छुक छन्। प्रिय श्रोता, साँचो अगुवा त्यो होइन जसले आफ्नै योजना बनाउँछ र त्यसपछि त्यो योजनाहरू पूरा गर्न आफ्नो मात हातमा सेवा गर्ने अरू मानिसहरूलाई नियुक्त गर्छ। एक ईश्वरीय अगुवाको फरक लक्ष्य हुन्छ अरूलाई ती कुराहरू प्राप्त गर्न मदत गर्नु जुन परमेश्वरले उनीहरूबाट पूरा गर्न चाहनुहुन्छ। परमेश्वरको लागि एक साँचो अगुवा हुनुमा अरूलाई मदत गर्ने र आशिष दिने आवश्यक पर्ने सबै कुरामा पूर्ण ध्यान केन्द्रित गर्नु समावेश छ। परमेश्वरले क्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई एक धेरै महत्वपूर्ण कार्य र बोलावट दिनुभएको छ। एक अगुवाको रूपमा तपाईँ अरूको आवश्यकताहरू पत्ता लगाउने हुनुपर्छ, त्यसपछि मानिसलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न कदम चाल्नुपर्छ। व्यापारिक संसारमा एक अगुवाले आफू मुनि सेवा गर्ने मानिसहरू खोज्ने प्रयास गर्छन् र तिनीहरूले धनी र शक्तिशाली व्यक्तिहरूलाई आफ्नो व्यावसायिक उद्यममा समर्थन गर्ने आशामा मनोरञ्जन दिने आफ्नो प्रयासलाई प्राथमिकता दिन्छन्। तर आत्मिक अगुवा हुनुको उद्देश्य र लक्ष्य धेरै फरक हुन्छ। हामी गरीब र भोकमरीले ग्रस्तहरूलाई मदत गर्न अगाडि बढ्छौं। अशिक्षित वा सफलताको लागि आवश्यक पर्ने अन्य स्रोतहरूको अभाव भएकाहरूलाई, शारीरिक र मानसिक रूपमा कमजोर भएकाहरूलाई सहायता गर्छौं। आफ्नो व्यक्तिगत लाभको लागि मानिसहरूलाई प्रयोग गर्नुको सट्टा एक साँचो अगुवाले सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मदत गर्न आफ्नो समय र स्रोतहरू त्याग्छन्। तपाईँले तिनीहरूलाई मदत गर्नुपर्छ, यो जान्दै कि तिनीहरू तपाईँलाई बदलामा केही दिन सक्षम छैनन्। तपाईँको आवश्यकताहरूको हेरचाह गर्न तपाईँको भरोसा परमेश्वरमा छ। तपाईँले अरूसँगको तपाईँको सम्बन्धबाट भन्दा परमेश्वरबाट आफ्नो शक्ति लिनुपर्छ। परमेश्वर तपाईँको प्रादायक र पालन पोषण बन्नुहुन्छ र तपाईँमा विश्वास छ कि उहाँले आफ्ना मानिसहरूलाई तपाईँको सेवाको परिणाम स्वरूप स्वर्गमा तपाईँलाई अनन्त इनाम पनि दिनुहुनेछ। आफ्नो पार्थिव सेवकायको दौरान यसले कहिले पनि धनीहरूलाई आफ्नो सेवकायलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्यले सम्पर्क गर्नु भएन। उहाँको लक्ष्य भनेको तिनीहरूलाई परमेश्वरको सम्बन्ध भन्दा शारीरिक धनलाई प्राथमिकता दिने प्रलोभनमाथि विजयी हुन मदत गर्नु थियो। यसले सिकाउनु भयो कि भौतिक चिजहरू जमा गर्नुभन्दा उहाँसँग सम्बन्ध राख्नु धेरै महत्वपूर्ण छ। प्रिय श्रोता, के तपाईँ परमेश्वरको साँचो अगुवा बन्न चाहनुहुन्छ? येशू ख्रीष्टसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्, त्यसपछि आफ्नो भन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिँदै आफ्नो जीवन अरूको सेवामा समर्पित गर्ने छनौट गर्नुहोस्। जब तपाईँ यो गर्नुहुन्छ स्वर्गमा तपाईँको इनामहरू महान हुनेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
0: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
0: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: पूर्ण रूपमा समर्पित हृदयहरू, नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म एउटा निकै अद्भुत कथा लिएर आएकी छु। यी सबैको शुरूआत तब भयो जब मैले चीनका एकजना पक्षघाती व्यक्तिबाट चिठी पाए। उनी भर्खरै क्रिसमा आएका रहेछन् र अहिले आफ्ना अपाङ्गता भएका साथीहरूलाई नै आफ्नो सेवकाईको क्षेत्र मान्दा रहेछन्। उनी यताउता घुमेर तिनीहरूलाई भेट्न धेरै चाहन्थे तर आफ्ना हातहरू चलाउन सक्दैनथे। अरू अपाङ्गता भएका मानिसहरूलाई भेटेर यीशुको बारेमा भन्नका लागि आफूलाई एक विद्युतीय व्हीलचेयर चाहिन्छ भन्ने कुरा उनलाई थाहा थियो। त्यसैले सहायताको आशा गर्दै उनले गणतन्त्र चीनबाट मलाई चिठी लेखेका रहेछन्। अब तपाईँ मलाई त चिन्नुहुन्छ, यदि कुनै अपाङ्गता भएका मानिसलाई सहायता चाहिएको सुने भने चाहे त्यो अमेरिकामा होस् वा संसारको कुनै पनि ठाउँमा म मदत गर्न चाहन्छु। तर म लगातार सोचिरहेकी थिए, मैले विद्युतीय व्हीलचेयर कहाँबाट पाउने अनि त्यसलाई चीनसम्म कसरी पठाउने। आखिर विद्युतीय व्हीलचेयरहरू धेरै नै महँगा हुन्छन् अनि त्यसमाथि विदेश पठाउने खर्च जोड्दा त लागत धेरै नै माथि पुग्छ। मैले हाम्रो विश्वका लागि व्हीलचेयर सेवकाईको बारेमा सोचे तर हामी यस्ता विद्युतीय व्हीलचेयरहरू लिँदैनौ, केवल हातले धकेल्ने व्हीलचेयरहरू मात्र लिन्छौ। त्यसैले मैले प्रार्थना गरे, प्रभु येशु, चीनका यी पक्षघाती भाइले तपाईँलाई चिन्छन् र वहाँ आफ्ना दुखी साथीहरूमाझ तपाईँको प्रेम बाँड्न चाहन्छन्। मलाई यो कुरामा कुनै शंका छैन कि वहाँले यो उद्देश्य पूरा गरेको तपाईँ चाहनुहुन्छ। त्यसैले कृपया मलाई देखाउनुहोस् कि तपाईँ यो समस्या कसरी समाधान गर्दै हुनुहुन्छ। मैले त्यो प्रार्थना गरेकै हप्ता मलाई ओहायोबाट मेरो साथी जोनको फोन अबेर राति आयो। धेरै वर्षपछि पक्षघातसँग जुझिरहेकी उनकी अपाङ्ग पत्नीको अचानक निधन भएको रहेछ। उनले मलाई त्यही रात त्यो कुरा भन्नका लागि फोन गरेका थिए। उनले भने, जोनी, हामीले भर्खरै $20,000 पर्ने नयाँ विद्युतीय व्हीलचेयर किनेका थियौं। इमान्दार भई भन्नुपर्दा मेरो पत्नीले त्यो व्हीलचेयर खासै प्रयोग गर्नै पाइनन्। के तिमी यसको साँच्चै खाँचो भएको कुनै मानिस भेटाउन सक्छौ? तुरुन्तै मेरो मनमा चीनका ती भाइको याद आयो र मैले नसोचिकनै भनिहाले, अवश्य पनि। तर त्यति नै बेला मेरो मनमा आयो, ओहायोमा भएको यो व्हीलचेयर हामीले कसरी ल्याउने होला? यसलाई बाकसमा प्याक गर्ने र पठाउने खर्च कसरी जुटाउने? मैले अरू केही भन्नु अघि नै जोनले थपे, जोनी, भन्न बिर्सेछु, अन्त्येष्टिमा हामीले केही आर्थिक सहयोग प्राप्त गरेका छौं। यो व्हीलचेयर जसलाई चाहिएको छ उसकहाँ पठाउने खर्च म आफै बेहोर्न चाहन्छु, चाहे त्यो जति नै टाढा किन नहोस्। मलाई त पत्याउनै गाह्रो भयो। त्यो सुन्दा मेरो सातो नै गयो। मैले जोनलाई चीनका ती पक्षघाती भाइको बारेमा बताए। उनले भने कि त्यो व्हीलचेयर त्यति टाढा पठाउन लाग्ने खर्च बेहोर्न त्यो रकम पर्याप्त भन्दा पनि बढ़ी हुनेछ। फोनमै जोन र म सँगै खुशी भयौं। पृथ्वीको अर्को छेउमा रहेको एकजना पक्षघाती भाइमाथि परमेश्वरको दृष्टि कसरी पर्यो अनि अलिकति प्रोत्साहन चाहिएको ओहायोका एकजना आफ्नी श्रीमती गुमाएका ती पुरूषमाथि उहाँको ध्यान कसरी पुग्यो भनेर हामी पूर्ण रूपमा चकित भयौं। प्रभु ती दुवैको हृदयलाई बलियो बनाउन चाहनुहुन्थ्यो। यो चीनमा घट्छ, यो ओहायोमा घट्छ अनि यो तपाईँको जीवनमा पनि घट्न सक्छ। पृथ्वीका सम्पूर्ण ठाउँहरूमध्ये परमेश्वरको दृष्टि तपाईँतिरै छ। दोस्रो इतिहास 16 अध्यायको 9 पदले भन्छ, किनकि जसका हृदय वहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वी भरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। के तपाईँलाई यो मन परेन र परमेश्वर वहाँप्रति समर्पित हुनेहरूको हृदयलाई बलियो बनाउन चाहनुहुन्छ? मेरो मित्र, तपाईँले पनि देखाउन सक्नुहुन्छ कि परमेश्वरप्रति तपाईँको हृदय पूर्ण रूपमा समर्पित छ। तपाईँ उहाँप्रति विश्वासी हुन सक्नुहुन्छ। त्यसैले म तपाईँलाई आफ्ना उद्धारकर्ता येशूमा नयाँ तरिकाले आफूलाई पूर्ण रूपमा समर्पित गर्न प्रोत्साहन दिन्छु अनि म प्रार्थना गर्छु कि परमेश्वरले आज तपाईँतिर हेर्नु भएको होस् र उहाँको महान दयामा तपाईँको विश्वासलाई बलियो बनाउनु भएको होस् अनि तपाईँलाई एउटा समर्पित हृदय दिनुभएको होस् अनि कृपया चीनका मेरा ती पक्षघाती साथीको लागि पनि प्रार्थना गरिदिनुहोस् जसले अहिले अपाङ्गता भएका मानिसहरूमाझ येशूको सुसमाचार बाँडिरहेका छन्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: बलिजुया सिगु पापसिलिगु थोकला सिके माल सकसिना थौला मामरगु याना चोने मजुचिस ठुला हे प्रभु सत्य छु खै गुचिस केन भ्यु थोकला सिके मपया मनु तना से लागु हे प्रभु
1: धन्यवाद तपाईँलाई पनि विद्याजी एकदमै अर्थपूर्ण भजनको साथ दिनुभएको छ प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ छुटौ हामी जय मसी विदा श्रेष्ठजी हुनुहुन्थ्यो र एकदमै उहाँले गाउनु भएको भजनबाट प्रभु महिमित हुनुभएको छ हामी विश्वास गर्दछौं। कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ, तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गरिरहेको छौं र कोही श्रोता आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न हामी अलिकति असमर्थ भयौं र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रममा हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौ। एउटा मिठो गीतको साथ दिन चाहन्छु श्रोता, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राखेर कोही श्रोत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: हे भगवान बचाऊ भन्दै कति ढुङ्गा पुजे, येशु ख्रिस्तै साँचो परमेश्वर हुनुहुन्छ भनी मैले बल्ल बुझे। हे भगवान बचाऊ भन्दै कति ढुङ्गा पुजे, येशु ख्रिस्तै सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भनी मैले बल्ल बुझे। दुःख पछि सुख हुन्छ, गरौँ धैर्य धारण, सब आफन्त टाढा भए क्रिस्चियन भएकै कारण हो कि होइन। जयमसी।
0: हजुर, जयमसी जयमसी। हाम्रो रश्मिलाजी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी रश्मिलाजी। र कविता सहित प्रवेश गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ। र येशु ख्रिस्टले मात्र जीवन अनि हामीलाई बाटो सत्य देखाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ येशु ख्रिस्टलाई प्राप्त गरेपछि मात्रै बुझ्नु भयो, होइन त? एकदमै अर्थपूर्ण। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म एउटा गीत गाउन चाहन्छु। हामी हाम्रो जीवनमा जस्तो सुकै परिस्थिति आइपरे पनि परमेश्वरलाई चाहिँ विश्वास गर्न नछोड्ने भनेर समर्पणको गीत गाउन चाहन्छु आज।
0: हुन्छ रश्मिलाजी, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ, धन्यवाद। अस्ति र फोन उठेन, आज चाहिँ गीतभरि तलै छ, म माथि छु, त्यही पनि मैले कन्ठ गरे, अझ त्यो गाउँछु, सबैले मिलाएर बुझिदिनु होला भन्न पनि।

क्रिसमा रहेछै साथी जीवन अभिनाशी हाम्रो जीवन अभिनाशी।

गर्ने व्यक्ति अयुबलाई हेर, शैतानले परीक्षा गर्यो सबै थोक लिए, परमेश्वरले अयुबको सुदिन फर्काइदिए।

जीवन अधीन सुका सबै चेला बार जना थिए बार जना चेला मध्ये कसले धोका दिए क्रिसलाई कसले धोका दिए।

0: जीवन अविनाशी आफूले बुझेको कुरा अरूलाई नि भनौ पत्रुस बनौ बरु हामी यो दाना बनौ साथी यो दाना बनौ पर्दैन भाइ लाउन मलाई फुलको माला गाँची यदि तिमीले सक्छौ भने लैजाऊ बरु फाँसी उनकै निम्ति भए पनि मर्छु हाँसी हाँसी त्यसमा मात्रै साथी जीवन अविनाशी हाम्रो जीवन अविनाशी धन्यवाद
1: धन्यवाद तपाईँलाई पनि रश्मिलाजी एकदमै धन्यवाद अर्थपूर्ण तपाईँले आफै रचना गर्नुभएको गीत प्रस्तुत गर्नुभएको छ र प्रभुले तपाईँको यो वरदानमा अझै धेरै आशिष दिनुभएको छ प्रतिभालाई अझै एकदम प्रभुको महिमाको लागि प्रयोग गर्दै जानुहोला हामी यो तपाईँलाई शुभकामना पनि भन्न चाहन्छौ प्रार्थना सहित है रश्मिलाजी हुन्छ धन्यवाद अहिलेलाई छुटौँ हामी जय मसे र रश्मिला जी हुनुहुन्थ्यो उहाँले प्राय आफूले रचना गर्नुभएको भजन गीतहरू गाउनुहुन्छ अनि आज प्रभुको महिमाको खातिर उहाँले भजन गीतहरू गाउनु भएको छ र हामीसँग विभिन्न प्रकारको प्रतिभाहरू छ अनि त्यो प्रतिभाहरूलाई चाहिँ प्रभुकै महिमाको लागि हामी प्रयोग गरौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म हेलो
2: बहिनी जय मसी बहिनी
1: जय मसी पुनाजी कस्तो हुनुहुन्छ तपाईँ
2: हजुर आरामै छु म हजुर
1: हजुर आज कार्यक्रम मार्फत कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
2: ठिकै छ परमेश्वरलाई धन्यवाद है अनि एक्लोपन भन्दापछि रान्दानी हाम्रो प्रभुको वचनै रहेछ एउटा शक्ति सामर्थ्य वचनै रहेछ सल्लाहकार वचनै रहेछ सहारा है मलाई साह्रै मिठो लाग्छ म वचन बोल्ने यज्ञको त्यो मान्छे त होइन है म होइन तर मलाई चाहिँ बल पलमा मलाई यो वचनले मेरो हृदय छुन्छ मलाई वचन आउनुहुन्छ मेरो प्रभु मलाई दिनुहुन्छ है म आशिषमा हुन्छु म साह्रै रमाइलो लाग्छ नानी मलाई साह्रै खुसी लाग्छ मैले छ मेरो हृदयमा मेरो आत्माको आँखामा यी वचनहरू पाउँदाखेरि म अति खुसी हुन्छु के मेरो बा मेरो हिँड्ने बेलाको ज्योति मेरो खुट्टाको ज्योति मेरो सारा सबै कुराको मेरो लागि म कति ठाउँमा छु प्रभुलाई थाहा छ मेरो प्रभुको वचनहरूमा यही वचनहरूमा म हरेको रहेछु मैले यहाँभन्दा पहिला मैले किन प्रभुलाई मैले साँच्चै म प्रार्थनामा थाहा गर्छु मैले त विश्वास गरिनँ हजुरले मलाई विश्वास गर्ने मलाई यो शब्दहरू यो प्रार्थनाबाट मलाई मेरो आँसु गिरेर आउँछ के
1: है
2: मेरो आँसु भनेर मैले भाइ माइती परिवार सम्झिएर होइन है मेरो प्रभुलाई सम्झना गर्छु यो अनौठाको उद्योगको प्रेम मैले पाएँ है त्यो कारणले गर्दा मलाई चाहिँ धेरै मेरो भित्रको थर्किएर आउँछ तर यो चाहिँ छोडिदिनु पर्दो रहेछ यो आँसु पोखिन दिनु पर्दो रहेछ है यो पोल्ने चिजलाई चाहिँ बोक्नै नहुने हो ठिकै छ म एउटा यो मैले अलिकति बढी बोले सरी मैले यो भजन सङ्ग्रहको 9 मैले यो 4 नै म आशिषमा भएँ क्या नानी अनि विशेष गरी यो यहाँनिर आएर मलाई छोयो के हृदयमा यो म यो 10 म माथिबाट भन्दिनँ म 10 है
1: अनि
2: तपाईँको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईँमा राख्छन् किनकि हे परमप्रभु तपाईँको खोजी गर्नेहरूलाई तपाईँले त्याग्नु भएको छैन है आत्मा त आज मात्रै होइन जाँच गर्ने परमेश्वरले आमाको गर्भदेखि जाँच गरेर आउनुभयो रचनी लाग्छ कि मलाई आमाको गर्भदेखि नै जाँच गर्नुभयो मेरो प्रभुले अनि मैले आज मलाई आज चुन्नु भयो मेरो अघि पछि हजुरहरू सबै मण्डली हुनुहुन्छ तर म चाहिँ बच्न पाएँ म काहीँ पनि मेरो केही पनि छैन एउटा भाग एउटा भनौँ न एउटा के भन्छ नि कुनै पनि, तर म मेरो चाहिँ भाग एउटा परमेश्वरमा मात्रै पाएछु के
1: है,
2: अति रमाइलो लाग्यो नानी मलाई यो आशिष भयो के यो वचनबाट है। आज अहिले पढ्दा पनि मेरो हृदयलाई धेरै छोयो, म धेरै आशिष गर्छु। हुन्छ
1: बहिनी, हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, जय मसी, राम्रो
2: बहिनी।
1: हजुर, पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफूलाई एकदम आशिष महसुस भएको वचनको पद पाडेर जानु भएको छ। कोही श्रोता व्हाट्सएप कलमा हुनुहुन्छ, आजको कार्यक्रमको अन्तिम कलर, उहाँलाई म स्वागत गर्छु। हेलो,
3: हेलो, जय मसी पुना,
1: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म एकदम आराम कसैलाई छु, हजुरलाई कस्तो छ?
1: हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
3: हजुर, सबैले भजनै गीत गाइरहनु भएको छ, म पनि एउटा छोटो अन्तिममा भए पनि गीत गाइदिनु पर्यो है त।
1: हुन्छ, हुन्छ, हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ?
3: हुन्छ हजुर।

0: विचलित हृदयले घुमिरहेथे यस्तो समयमा प्रभु मलाई भेट्यौ आत्मा समाति आफ्नो घरमा ल्यायो गुनाम प्रभु तिम्रो गाउनेछु
1: हजुर यति नै कारणले
2: है धेरै धेरै धन्यवाद यसरी हामीलाई साथ दिनुभयो अर्जुनजी प्रभुले धेरै आशिष दिनुभएको श्रीलाई चाहिँ छुट्टौँ हामी जय मसी
1: हुन्छ हजुर जय मसी हजुर
2: र अर्जुन प्रधानजी हुनुहुन्थ्यो र श्रोता हामी कार्यक्रमको अन्तिमतिर चाहिँ एउटा गीतको साथ दिन चाहन्छु गीतपछि आज लकी ड्रबाट रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम लिएर म उपस्थित हुने नै छु

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो। श्रोता, हामीले लकी ड्र गरिसकेको छौं र एकजना श्रोताको नाम मैले लिएर आएको छु, जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँ हुनुहुन्छ माया मगर। र मायाजी, यहाँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। राम्रो प्राविधिक मित्रलाई चाहिँ तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुन अनुरोध गर्न चाहन्छु र हामीलाई आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म हृदयदेखि धन्यवाद दिन्छु, किनभने आज तपाईँहरूले प्रस्तुत गर्नुभएको कुराहरूबाट प्रभु महिमित हुनुभएको छ, सँगसँगै हामी पनि एकदमै आशिषित भएको छौं। कार्यक्रम अफ दिवर एकदमै हामीले त्यो आशिषलाई महसुस गरिरहेको छौ र धेरै धेरै धन्यवाद श्रोता जो जतिले फोन गरेर साथ दिनुभयो। फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ विदा माग्नुपर्ने बेला भइसकेको छ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
7: फोन नम्बर 40225 44
8: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
9: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
9: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
8: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
9: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
8: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
9: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
9: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
8: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: गाउन भाडामा
11: गाउन भाडामा
10: हे गाउन भाडामा
12: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
14: अधिक जानकारीको लागि मोबाइल 98 40 87 68 02 98 40 87 68 02
15: र 98 18 25 12 40 98 18 25 12

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम
6: हिजो आज।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तु प्रस्तुत गर्ने कार्यक्रम हिजो आज र आज पनि के कुरा चर्चा परिचर्चामा छन् त ती कुरा तपाईँको निम्ति म कार्यक्रममा राख्ने नै छु र तपाईँले भने कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र पक्कै पनि हामी कुनै पनि सूचना अथवा सूचनाको जानकार हामी हुनैपर्छ किनभने सूचनाको जानकारी जब तपाईँ र मलाई थाहा हुन्छ हामीले एउटा प्रार्थना गर्ने अवसर र मौका पक्कै पनि पाउनेछौं र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। हिजो आज म हुनुहुन्छ र हिजो आज मेरो मन छ एक एउटा भिडियो जस गोर्खामा एउटा बुवा अगाबगाडि आँसु पारेर रुँदै हुनुहुन्थ्यो। कारण यो थियो कि हिजो आज निकै नै पानी परिरहेको छ, पहिरो गइरहेको छ, बाढी गइरहेको छ, अनि बुवाले दुःख गरेर जोड्नु भएको 3.5 तला घर चाहिँ बगायो, पहिरोमा खस्यो। अनि एकदम उहाँको मन रुइरहेको थियो, आँखाभरि आँसु पारिराख्नु भएको थियो। एउटा वृद्ध बुवा कति दुःख गरेर त्यो घर छोड्नु भयो होला, तर जब पहिरो आयो अथवा बगाएर लग्यो त्यो घरको घर हेर्दै उहाँ रुइराख्नु भएको अवस्था थियो। उहाँले भन्दै हुनुहुन्थ्यो त्यहाँ कसैले सोधिरहेको थियो घरमा को को हुनुहुन्थ्यो, कोही स्कूल पढ्न गएका छन्, कोही काममा गएको छन् भनेर भन्दै हुनुहुन्थ्यो। अब भरे फर्किँदाखेरि त्यो घर कसैले देख्दैन, कहाँ खाने, कहाँ बस्ने, कति सामानहरू थियो होला, दुःखमा जोडेका कुराहरू सबै बगाएर लग्यो, पहिरोले लग्यो। मैले यो कुरा किन जोड्दैछु भने यो कुराले मेरो हृदय एकदमै दुख्यो। र जिन्दगीमा घर भन्ने कुरा नि एकचोटि बनाइन्छ, प्रेर हो। हजुरहरूले पनि घर बनाउँदाखेरि खोलाको नजिक नबनाउनुहोस्, पहिरो जाने ठाउँमा नबनाउनुहोस्, किनभने बारम्बार घर बनाउन सकिँदैन। त्यो एउटा घर बनाउनुहोस् तर न खोलाको डर होस्, न पहिरोको डर होस्, त्यस्तो खालमा बनाउनुहोस्, होइन। कतिचोटि नेपाली भूमि कतिचोटि त्यस्तै छ, जमिन त्यस्तै छ, हामी धेरै खोलाको किनारमा बस्न रुचाउँछौ। यसले कुनै पनि बेला तपाईँ र मलाई होइन तनावमा लान सक्छ, समस्यामा लान सक्छ, बगाउन सक्छ, हाम्रा सबै सपनाहरू बगाउन सक्छ। त्यो भएर भरिसके तपाईँ त्यस्तो जोखिम ठाउँमा हुनुहुन्छ भने आफ्नो परिवार लिएर सुरक्षित ठाउँमा सर्नुहोस्, किनभने रातभरि परेको पानीले थाना दैकान हामीलाई सिद्धाउन सक्छ। प्राकृतिक प्रकोपसँग हामी कहिले पनि जुझ्न सक्दैनौँ र त्यसलाई जित्न पनि सक्दैनौँ। त्यो भएर तपाईँ र म आफै सचेत हुनु चाहिँ आवश्यक छ। यो कुराले हिजो आज यो कुराले मलाई एकदमै होइन, जति हेर्छु म पहाड़तिर अनि खोलाको किनारतिर हेर्छु, यति ठुल्ठुलो घरहरू बनेको छ होइन, बाढी आयो भने यसरी आउँछ। झन् काठमाडौँमा त पानीको निकासा जति हुनुपर्ने त्यति छैन, पुरै गाडी नै डुबाउने, स्कुटर डुबाउने, मान्छे डुबाउने पानी आउँछ बाटैमा, खोलाको त कुरै छोडिदिनुहोस्। त्यो भएर तपाईँ र मैले कति विकासका कामहरू गरिरहेका छन् नगरेको होइन, विकासका काम गर्नेहरूलाई कुनै पनि कुरामा बाधा नदिउँ, सहज तरिकाले काम गर्ने मान्छेलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ, किनभने तपाईँ र मेरो सानो जिद्दीपनले धेरै मानिसहरू जोखिममा पर्न सक्छन् नि, होइन र। त्यो भएर तपाईँले पनि मान्छेलाई यसरी मूर्ख बनाइन्छ अथवा मुर्गा बनाइन्छ क्या। अब चलाख मान्छेले के गर्छन् भने उसलाई 6-7 महिना अगाडि नै ऊ बाठो छ भने उसलाई सबै कुरा थाहा हुन्छ कि अब यो बस्ती उठ्दैछ, अब यो घर यो खोलाले यो घर बगाउँछ भन्ने कुरा कतिचोटि थाहा हुन्छ, अनि उसले कुनै पनि मान्छेलाई मुर्गा बनाएर बेचिदिन्छ क्या। जब समस्या आउँछ त्यो मान्छे त उम्किसके अगाडिको मान्छे, झल्ली किन्नुहुन्छ, तपाईँ समस्यामा पर्नुहुन्छ। मान्छेले जानी जानी अर्कालाई फसाइदिन्छन्, त्यस्तो कसैले कसैलाई नगरौं। जस्तो मैले सुन्दै थिएँ कुनै पनि एउटा ठाउँमा हो यो घटना, एकदमै एकजना व्यक्तिले मलाई भन्दै हुनुहुन्थ्यो, एकदम दुःख मन लाग्यो मलाई। अनि उहाँले त्यो घर किन्नुभयो, त्यो घर चाहिँ जो सरकारी जग्गामा रहेछ, अनि लामो समयदेखि उहाँले त्यो घर बनाएर भाडा खाइराख्नु भएको थियो। अनि भाडा यति आउँछ भन्दाखेरि ओहो राम्रै आउँदो रहेछ। उहाँले एकजना व्यक्तिले उहाँलाई कन्भिन्स गर्नुभयो, त्यो घर बेच्नुभयो। उहाँले पनि त्यो घर कसरी किन्नुभयो, लोनबाट लिएर किन्नुभयो। अनि त्यो किनेको 6 महिना पनि बितेको थिएन, सरकारले अथवा त्यो गाउँ नै खाली गरायो, जे होस् घरको अस्तित्वै मेट्यो। अब हेर्नुहोस् उहाँले कसरी तिर्ने, अब के छ रिजनमा, हेर्नुहोस् त त्यो घरबाट आउँथ्यो 50-60 हजार आउँथ्यो, ब्याज तिर्न पुग्थ्यो, स्याउ तिर्दै जानुहुन्थ्यो होला। तर जब त्यो घरै महानगरपालिकाले टुक्रा टुक्रा छिया छिया बनाइदिएपछि अब उहाँले कसरी तिर्ने, अब विकल्प के
हो, मैले भन्न खोजेको कुरा कसैले पनि कसैलाई मुर्गा नबनाइदिनुहोस्। जसरी तपाईँले अरूलाई मुर्गा बनाउँछ नि, तपाईँ पनि एकचोटि यसरी फस्नुहुनेछ त्यो दिनलाई, जुन दिन तपाईँले कुनै पनि मान्छेलाई मुर्गा बनाउनु भएको थियो, फसाउनु भएको थियो, त्यो दिन सम्झनुहुनेछ। किनभने कुनै कुनै मानिसहरू यति निर्दोष हुन्छन् नि, ती मानिसहरूलाई यसरी फसाइन्छ। कयौं त्यस्ता घटनाहरू छ, प्लिज त्यस्ता हामीले कसैले कसैलाई नगरौं, किनभने भरिसके साथ र सपोर्ट गरौं, तर फसाउने काम कहिले कसैलाई नगरौं। एउटा बहिनी धरधरी रुँदै हुनुहुन्थ्यो, एकजना फटा, यस्तो फटा, उसले तिमीलाई म 3 महिनामा क्यानाडा लगिदिन्छु भनेर चाहिँ, होइन, त्यो बहिनी आएर मसँग रुँदै हुनुहुन्थ्यो। अनि उहाँले ओहो 3 महिनामा क्यानाडा जान पाइन्छ भने त भनेर उहाँले आधी पैसा उहाँलाई हालिदिनु भएछ, होइन, विश्वास साथ हालिदिनु भयो, कहिले क्युआरमा हालिदिनु भयो, कहिले काहीँ ई सेवाबाट हालिदिनु भयो, लगभग उहाँले 5-6 लाख पैसा हालिदिइसक्नु भएछ। अनि उहाँले भन्नुभएछ आधी पैसा चाहिँ दिनु, आधी पैसा चाहिँ अथवा भिसा लागेपछि अथवा दिन्छु भन्नुभएछ। अनि आधी पैसा दिइसक्नुभयो, भिसा पनि आउँदैन, कलिङ पनि आउँदैन, केही पनि। अनि बुझ्दै जाँदा त उहाँलाई त मुर्गा बनाइएको रहेछ। अनि उहाँले रुँदै भन्नुहुन्थ्यो के गरौँ म, कसरी, मैले ब्याजमा लिएको पैसा, मान्छेहरू 6 महिना भइसक्यो ब्याज लिन आएको छन्, दिन सकिरहेको छैन। त्यसपछि उहाँलाई मैले यसो यसो गर्नुहोस्, यसो गर्नुहोस्, यो ठाउँमा जानुहोस् भनेर उहाँले अहिले प्रोसेस गर्दै हुनुहुन्छ। यसरी मुर्गा बनाइएको छ मान्छेलाई यसरी। अनि त्यो बहिनीको आँसुले नि त्यो मान्छेलाई कहिले पनि सफल हुँदैन, त्यो आँसुले पोल्छ एउटा निर्दोष छोरीहरूलाई, एउटा निर्दोष छोराहरूलाई कतिन्जेलसम्म फसाउने। त्यस्ता व्यक्तिदेखि तपाईँ र म पनि सतर्क हुनुपर्छ, होइन, यहाँ सबै सज्जन मान्छेहरू मात्रै छैनन्, सज्जन मान्छेहरूको बीचमा बुवासाहरू पनि छन्। ती बुवासाहरूदेखि, ती स्यालहरूदेखि तपाईँ र म बस्नुपर्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ नि। हिजो आज त्यो बहिनीको घटनाले पनि म एकदमै चिन्तित भइरहेको छु। उहाँले भन्दै हुनुहुन्थ्यो म त मरौँ कि बाँचौँ भइसक्यो, आमालाई मान्छेले 6-6 लाखको ब्याज माग्न आइरहेको छन्, म यहीँ छु, म पैसा उठाउन दौडिरहेको छु, मलाई उनीहरूले मुर्गा बनाइरहेको छन्। हेर्नुहोस् त, यसो गरेर तपाईँको चाहिँ के हुन्छ, मान्छेलाई फसाएर, मान्छेलाई डुबाएर, गरीबको बच्चाहरूलाई नमर्नु नबाँच्नु पारेर हुन चाहिँ के हुन्छ? यदि तपाईँ त्यस्तो गर्दै हुनुहुन्छ भने प्लिज गरीबको आँसु नछार्नुहोस्। अनि त्यो बहिनीले भन्दै हुनुहुन्थ्यो पैसा उठ्यो भने म त्यो पैसा तिरेर म आनन्दले बस्न चाहन्छु। अनि दुईजना बहिनी, अर्को बहिनी त डिप्रेसनमा गइसक्नुभयो, होइन, उहाँ एकोर हेरिराख्ने, होइन, कोही मान्छे बोलिरहेको छ भने पनि एकोर भइदिने। हेर्नुहोस् त कति पीड़ा दिनुहुन्छ मान्छेले। अहिले सरकारले पनि यस्ता व्यक्तिहरूलाई यसरी निगरानीमा राखोस् कि उसले झुक्किएर पनि त्यस्तो काम जिन्दगीमा नगरोस्। उसले फसायो होला, 10 जना फसायो होला, 50 जना फसायो, अब एकजना मान्छेलाई पनि उसले फसाउन नपाओस्। सरकारले उसलाई यसरी निगरानीमा राख्नुपर्छ, यस्तो सजाय दिनुपर्छ, अरू कसैले पनि फसाउने बारेमा योजना बनाउँदैछ भने 50 चोटि सोच्नु परोस्। अनि यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई, किनभने सरकारले पनि यस्तो कुरालाई चाहिँ एकदमै ध्यान दिनुपर्छ, त्यस्ता मेन पावरहरूलाई खारेज नै गरिदिनुपर्छ, होइन। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ पनि विदेश जाँदै हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ भने एकदमै भरपर्दो भरिसके चिने जानेको, होइन, बाट अहिले सरकारले विभिन्न नियमहरू निकालेको छ, त्यो नियममा रहेर, होइन, तपाईँलाई यहाँ लगिदिन्छु त्यहाँ लग्छु यो त्यो लोभमा नपर्नुहोस्। सिधै सरकारसँग पनि तपाईँले माग्ने कुराहरू हुन्छ, सरकारले यो गर्नु त्यो गर्नु भनेको छ, त्यो कुरालाई मान्नुपर्छ, होइन, अनि मात्रै तपाईँ यात्रा अगाडि बढाउनुहोस् भन्न चाहन्छु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मैले भन्दै थिएँ एउटा घरको बारेमा अनि एउटा मान्छेलाई मुर्गा बनाउने बारेमा, त्यो भएर तपाईँ र म यस्तो कुरामा कहिले पनि सामेल नहौं। घर एकचोटि बनाउने घर हो, फेरि फेरि बनाइराख्न सकिँदैन। र मान्छेको एउटा सपना पनि हुन्छ घर बनाउने, त्यो घर यस्तो ठाउँमा बनाउनुहोस् न पानीले लान सकोस् न खोलाले न भिरले, त्यस्तो ठाउँमा बनाउनुहोस् घर। र अर्को महत्वपूर्ण कुरा, कसैलाई पनि लोभ देखाएर यो देश यतिमा लगिदिन्छु त्यो देश यतिमा लगिदिन्छु भनेर लोभ देखाएर गरीबलाई लुट्ने काम कहिले पनि नगर्नुहोस्। जब तपाईँ गरीबलाई लुट्नुहुन्छ नि, तपाईँलाई त्यस्तै मान्छेले कहिले नउठ्ने गरी लुटिदिन्छन्। त्यो भएर होसियारी गर्नुहोस्। र अर्को महत्वपूर्ण कुरा, हामीले केही समय देख्यौं सुन्यौं होइन, नेपाली लगभग छजनाले सगरमाथा चढ्दा चढ्दै ज्यान गुमाउनु परेका कयौं घटनाहरू पनि हामीले सुनिरहेका छौं देखिरहेका छौं। र नेपालीहरू धेरै साहसी हुनुहुन्छ, सम्मान गर्नुपर्छ, र साहस सँगसँगै परिवार पनि जोडिएको छ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। संघर्ष गर्दा गर्दै कयौं त्यस्ता चुनौतीको सामना पनि हामीले गर्नुपर्छ, तर कहिलेकाहीँ जोखिम छ भने अलिकति त्यसलाई निगरानीमा अथवा अवलोकन गरेर मात्रै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई।

0: बजारमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहाना

0: यस्तो अपराधमा संलग्न जो कोहीलाई कार्यवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
8: र 9818-25-12-40, 9818-25-12-40।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 4022544
8: र 4022572 4022572।
11: गुड न्यूज एफएम 105.1।
12: यो छोटो व्यापारिक विश्रामपछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू नै राखिरहेको छु। तपाईँ र मेरो जीवनमा दैनिकी रूपमा नभई नहुने कुराहरू नै कार्यक्रममा मैले राखिरहेको छु र तपाईँ र मैले धेरै अहिले क्युआरहरू चलाउँछ हामी होइन, तर तपाईँले चाहिँ आफ्नो क्युआर प्राय अरूलाई नदिँदै राम्रो भनेर कतिजनाले पनि भन्नुहुन्छ, किनभने विभिन्न मान्छेले विभिन्न उद्देश्यले त्यसलाई प्रयोग गर्छन्। कति सबै अब होइन सत्य 100% त हुन्छन्, तर कुनै कुनै मानिसहरू यति खराब हुन्छन् तपाईँको क्युआर मागेर होइन, त्यसलाई त्यहाँ भएको पैसा कसरी निकाल्ने भन्ने रणनीति पनि उनीहरू बनाइरहेका हुन्छन्। कति मानिसहरू त्यस्तो गरिरहेका हुन्छन् र कतिले त क्युआर पनि चलाउनुहुन्न, म त चेक नै चलाउँछु भन्नुहुन्छ, किनभने चेकमा त समस्या नहोला, तर क्युआर त एकजनाले अर्को अर्कोले अर्कोलाई पास गरेर लगेर त्यो सम्बन्धित ठाउँमा अथवा त्यो फटाका काम गर्नेको ठाउँमा तिनीहरूको हातमा परेपछि त कतिजनाको ब्याङ्कका पैसाहरू खाता खाली भएको पनि घटनाहरू अहिले डरमर्दो अवस्थामा सुन्न सकिरहेको छ। क्या कति कुरा भन्न सकिँदैन, तपाईँले दुःखले जोडेका पैसाहरू होइन एकैछिनमा नहुन पनि सक्छ। त्यो भएर तपाईँ र म सानो सानो कुरा गर्दा पनि एकदमै होसियारी हुनुपर्छ, भरपर्दो हामीले राखेका कुराहरूमा भरपर्दो हुनुपर्छ। हामी तपाईँसँग सुन छ भने पनि भरिसके होइन, सुन चाँदीहरूलाई तपाईँले भरिसके ब्याङ्कमै लगाएका

राख्नुहोस् होइन, अलिकति सुरक्षित ठाउँमा लगाएर राख्नुहोस्, घरमा नराख्नुहोस्। र यो सुन भन्ने कुरा देखाउनलाई नलगाउनुहोस्। हामी देख्छौँ क्या, कतिचोटि विवाह पार्टीहरूमा यति धेरै मान्छेहरू सुन लगाएर आउँछन्, कतिले हेर्लान् राम्रो दृष्टिले नै हेर्लान्, तर कतिले त खराब दृष्टिले पनि हेरिरहेका हुन्छन्। त्यसलाई कसरी हाम्रो हातमा पार्न सकिन्छ भनेर मानिस तपाईँको निगरानी गर्दै तपाईँको घरसम्म पुगिरहेको हुन्छ। त्यसले ठूलो जोखिम ल्याउन सक्छ। मैले सुन नलगाउनुहोस् भनेको होइन, सुन नजोड्नुहोस् भनेको होइन, तर सुरक्षित ठाउँमा राख्नुहोस् होइन। सुन लगाएर राम्रो देखिने, सुन नलगाएर नराम्रो देखिने होइन, लगाएर राम्रो देखिने, नलगाएर नराम्रो देखिने भन्ने हुँदै हुँदैन। सबैभन्दा ठूलो कुरो चाहिँ तपाईँको भित्री सुन्दरता चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। कहिले त्यस्ता घटनाहरू हामी देखिरहेका छौँ। हिजो मैले यो जोड्नुको कारण चाहिँ केही समय अगाडि एउटा ग्याङ नै क्या, पुरै उनीहरू बाइकमा हिँड्ने, कसैले सुन लगाएको छ भने त्यसलाई होइन, अब अहिले त स्प्रे पनि निस्किएको रहेछ है, कस्तो स्प्रे अलिकति हालिदिएपछि त्यो मान्छे बेहोस भइहाल्ने, लट्टिने, अनि त्यसपछि उसमा भएको पैसा, मोबाइल, सुन, चाँदी सबै लुट्ने, त्यस्तो प्रकारका पनि मानिसहरू छन्। अहिले सबै असलै छन् भन्ने छैन, कति खराब मानिसहरू पनि छन्, त्योहरू त देखिरहेका छौँ हामीले होइन। सिसी क्यामेरा ठाउँ ठाउँमा राखेको कारण कसरी लुट्दा रहेछन् भन्ने कुरा पनि हामी हेरिरहेका छौँ। र पनि हामीलाई सुन चाँदी अति नै मनपर्छ, मनपर्नु राम्रो कुरा हो, तर चाहिने मात्रै लगाउनुहोस्। अति अरूलाई नै परीक्षामा पार्ने खालका गहनाहरू नलगाउनुहोस् होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ, जोडेर राख्नुहोस् होइन, ब्याङ्कमा राख्न सकिन्छ होइन, धेरै सेवा सुविधा छ, अनि तपाईँलाई चाहिएको बेला त्यो झिकेर त्यसलाई तपाईँ प्रयोग गर्न सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ अथवा अझै जोड्दै राख्न सक्नुहुन्छ होइन। यी कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई, किनभने मैले एउटा फोटो हेरिरहेको थिएँ, त्यो फोटो सम मेरो दिमागमा आएर मैले यो कुरा बताएँ। एउटा वृद्ध आमालाई के केटाहरूले आमा यो बाटो कहाँ जान्छ भनेर सोधे, एकछिन आमा अडिनु भयो, यता जान्छ उता जान्छ भनेर उहाँले हातले देखाइराख्नु भएको थियो। अनि त्यतिखेर एउटा मान्छेले त स्प्रे हालिरहेको थियो, अन्त आँखामा हालिदिइसकेपछि त्यो त आँखा त अब बन्द भयो। त्यही मौकामा उनीहरूले त्यो आमाको सुन चाँदी सबै घर घरमा लुछेर उनीहरू बाइकमा फरार भएको घटना देखिरहेको थिएँ मैले। अब म यो कुरा किन भन्दैछु भने सबै मान्छे सही नेचरको हुँदैन क्या, सयजनामा दसजना खराब पनि हुनसक्छ नि होइन र, त्यो दसजना भित्रमा पर्यो भने त हामी त फस्यौँ, हाम्रो ज्यानै जान्छ नि। तपाईँले प्रतिकार गर्नुहुन्छ, प्रतिकार गर्दा उनीहरूसँग हात तयार हुन्छ, उसले सिधाइदिन सक्छ नि होइन र। त्यो भएर तपाईँ र मैले आफू पनि बाँचौँ, अरूलाई पनि बचाउँ, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र म कतिचोटि विवाहहरूमा जाँदाखेरि त्यहाँ देख्छु क्या, यति देखाउन आएका हुन्छन् मान्छेहरू, मेरो यस्तो छ, मेरो उस्तो छ भने जस्तो क्या, मुखले नभने पनि होइन, दाँतमा सुन लगाएको छ भने कस्तो मासु अड्के भनेर देखाए जस्तो क्या होइन, अनि अमलाभरि उसले औँठी लगाएको हुन्छ, त्यो औँठी देखोस् भनेर उहाँहरू त ऊ भनेर देखाए जस्तो कतिचोटि मान्छेहरू त्यो गरिरहेका हुन्छन्। तर यसले तपाईँ र मलाई सुरक्षा चाहिँ दिँदैन, किनभने जब तपाईँ सुनचारी पहिरेर हिँड्नुहुन्छ तपाईँ असुरक्षित हुनुहुन्छ क्या होइन। तपाईँले हामी के भन्छौँ, पुलिसले हामीलाई सुरक्षा दिएन भन्छौँ नि, पुलिसले पनि कता कता एक एकजनालाई सुरक्षा दिएर त हुँदैन नि त होइन, समग्रमा उसले यो देशलाई हेर्नुपर्ने हुन्छ र आफ्नो सुरक्षा चाहिँ आफै गर्ने हो। म के पहिरिँदा के नपहिरिँदा म सुरक्षा हुन्छु असुरक्षित हुन्छु भन्ने कुरा त आफूले पनि मध्यनजर राख्नुपर्छ नि, आफूले पनि सम्झिनुपर्छ नि होइन र। पक्कै पनि अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने अब कार्यक्रमले लगभग मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, त्यही क्रममा आज पनि हामी अबको 1 घण्टासम्म तपाईँको साथमा रहने नै छौ। आदरणीय श्रोता, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। श्रोता, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई कसरी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। श्रोता, अब भने आजको यो मध्याह दिनको यो समयमा केही समय हामी परमेश्वरका जनहरूले प्रेषित गर्नुभएका आशिषमय लेखहरू र स्टाटसहरूको साथ साथै मिठा मिठा गीत संगीतको साथ केही समय प्रभुको उपस्थितिमा हामी रमाऊ। श्रोता, यही क्रममा मेरो हातमा एउटा पहिलो आजको स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ सामुएल मुक्तानज्यूले र उहाँ लेख्नुहुन्छ प्रकाश 3:11। म चाँडै आइरहेछु र तिमीसँग जे छ त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिने छैन भनेर उहाँले पोस्ट गर्नुभएको छ। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जो व्हाट्सएप मार्फत आएको छ र जसलाई प्रेषित गर्नुभएको छ पास्टर स्याकी एडमन्ड ब्राउनले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ आक्स एन्ड इट स्याल बी गिभन टु यु र सिक एन्ड ए स्याल फाइन्ड नक एन्ड इट स्याल बी ओपन अन टु यु Matthew 7:7 लेख्नुहुन्छ र अगाडि उहाँ लेख्नुहुन्छ जावेज वाज मोर अनरेबल देन हिज ब्रदर एन्ड हिज मदर नेम हिज जावेज सेइङ बिकज आई बोर हिम विथ पेन नाउ जावेज कल्ड अन द गड अफ इसरायल सेइङ ओ द्याट यु वुड ब्लेस मी इन डिड एन्ड इन लार्ज माई बोर्डर एन्ड द्याट युर ह्यान्ड माइट बी विथ मी एन्ड द्याट यु वुड किप मी फ्रम हार्म द्याट इट may not pain me and God granted him what he requested. Earlier, 1 Chronicles 2:55, we see that a village had been named after Jabez. Maybe this was too small for him and he went to petition God for it to be enlarged. The Bible says his request was granted. Looking at the prayer Jabez prayed, you will notice he asks for specific things. He did not pray a general prayer. He knew what he wanted and verbalized it. Please learn to be specific and direct in your prayer. When the blind man stood before Jesus Christ, the Lord will ask him what he wanted and the man answered that I may receive my sight. Whatever has been allotted to you by your partner, or you have inherited which is too small for you. I stand with you in prayer, asking the Lord to enlarge your territory. And may your borders be enlarged in Jesus' name. Vanar Wahale, Lekhan Bhaiko Chha, Keep the Faith, Pastor Edmund Saki Brown. Vanar Lekhan Bhaiko Chha, Pravile Tapayalai. Aashish Din Bhaiko Chha, Yesko Chai Nepali Artha, Namile Mati 7 Ko 7 Ma Herne Vane, Maga To Timlai Dihine Chha, खोज त तिमीले भेट्टाउनेछौ र ढकढक्याउ तिमीहरूको निम्ति खोलिनेछ। र यसको पूर्ति स्वरूप याबेसको प्रार्थनालाई उहाँले बताउनु भयो र याबेसले कसरी प्रार्थना गरे, उनले भने मलाई विन्ती छ प्रभु, कुनै दुःखले नछोस् र मलाई आशिष दिनुहोस् र मेरो इलाकालाई वृद्धि गरिदिनुहोस् भनेर उनले प्रार्थना गर्दा परमेश्वरले उनलाई प्रार्थनाको उत्तर दिनुभएको कुरा हामी थाहा गर्न सक्छौ। र आदरणीय श्रोता, यसबाट के थाहा हुन्छ भन्दा हामीले पनि प्रार्थना गर्नु पर्दछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र भने कार्यक्रममा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ क्रोनिकल्स बाइबल रिडिङ ग्रुपबाट। र उहाँ लेख्नुहुन्छ, जब सोलोमनले आफ्ना पिता दाउदको समयदेखि दुई पुस्तादेखि पालेको सपना पूरा भएको छ। सोलोमनले मानिसहरूलाई आशीर्वाद दिएपछि परमेश्वरलाई हार्दिक प्रार्थना गर्छन्। र यो प्रार्थना सोलोमन आफैको लागि होइन, न त यो इसरायलको लागि मात्र हो, यो अन्य जातिहरूको जसले परमेश्वर र सबै राष्ट्रहरूको लागि चाहना गर्छन् तिनीहरूको लागि मध्यस्थको प्रार्थना हो। परमेश्वर संसारका सबै राष्ट्रहरूका परमेश्वर हुनुहुन्छ र इसरायलले सबै राष्ट्रहरूको पुजारीको भूमिका पूरा गर्नुपर्छ। जब सोलोमनले आफ्नो प्रार्थना समाप्त गरे, परमेश्वरले मन्दिरको भेटीलाई आगोले भस्म गर्नुहुन्छ, सोलोमनको पवित्रताको प्रार्थनाको जवाब दिनुहुन्छ। त्यसपछि उहाँले सोलोमनलाई दाउद जस्तै केवल परमेश्वरको सेवा गर्ने करारको वचन दिनुहुन्छ। र सोलोमनले परमेश्वरबाट बुद्धिको वरदान प्राप्त गरे र दाउदको विश्वास र प्रणालीलाई उत्तराधिकारमा प्राप्त गरेर सबै उपलब्धिहरू छोडे। पुस्तकले उनका विजयहरू र उनका धार्मिक र आर्थिक उपलब्धिहरूको रेकर्ड गर्दछ। सेवाकी रानीको भ्रमणले सोलोमनको बुद्धि, धन र प्रसिद्धि कति प्रभावशाली थियो भन्ने कुराको एउटा आँकडा दिन्छ। सेवाकी रानीले इसरायल र सोलोमनको हल्लाको पुष्टि गर्छिन् र उनको बुद्धिको प्रशंसा गर्छिन् र उनले परमेश्वरलाई महिमा दिन्छिन्। हेर्नुहोस् त, ख्रिस्टमा कस्तो आशिष भनेर उहाँले लेख्नु भएको छ। र परमेश्वरले तपाईलाई आशिष दिनुभएको छ। तादनि श्रोता, अब भने फेरि पनि हामी सामाजिक सञ्जालमा पोस्ट भएको अर्को एउटा आशिषमय स्टाटसलाई हेर्न गइरहेका छौं जसलाई प्रेषित गर्नुभएको छ रेभरेन्ट डाक्टर सुनिल राजदूतले। र उहाँले एउटा लेख लेख्नु भएको छ र म तपाईँको निम्ति पढेर सुनाइदिनेछु र यो फेसबुक पेजबाट साभार गरिएको हो। लेख्नुहुन्छ, मित्र, केही क्षणको लागि यो चित्रलाई हामी कल्पना गरौं। आज हामी आफूलाई जति सुन्दर बनाउने प्रयास गर्छौ, जति महँगो कपडा लगाउँछौ, जति धन र प्रतिष्ठा कमाउँछौ, ती सबै समयको अगाडि टिक्न सक्दैनन्। जीवनको यात्रा छोटो छ, तर हामी प्राय यसलाई बिर्सेर बाहिरी कुराहरूमा धेरै समय बिताउँछौ। आज मानिस आफ्नो अनुहारलाई सुन्दर बनाउन हजारौं खर्च गर्छ। महँगो कपडा, गहना, श्रृंगार र प्रतिष्ठाको लागि दिनरात संघर्ष गर्छ। तर एउटा प्रश्न आफैलाई सोधौं, यदि आज नै यो जीवन समाप्त भयो भने यी सबै कुराहरूको मूल्य के रहन्छ? मूल्यले कहिले सोध्दैन तिमी कति धनी थियो, कुन ब्रान्डको कपडा लगाउँथ्यौ, कति ठूलो घरमा बस्थ्यौ, कति प्रसिद्ध थियो, र मृत्युको अगाडि राजा र गरीब, शिक्षित र अशिक्षित, सुन्दर र असुन्दर सबै समान हुन्छन्। बाइबलले भन्छ पहिलो तिमोथी 6 अध्यायको 7 पदमा, किनकि हामीले न त यस संसारमा केही ल्यायौं, न त यहाँबाट केही लैजान नै सक्छौ। हामी खाली हात आएका हौं र खाली हात नै जानेछौ। हामीले धेरै माया गरेको यो शरीर पनि एक दिन माटोमा फर्कनेछ। त्यसैले शरीरको हेरचाह गर्नु गलत होइन, तर आत्मालाई चाहिँ व्यवस्था गर्नु सबैभन्दा ठूलो भूल हुन सक्छ। यसुले भन्नुभयो, यदि मानिसले सारा संसार नै जित्यो तर आफ्नै प्राण चाहिँ गुमायो भने त्यसलाई के फाइदा? मर्कुस 8 अध्यायको 36 पद। यो संसारमा धन कमाउनु, राम्रो घर बनाउनु, राम्रो कपडा लगाउनु र सम्मान पाउनु पाप होइन, तर यदि यी सबै कुराहरूले परमेश्वरलाई बिर्साउँछ, अहंकार गर्न सिकाउँछ, अरूलाई तुच्छ दृष्टिकोणले हेर्न सिकाउँछ र आत्मालाई खाली बनाउँछ भने ती सबै अन्तत व्यर्थ साबित हुन्छन्। एक दिन यस्तो आउँछ जब महँगो कपडा अलमारीमै रहन्छ, गाड़ी घरमै रहन्छ, बैंकको पैसा बैंकमै रहन्छ, सुन र गहना अरूकै हातमा पुग्छ, सामाजिक सञ्जालका फोटोहरू मात्रै बाँकी रहन्छन्, तर आत्मा भने परमेश्वरको न्यायको सामु उभिनु पर्छ। त्यो दिन परमेश्वरले हाम्रो अनुहारको सुन्दरता हेर्नुहुने छैन, उहाँले हामीले लगाएको ब्रान्डेड कपडा पनि हेर्नुहुने छैन, उहाँले हाम्रो बैंक ब्यालेन्स हेर्नुहुने छैन, उहाँले हाम्रो हृदय, विश्वास, प्रेम, पवित्रता, दया, क्षमा र आज्ञाकारितालाई हेर्नुहुनेछ। आज संसारले बाहिरी सुन्दरतालाई सम्मान गर्छ, तर परमेश्वरले भित्री सुन्दरतालाई खोज्नुहुन्छ।
संसारले पद प्रतिष्ठालाई हेर्छ, परमेश्वरले चरित्रलाई हेर्नुहुन्छ। संसारले सम्पत्तिको हिसाब लाउँछ, परमेश्वरले प्रेम र विश्वासको हिसाब गर्नुहुन्छ। त्यसैले मित्र, आफ्नो अनुहार भन्दा आफ्नो हृदयलाई सुन्दर बनाउनुहोस्। आफ्नो कपडा भन्दा आफ्नो चरित्रलाई पवित्र बनाउनुहोस्। आफ्नो बैंक खाता भन्दा स्वर्गमा खजाना जम्मा गर्नुहोस्। मानिसलाई प्रभावित पार्नुभन्दा परमेश्वरलाई प्रसन्न पार्ने जीवन बाँच्नुहोस्। याद राख्नुहोस्, मृत्यु अन्त्य होइन, यो अनन्तताको ढोका हो। त्यसैले आज नै आफ्नो जीवनको मूल्य बुझ्नुहोस्। परमेश्वरसँग सम्बन्ध बलियो बनाउनुहोस्। क्षमा गर्न सिक्नुहोस्, प्रेम गर्न सिक्नुहोस् र नम्र हुन सिक्नुहोस्। अरूको सेवा गर्न सिक्नुहोस्, किनकि यिनै कुराहरू अनन्तसम्मको मूल्यवान कुराहरू रहनेछन्। श्रोता मित्र, महँगो कपडा एक दिन च्यातिन्छ, सुन्दर अनुहार एक दिन ओइलाउँछ, बलियो शरीर एक दिन माटोमा मिल्छ, धन र प्रतिष्ठा पनि यही संसारमा छोडेर जानुपर्छ। तर परमेश्वरसँगको सम्बन्ध, विश्वास, प्रेम र धार्मिक जीवनले मात्रै अनन्तसम्म साथ दिन्छ। त्यसैले क्षणिक संसारको चमक भन्दा अनन्त जीवनको तयारी गर्नुहोस्, किनकि एक दिन हाम्रो शरीर हाम्रो होइन तर हाम्रो आत्मा परमेश्वरको सामु राखिनेछ। दोस्रो कोरन्थी 5:10 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको श्रोता, अब भने फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर एउटा स्टाटस मेरो हातमा परिसकेको छ र जसलाई प्रेषित गर्नु भएको छ मुक्तिका लागि रिच टु अनरिच नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, अभिवादन, यीशु ख्रीष्टको नाउँमा सुसमाचार फैलाऊ। हरेक गाउँमा केवल मुक्ति छ र यीशुको नाउँको दुष्टका किल्लाहरू भत्काउनु पर्छ ठाउँ ठाउँमा, भनेर उहाँले एउटा लेख लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर दानियल सिग्देल ज्यूबाट, र उहाँले लेख्नु भएको छ मत्ती 24:14, अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ, भनेर उहाँले लेख्नु भएको छ। भने अर्को एउटा स्टाटस परिसकेको छ आई बिलोङ टु जिजस नामको फेसबुक पेजबाट। मत्ती 46:41 लेख्नुहुन्छ, जागा रह र प्रार्थना गर, परीक्षामा नपर, भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। र अब भने फेरि पनि अर्को एउटा लेख मेरो हातमा परेको छ जसलाई प्रेषित गर्नुभएको छ सोली डियो ग्लोरिया नामको फेसबुक पेजबाट। लेख्नुहुन्छ, परमेश्वरले परीक्षाहरू हामीलाई नष्ट गर्न होइन तर अझ बलियो बनाउन दिनुहुन्छ। कसैलाई पनि पीड़ा अनिश्चितता वा कठिनाईको बाटो हिँड्न मन पर्दैन, तर परमेश्वरले हाम्रो कुनै पनि परीक्षालाई व्यर्थ जानुहुन्न। शत्रुले जसलाई निराश ल्याउन प्रयोग गर्न खोज्छ त्यसैलाई परमेश्वरले हाम्रो विश्वासलाई गहिरो बनाउन, चरित्रलाई शुद्ध पार्न र उहाँसँग अझ नजिकतामा ल्याउन प्रयोग गर्नुहुन्छ। हरेक परीक्षा परमेश्वरमाथि अझ बढी भरोसा गर्ने, आफ्नै होइन उहाँकै शक्तिमा निर्भर रहने र सहज समयमा अनुभव गर्न नसकिने उहाँको विश्वासयोग्य अनुभव गर्ने अवसर हो। आधी बेरी बीच पनि परमेश्वर अनुपस्थित हुनुहुन्न, उहाँ त्यही हुनुहुन्छ। उहाँलाई प्रेम गर्नेहरूको भलाइका लागि सबै कुरा मिलाएर कार्य गरिराख्नु भएको छ। यदि आज तपाईँ कठिन समयबाट गुज्रिरहनु भएको छ भने निराश नहुनुहोस्। तपाईँको परीक्षा परमेश्वरले तपाईँलाई त्याग्नु भएको प्रमाण होइन, बरु उहाँले तपाईँलाई आफूले बोलाउनु भएको व्यक्तित्वमा ढालिरहनु भएको स्थान यही हुन सक्छ। उहाँका प्रतिज्ञाहरूलाई दृढतापूर्वक समातिरहनुहोस्। प्रार्थना गर्न नछोड्नुहोस्, भरोसा गर्न नछोड्नुहोस्। जसरी आगोको भट्टीमा परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, त्यसरी नै उहाँले तपाईँलाई यस कठिन समयबाट अझ बलियो बनाएर बाहिर ल्याउनुहुन्छ। तपाईँको परीक्षा अन्त्य होइन, यो तपाईँको जीवनमा परमेश्वरको कार्यको एउटा महत्वपूर्ण भाग हो। प्रेरणादायका पदहरू केही छन्, याकुब 1:2-4, हे मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, जब तिमीहरू विभिन्न प्रकारका परीक्षामा पर्छौ त्यसलाई पूर्ण आनन्दको विषय सम्झ, किनकि तिमीहरूको विश्वासको परीक्षाले सहनशीलता उत्पन्न गर्छ। रोमी 5:3-4 भन्छ, हामी दुःख कष्टहरूमा पनि गर्व गर्छौ किनकि हामी जान्दछौ कि दुःख कष्टले सहनशीलता र सहनशीलताले खरो चरित्र र चरित्रले आशा उत्पन्न गर्छ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र भने कार्यक्रममा फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा म राख्न चाहन्छु जसलाई प्रेषित गर्नुभएको छ वाचम्यान नी नामको ग्रुपबाट सामुएल टियोङ ज्यूले लेख्नुहुन्छ, द पर्सन नट द डक्ट्रिन्स अ ल नट अ म्याटर अफ प्रेयर लेखेको छ, वी डु नट बिकम क्वालिफाइड फर गड्स वर्क सिम्पली बाई लर्निङ सम डक्ट्रिन्स, द बेसिक प्रब्लम इज आवर पर्सन, आवर पर्सन इज द मिन्स बाई विच वी क्यारी अन आवर वर्क, इट इज अ म्याटर अफ वेदर अर नट आवर पर्सन हेज पास थ्रु गड्स डिलिङ, इफ द राइट डक्ट्रिन्स आर कमिटेड टु अ रङ पर्सन वाट क्यान बी मिनिस्टर्स टु द चर्च, the basic lesson for us is to make ourselves unable vessels, in order to make ourselves usable vessels our outer man must be broken, God has been working in us all this year although we are not very clear about this work ourselves, nevertheless God has been carrying on the breaking day by day, we have gone through sufferings and difficulties for years. Time after time, God had been halted us. We want to go one way, but God doesn't let us do it. We want to go another way, but God stops us again.
इफ यू डु नट सी गड्स अपरेसन थ्रु द वर्किङ टुगेदर अफ अल दिज इन्भाइरोमेन्ट वी हेभ टु प्रे गड ओपन माई आइज सो द्याट आई मे सी युर ह्यान्ड द आइज अफ द डङ्की आर अफन शार्पनर देन द आइज अफ सेल्फ प्रोक्लेम्ड प्रोफेट द डङ्की हेज सिन जेहोवाज मेसेन्जर अलरेडी बट द सेल्फ प्रोक्लेम्ड प्रोफेसर prophet has not seen it yet. The donkey realized God's halting hand, but the self-proclaimed prophet is still ignorant of it. We have to realize that breaking is God's way with us. For years, God has been trying to break our outer man. He has been trying to curse us so that we'll be not remain intact. Unfortunately, many people think that what they lack is doctrines. Then, why they can hear more doctrine, pick up more ideas for preaching and understanding more exposition of the Bible. But this is the absolute the wrong way. God's hand is doing only one thing in us, breaking us. We cannot have our way. We have to take God's way. We cannot have our thoughts. We have to take God's thought. We cannot have our decision. We have to take God's decision. God has to break us down completely. The trouble with us is that while God stops us after time, we blame this and that for the blockage. We are like the prophet who did not see God's hand. Instead, we blame our donkey for halting. Everything that comes our way is meaningful and under God's sovereign arrangement. Nothing accidental happens to a Christian to outside the God's ordering. We have to humble ourselves, God under sovereign arrangement. May the Lord open our eyes to see that God is arranging everything around us. He has to propose in us, through every He is cursing us. When God grant us the grace one day, we will gladly accept all the arrangement He placed in our environment. Our spirit will be released and will be able to use our spirit. Also in dealing with us and in breaking for the release, the exercise of the spirit. God works according to His law, not according to our prayer. What does this mean? This means that the release of the inner man through a broken outer man is a law. It is not something that we secure by means of prayer. A law cannot be altered by prayer. If we put our hand into the fire while we pray, our hand will be still burned. I am not speaking about miracles here. I am speaking about a natural law. Our prayer cannot change the law. We have to learn to obey God's law. Don't think that prayer alone will work. If we do not want our hand to be burned, we should not put it in the fire. We should not pray and put our hand in the fire at the same time. God deals with us according to law. In the inner man can only be released through the outer man. This is a law. If the outer man is not broken and the pulverized, the inner man will not be released. This is the Lord's way. He has to break us before He can have an outlet through us. We should never challenge this law while praying for this or that blessing. Such prayers do not work. Our prayer cannot change the God's law. The way to spiritual work is for God to be realized through us. This is the only way God will take. If a man is not broken, the gospel will not go out through him, and God cannot use him. You will have no way to go on. We have to truly prostrate ourselves. Submission to God's law is better than many prayers. A minute of revelation of God's way is better than an incensed, ignorant pleading for the God's blessing and His help in our works. It is better to stop such a prayer and say to the Lord, I am humbling myself before you. Our prayer for blessing often is nothing but a endurance to God. We often long for blessing but do not even find mercy.
We have to ask for light. We have to learn to humble ourselves under His hand and obey His law. With obedience, therein blessing. Extract from CWWN, Set 3, Volume 8. भनेर उहाँले लेख्नु भएको छ. परमेश्वरले उहाँलाई आशिष दिनुभएको. उहाँको भनाइको अर्थ के हो भन्दा, सृष्टिकर्ता परमेश्वरले अगाडि नै जो नियमहरू विधानहरू बनाइसक्नु भएको छ त्यसलाई कसैले पनि कुनै पनि प्रार्थनाद्वारा उहाँले परिवर्तन गर्नुहुन्न. त्यसकारणले गर्दा जो स्वाभाविक रूपमा नियम बनिसकेको छ हामीले त्यसलाई परिवर्तन गर्नुहोस् र त्यहाँ कुनै चमत्कार होस् भनेर प्रार्थना गर्नुको साटो त्यस नियमलाई नै पालन गरेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ भन्ने उहाँको भनाइको यो सारांश रहेको छ. तादनी श्रोता अब भने फेरि पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि म पुनः आउनेछु. अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत.

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यसको साथमा आशाको बाटो नामको फेसबुक पेजबाट एउटा स्ट्याटस आएको छ। उहाँ लेख्नुहुन्छ, म प्रार्थना गर्छु कि परमेश्वरले पीड़ामा जीवन बिताइरहेका हरेक व्यक्तिलाई निको पार्नु भएको होस्, आमेन भनेर उहाँ राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी माधव उपाध्यायज्यू लेख्नुहुन्छ, यह वचन उन शास्त्रविद सजनों के लिए है भनेर लेख्नुहुन्छ। प्रकार लेख्नुहुन्छ, ती सम्पूर्ण मानिस जातिहरूका निम्ति जसले येशु ख्रिस्ट प्रभुमा विश्वास गर्दछन् उनीहरूका निम्ति उहाँ नै सम्पूर्ण व्यवस्थाको सिद्धि तथा समाप्ति हुनुहुन्छ। येशु ख्रिस्ट एकै विश्वासी जनायक धार्मिकता दान्तु व्यवस्थाय फलस्वरूप भवति, पवित्र बाइबल रोमिडम पत्रम 10:4 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, राधे यस सानुपुर कोटीको लेख्नुहुन्छ, यात्रा चलेकै छ, हामी गन्तव्यमै छौ, भेट्ने छुट्ने यात्रीहरू अनि बटुवाहरू केही क्षणका साथी र सहयोगी भइहाल्छन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा परेको छ, जसलाई प्रेषित गर्नुभएको छ एल्सा दाई कालिम्पोङ चर्च समूहको पेजबाट बडीगार्ड दर्शनले पठाउनु भएको छ, चर्चमा पत्रकार भनेर उहाँले लेख्नु भएको छ। लेख्नुहुन्छ, सच्चाई केन्द्रले आफूलाई धार्मिक संस्था भनेर बाहिर देखाउँछ, नाम राख्छ ईश्वरीय मार्ग भजन मण्डली सच्चाई केन्द्र नेपाल, कास्कीमा दर्ता गरेको छ, सामाजिक संस्थाको रूपमा काम गर्छ, सनातनीहरूलाई येशु परमेश्वरको नाममा भन्दै प्रार्थना गराउने, चिनाउँछ आफूलाई रोग निको हुने केन्द्रको रूपमा, हिन्दू आदि भन्छन् सच्चाई भनेको इसाईको सफ्ट रूप हो, इसाई भन्छन् सच्चाई भनेको झुटा गवाहीहरू हुन् भनेर, आखिर यो सच्चाई केन्द्र धार्मिक संस्था हो, असामाजिक हो या मोटिभेशन गर्ने संस्था हो या उपचार केन्द्र हो या अरू केही हो, आखिर हो चाहिँ के? यसको छानबिन अत्यन्त आवश्यक भएको छ। त्यसमा दर्ता गरेको छ सामाजिक संस्थाको रूपमा काम गर्छ, सनातनीहरूलाई येशु परमेश्वरको नाममा भन्दै प्रार्थना गराउने, चिनाउँछ आफूलाई रोग निको हुने केन्द्रको रूपमा, हिन्दू आदि भन्छन्

छ र आशा छ कि केही दिनमा लिखित जवाब आउनेछन्। त्यसपछि तपसिलका कार्य गरौंला। अगाडि देख्नुहुन्छ, कमजोर मान्छेलाई देखेर सच्चाई केन्द्रले क्षमा माग्न लगाए जस्तै होइन हिन्दू जागरण नेपाल। चरित्र हत्याको आरोप पनि लगाएर क्षमा माग्न लगाएछ साइबरमा। वास्तवमा चरित्र हुनेको मात्रै चरित्र हत्या हुन्छ। स्वधर्म त्यागेर कानूनद्वारा अप्रमाणित उपचार केन्द्र खोलेर आफ्नो चरित्र उधाङ्गो पार्नेको चरित्र हत्या हुन सक्दैन, किनकि यसमा सोच गतिलो भए मात्रै चरित्र राम्रो हुन्छ। हेरौं इसाईको प्रमुख संस्थाको धारणा जा आओस्। सच्चाई जस्ता 5-6 जिब्रे संगठनले वास्तविक इसाईहरूप्रति घृणा द्वेष जगाएको छ र बदनामी कमाएको छ भनेर उहाँले लेख्नुभएको छ, र यो साँचो पनि हो। र यस्ता ख्रिस्ट यीशु र इसाईहरूको बदनाम गराउने यस्ता कुतत्वहरूलाई हामीले हटाउनु पनि पर्छ। र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र परमेश्वरले नै यो काम गर्नुहुनेछ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आइसकेको छ, LFJ केशव आचार्यबाट लेख्नुहुन्छ, येशूले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूका विश्वास छ र कहिले शंका गरेनौ भने अंजीरको बोटलाई जे गरियो त्यति मात्र होइन तर यस डाँडालाई पनि उखेलेर समुद्रमा खस भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। Matthew 21:22 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। ताबेनि श्रोता, अब भने अर्को एउटा स्टाटस मेरो हातमा आइसकेको छ जसलाई पठाउनु भएको छ दिपेन समरज्यूले Dosro Itihas 7:14 लेख्नुहुन्छ, यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु भनेर उहाँले भन्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ विज्ञानका कुरा नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, मानिसले चन्द्रमाको सतहमा पहिलो पटक पाइला टेकेको आज 56 वर्ष पूरा भएको छ। चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङले पाइला टेक्ने बित्तिकै भनेका थिए, त्यो मान्छेको एउटा सानो पाइला हो, मानव जातिको लागि ठूलो फड्को, द्याट्स वान स्मल स्टेप अफ फर म्यान वान जायन्ट लिप फर म्यानकाइन्ड। उनले टेकेको पाइलाको फोटो हेर्नुहोस्, यो पाइला सम्भवत हजारौं हजार वर्षसम्म त्यही रहनेछ किनभने चन्द्रमामा ती पाइलाहरू मेट्ने हावा र पानी छैन। हालसम्म चन्द्रमाको सतहमा 12 जना अन्तरिक्ष यात्रीहरूले पाइला टेकिसकेका छन्। फेरि नासाले 2030 पहिलो महिला अन्तरिक्ष यात्री सहित 4 जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा पठाउने तयार गरेको छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र पक्कै पनि मानिसहरूले यसरी अन्तरिक्षका कुराहरूमा सफलता पाउनु पछाडि पनि परमेश्वरले अधिकार दिएर मात्रै हो, अन्यथा मानिसको त्यहाँ पुग्ने हिम्मत पुग्दैन। आदरणीय श्रोता, अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भएको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी फेरि पनि तपाईँको बीचमा अरू आशिषमय स्टाटसहरू राख्न गइरहेका छौं र यही क्रममा एउटा आशिषमय स्टाटस मेरो हातमा परेको छ र जसलाई प्रेषित गर्नुभएको छ ग्रेस फेलोसिप नामको फेसबुक पेजबाट परमेश्वरका आशीर्वाद नाम गरेर यसरी पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ परमेश्वरको धन्यवाद दिनेकै लिए बस एक मिनटका समय निकाले भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा आएको छ जसलाई प्रेषित गर्नुभएको छ येशु प्लस नामको फेसबुक पेजबाट। लेख्नुहुन्छ प्रभुको योजनामा भरोसा राख्नुहोस्, उहाँले अनपेक्षित रूपमा ढोकाहरू खोल्नु हुनेछ भनेर उहाँले राख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। श्रोता, हामी सामाजिक सञ्जालबाटका प्रेषित भएका आशिषमय स्टाटसहरूलाई प्रस्तुत गर्ने क्रममै छौं र यतिखेर मेरो हातमा फेसबुक क्रिस्टियन नेटवर्कबाट तिमोथी नेम्बाङज्यूको एउटा लेख परेको छ। उहाँ लेख्नुहुन्छ उहाँले तिनीहरूलाई भन्नुभयो परमेश्वरको राज्य देखिने गरी आउँदैन। लुका 17:20-25 परमेश्वरको राज्यको आगमन खण्ड 3 परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो परमेश्वरको राज्य देखिने गरी आउँदैन। 21 न त मानिसहरूले भन्नेछन् हेर यहाँ छ अथवा त्यहाँ छ किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ। उहाँले चेलाहरूलाई भन्नुभयो ती दिन आउनेछन् जब तिमीहरूले मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले देख्ने छैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन् हेर ऊ यहाँ त्यहाँ छ अथवा हेर ऊ यहाँ छ तर नजाओ र तिनीहरूको पछि नलाग किनकि जसरी बिजुली चम्कदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ तर पहिले उसले धेरै कष्टहरू सहनु पर्छ उस पुस्ताबाट बहिष्कृत हुनु पर्दछ। र यहाँ अब यस खण्डमा लुका 20-25 मुख्य शिक्षाहरू भनेर उहाँ लेख्नुहुन्छ परमेश्वरको राज्य बाहिरी देखिने संकेत होइन आन्तरिक र उपस्थितिमा छ। 20-21 पद अनि फरिसीहरूले बाहिरी राजनीति र भौतिक रूपमा राज्य आउनेछ भन्ने गरेका थिए जस्तै राजाको राज्य जस्तो तर येशूले भन्नुभयो कि परमेश्वरको राज्य देखिने संकेतहरूमा आउँदैन तिमीहरूको बीचमा छ भनाइको अर्थ येशू स्वयं हाम्रो बीचमा हुनुहुनेछ स्वर्गीय राजा नै हाम्रो बीचमा उपस्थित हुनुहुन्छ भन्ने हो किनकि यो कुरा आत्मिक हो त्यसैले उहाँलाई आत्मा र सत्यतामा पुज्नु पर्दछ। यूहन्ना 4:24 हामीले राज्यको लागि बाहिरी ठाउँमा समय खोज्नु हुँदैन तर जब हामी येशूलाई आत्मा र सत्यतामा प्रभु भनी स्वीकार गर्छौ तब आजदेखि नै हाम्रो जीवनमा यो शुरू भइसकेको छ भनेर जान्नु पर्दछ। दोस्रो भौतिक रूपमा खोज्नेहरूले देख्दैनन् पद 22 येशूलाई हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले देख्ने छैनौ भन्नुको तात्पर्य गहिरो आत्मिक र ऐतिहासिक अर्थ छ। यसलाई बुझ्न हामी यी बुँदाहरूलाई हेरौ संकटको समयमा येशूको उपस्थितिको चाहना येशू संसारबाट विदा भएपछि चेलाहरूले ठूलो सतावट दुःख र कष्टको सामना गर्नुपर्ने थियो अतीतको सम्झना दुःखको ती दिनमा चेलाहरूले येशू आफूसँग हुँदा शान्ति र आनन्दको दिन मानिसको पुत्रको दिनको उत्कटको साथ सम्झने छन् धैर्यता अधैर्यता र तीर्सना उनीहरूले येशूलाई शरीर रूपमा आफ्नो माझमा फेरि देख्न र उद्धार पाउन तीव्र इच्छा गर्नेछन् अदृश्य उपस्थिति तर येशूको दोस्रो आगमनको निश्चित समय भन्दा पहिले उनीहरूले येशूलाई भौतिक रूपमा देख्न पाउने छैनन् भन्ने हो। तेस्रो झुटा दावीहरूबाट सावधान रहनुपर्छ अन्तको समयमा धेरै झुटा ख्रिष्टहरू झुटा भविष्यवक्ताहरू आउनेछन् मत्ती 24:23-26 येशूकै चेलाहरूले पनि त्यस दिन साँचो ख्रिष्टलाई चिन्नु सक्ने छैनन् तर विश्वासीहरूले धैर्य र सतर्कता अप्नाउनु पर्छ हरेकले ख्रिष्ट यहाँ छ वा त्यहाँ छ भनेको सुनेको कुरामा लाग्नु हुँदैन बरु बाइबल राम्ररी पढ्नुपर्छ र येशूको शिक्षालाई तुलना गरेर जाँच्नुपर्छ 4 मानिसको पुत्र अर्थात् येशूको आगमन अचानक सबैले थाहा पाउने गरी विश्वव्यापी हुनेछ पद 24 ख्रिस्टको दोस्रो आगमन सुटुक्क वा सानो झुण्डालाई मात्र थाहा हुँदैन तर यो सबैले देख्ने गरी अकस्मात हुनेछ कुनैले यहाँ छ वा त्यहाँ छ भनेर दावी गर्न सक्छन् तर साँचो आगमन बिजुली चम्के जस्तै हुनेछ पद मत्ती 27:24-27 र प्रकाश 1:7 ख्रिस्टको आगमनको बारेमा हामी कसैलाई अनावश्यक अड्कल गरिराख्नु पर्दैन
जब उहाँ आउनुहुन्छ कसैले शङ्कै रहँदैन। पाँचौं, येशूको कष्टभोग र बहिष्कार हुनुपर्छ। पद 25, महिमा र राज्यको आगमन पहिले क्रुसको कष्ट हुनु अनिवार्य थियो। भनाइको अर्थ, येशू आफ्नै मृत्युमा पुनरुत्थान र मण्डलीको स्थापनाको लागि संकेत गर्दछ। लुका 9:22 भन्छ, मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ। महिमा सधैँ कष्ट पछि नै हुने कुरा हो। हामीले सयौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौ, र हामीले उहाँलाई इन्कार गर्यौं भने उहाँले हामीलाई पनि इन्कार गर्नुहुनेछ। 2 तिमोथी 2:12। छोटकरीमा, आजको लागि परमेश्वरको राज्य भनेको खानु पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। रोमी 14:17। भविष्यको लागि ख्रिस्टको दोस्रो आगमन अवश्य नै हुनेछ भनी हामीले धैर्य भएर कुर्नुपर्छ, र हामी सतर्क पनि हुनुपर्छ, झुटा शिक्षाबाट टाढा रहनुपर्छ। ख्रिस्ट आखिर निर्धारित समयमा मात्रै आउनुहुन्छ, त्यसभन्दा अघि आएर म उही हुँ भन्नेलाई पत्याउनु हुँदैन। हाम्रो आशा येशूको आगमन पछि उहाँको भरोसा राख्ने सबै विजयी बन्नेछन्। प्रयोगखण्डले हामीलाई सतर्कता, आशा र आत्मिक जीवन जिउन सिकाउँदछ। प्रिय, ख्रिस्टको आगमन बारे अनावश्यक कुराले अकमक्क नपरौं, बरु आफैसित परिवार र मण्डलीमा बाइबल पढ्ने बानी बसालौं। प्रभुले सबैलाई आशिष दिउन्, आमेन भनेर लेख्नु भएको छ, र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। ताबेनी श्रोता, अब भने आजको कार्यक्रमबाट यही लेखका साथ विदा लिने समय भइसकेको छ, र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँलाई आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने प्रस्तुत गर्न सक्नुहुनेछ। तादनी श्रोता, अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्, र तबसम्म गुड न्युज एफएम सुन्दै रहनुहोस् भन्दै सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल मरेको के हो?
1: हेर त रगत त्यही रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाबु, पानीको बिल तिरिदे ल।
6: ल, तिरिदे।
7: बाबु, बत्तीको बिल तिर्दे आज।
6: ल ल, तिरिदे।
5: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
6: ल, त्यो पनि तिर्दे।
5: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
6: किनकि मसँग हाम्रो पात्र छ।
7: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
6: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब, अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विभिन्न समयमा विभिन्न लेखकद्वारा लेखिएका पुस्तकहरू नै मैले पाठ गरिरहेको छु। अबको केही हप्ता भने नयाँ पुस्तक मेरो हातमा आइपुगेको छ। पुस्तकको नाम रहेको छ मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई। मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई, लेखक रेभरेन्ड डेभिड आचार्यद्वारा लेखिएको यो पुस्तक अब केही हप्ताको लागि म वाचन गर्न चाहन्छु, पाठ गर्न चाहन्छु। र तपाईँले भने कार्यक्रममा हामीलाई सुनेर साथ दिनुपर्ने हुन्छ। तपाईँको सल्लाह सुझाव साथ नै हाम्रो लागि महत्वपूर्ण कुरा हुनेछ। र यसलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

जवानहरूलाई उत्साह, उनी र म। वैज्ञानिक सत्यता यो छ कि दुईजनाको भेटले जीवनको सुरुवात हुन्छ, त्यस्तै यस पुस्तकको सुरुवात पनि उनी र मेरो भेटपछि पटुलेका पारिवारिक सेवकाईका व्यावहारिक अनुभवबाट मरूभूमिको यात्रामा परमेश्वरको लडाई नामक पुस्तक जन्म भएको हो। उनी र म भनेको यो परिचय पढेपछि बुझ्नुहुनेछ। उनी 2047 सालको अन्तर मण्डलीको सेवामा पहिलो पटक प्रवेश गरेकी थिइन्। त्यति बेला म विश्वासमा हुर्कँदै र जानी नजानी मण्डलीमा स्वयं सेवकको रूपमा प्रचारक सेवकाईको लागि अभ्यास गर्दै थिए। मण्डलीमा आएका नयाँ आगन्तुक पाहुनालाई संगतिपछि भेटघाट गरिहाल्ने मेरो स्वभाव थियो। यसै क्रममा संगतिपछि हाम्रो छोटो कुराकानी भयो। हाम्रो भेटको एक हप्तापछि म 2 वर्षको लागि नेपाल बाइबल स्कूल काठमाडौँमा गए। छोटो भेटघाटको कारण खासै हाम्रो राम्रो परिचय पनि हुन पाएको थिएन। तापनि एकतर्फी रूपमा मेरो मनमा कता कता उनीप्रति मन गइसकेको थियो। मण्डलीमा आएका धेरै पाहुनाहरूसँग कुराकानी गर्दा यस्तो विचार मनमा आएकै थिएन, तर उनीसँगको छोटो कुराकानीमा फरक विचार आएको थियो। उनीले विश्वास पनि गरेकी थिएनन्। तापनि मैले प्रभुसँग प्रार्थना गर्न सुरु गरेको थिएँ। अचम्मको के भयो भने हाम्रो भेटघाट भएको 8-9 महिनापछि मैले पढ्ने स्कूलमा फोन आयो। हेलो, म पनि डीटीसीएसको बाइबल तालिमको लागि काठमाडौँ आउने अवसर पाए, प्रार्थना गर्दिनु है। नेपाल बाइबल आश्रमको नियम अनुसार आफ्नो परिवार अनि आफ्नो मण्डलीको अगुवालाई बाहेक अरूलाई फोन गर्न नपाइने र भेटघाट गर्न पनि नपाइने थियो। तर मेरो मिल्ने स्कूलको साथीले कसरी हो कसरी भेटघाटको चाँजो मिलाउनु भयो र हामी उनले पढ्ने स्कूल ललितपुरमा भेट्न गयौं र हाम्रो छोटो भेटघाटपछि पुनः स्कूलमा फर्क्यौं। 6 महिनाको तालिम सकेपछि एसबीएस तालिमको लागि उनी पोखरा गइन्। त्यसपछि हाम्रो भेट हरायो। 2 वर्षको पढाइ सकेर म पनि बुटवलमा फर्किए र ज्योति मण्डलीमा स्वतन्त्र रूपमा प्रचारकको रूपमा सेवकाई शुरू गरे। तराईका हाट बजारहरूमा जादुगरहरूले खैजडी बजाउँदै मानिसहरू भेला गरेको देखेको थिए र मैले पनि त्यसै गरी मानिसहरू भेला गरेर 1 रुपियाँ पर्ने मनुष्य हृदय 5 रुपियाँमा बेचेर त्यसबाट आएको पैसाले बुढी भएकी आमालाई खाना र सेवकाईको लागि खर्च जुटाई सेवकाईमा दिन बिताइरहेको थिए। यसै क्रममा मैले एक दिन उनको विषयमा साथीहरूसँग जिज्ञासा राख्न मन लाग्यो। उनलाई 15-16 वर्षको उमेरमा विश्वास गरेकै कारण आमाले घरबाट निकालिदिनु भएको रहेछ। पढ्दा पढ्दै स्कूल जान पनि नपाएकी र केही महिना विश्वासीको घरमा आश्रम लिएर विश्वासीकै घरबाट बाइबल तालिम गएको कुरा चाल पाए। अनि मेरो मनमा आयो कि विश्वास गरेकै कारण जवान छोरीलाई वास्तै नगरी घरबाट निकालिदिने बुवा आमा कस्ता छन् होला भने मलाई भेट्न इच्छा लाग्यो। अनि प्रार्थना साथ घर पत्ता लगाई उनको घरमा पुगे। सो समयमा उनी पोखरामा नै पढाइसकेर उतै सेवकाईमा गर्दै थिइन्। उनको बुवा आमा भाइ बहिनीलाई भेट गरी सुसमाचार सुनाए अनि आउने हप्ता शनिबारको संगति आउनुहोस् है भनी निमन्त्रणा दिए। अचम्म भयो, त्यति धेरै कठोर मानिसहरू पनि सबै परिवार मिलेर त्यो हप्ता मण्डलीको सेवामा आउनुभयो र प्रभुलाई ग्रहण पनि गर्नुभयो। यो खबर सुनेपछि उनलाई अब आमा बुवालाई प्रभुमा हुर्काउनु पर्छ, मण्डलीले दिएको संगतिले मात्र मेरो परिवार प्रभुमा हुर्काउन सक्दैन, हरेक दिन परिवारमा गएको प्रार्थना र संगति मेरो परिवार प्रभुमा हुर्कन र बलियो हुनुपर्छ भनी पोखराको सेवकाई छाडेर 3.5 वर्षपछि उनी आफ्नो घर फर्किन्। 2052 साल साउन 20 गतेको दिनबाट बुटवल बेथानी मण्डली शुरू भइसकेको थियो र म संस्थापक सदस्य र मण्डलीको पहिलो सेवक अगुवाको रूपमा सेवकाई सम्हालिरहेको थिए। केही महिनापछि मण्डलीले पनि उनको क्षमतालाई कदर गरी दिदी बहिनीहरूको बीचमा सेवकाई गर्न पहिलो सेविकाको रूपमा नियुक्त गरियो।
त्यतिन्जेलसम्म मैले एकतर्फी माया गरेको कुरा उनलाई अझ पनि थाहै नै थिएन। समय बित्दै गयो अनि मैले एक दिन उनीसँग कुरा गरे, म तिम्रो लागि लामो समयदेखि प्रार्थना गरिरहेको छु र म तिमीलाई मन पनि पराउँछु भनी जानकारी गराए। प्रभुको अनुग्रहले हामी एउटै मण्डलीमा सेवकाई पनि गर्दैछौ र हाम्रो सेवकाईले मण्डलीमा दिनदिनै आशिष र वृद्धि पनि भइरहेको छ। अझ हामी दुवैको विवाह भयो भने हाम्रो जीवन र सेवकाईबाट प्रभुको सेवामा र मण्डली वृद्धिमा अझ बढी आशिष हुन सक्छ। यो कुरा सुनेपछि प्रभुबाट अगुवाई पाउन उनी पनि प्रार्थनामा समय बिताउन लागिन् र धेरै समयको प्रार्थना र प्रभुको अगुवाई पाएपछि म खुसी छु भनी जवाब दिइन्। अनि हामी दुवैले एकअर्काकोमा मन परेको कुरा मण्डलीको अगुवाहरूलाई बतायौं र हाम्रो बारेमा परिवारसँग कुराकानी गर्न अगुवालाई जिम्मा दियौं। तर अगुवाहरू गएर उनको परिवारसँग कुरा गर्न आँट गर्नु भएन। अब के गर्ने? मैले भने तिमी आफै बुवा आमासँग कुरा गर। उनले भनिन्, म त यस्तो कुरा गर्न आँट नै छैन। यस्तो हो भने म एक हप्ता प्रार्थनामा समय बिताउँछु अनि तिमी पनि प्रार्थनामा समय बिताऊ र म अर्को हप्ता आमा र बुवासँग कुरा गर्न घरमा आउँछु। प्रार्थना साथ आमा बुवालाई भेटी कुरा गरे। उहाँहरू पनि परमेश्वरको अगुवाईलाई खोजेर हजुरलाई खबर दिन्छौ भन्नुभयो। एक हप्तापछि खुसीको खबर पायौं। यसरी उनी र मेरो विवाह धार्मिक रूपमा, सामाजिक रूपमा र कानूनी रूपमा 2052 साल पुष 8 गते मण्डलीमा पवित्र विवाह सम्पन्न भएको थियो। यसरी हाम्रो दाम्पत्य जीवन अघि बढ्दै गयो। 2053 सालमा ठूलो छोरा अनुग्रह र 2057 सालमा सानो छोरा अनमोलको जन्म भयो र अहिले हामी चार परिवार प्रभुमा समर्पित भई उहाँको सेवकाई गरिरहेका छौं। मैले यी सबै कुरा तपाईँलाई किन बताइरहेको छु? के यो कुरा यहाँलाई बताउन आवश्यक थियो र? मैले उहाँलाई यसकारण बताउँदैछु कि मण्डलीका जवान छोरा छोरीलाई हाम्रो विवाह कसरी भयो, कति प्रार्थनामा समय बितायौं, कति हामी धैर्य भयौं भन्ने कुराले उत्साह मिलेको होस्। परमेश्वरको वचनमा लेखिएको छ, धर्मशास्त्र खोजी हेर कसैलाई पनि जोडीको अभाव हुँदैन। यसकारण जवान छोराछोरी हो केटा वा केटी देख्दैमा र मन पराउँदैमा विवाहको लागि हतार गर्नुहुँदैन। उहाँको समयलाई पर्खनुपर्छ, प्रार्थनामा रहनुपर्छ, उहाँको अगुवाई खोजी परमेश्वर र उहाँको मण्डलीका अगुवाहरू र समाजको दृष्टिमा आदरणीय विवाह हुनुपर्छ। हिब्रू 13:4 लेखिएको छ, सबैको बीचमा विवाह चाहिँ आदरणीय होस्, सबै वैवाहिक सम्बन्ध नटुटियोस्, किनकि दुराचार र व्यभिचारीको ईर्षा परमेश्वरले गर्नुहुन्छ। यसैले परिवार र भावी पुस्ताहरूको जग भनेकै पवित्र विवाह हो। पुस्ताले अथवा तपाईँको आफ्नो सन्तानले एक दिन मेरो बुवा आमाको विवाहको बारेमा जिज्ञासा राख्दै प्रश्न सोध्ने दिन आउनेछ, बुवा आमा तपाईँको विवाह कसरी भएको थियो, हामीलाई तपाईँको विवाहको कथा सुनाउनुहोस् न। छोराछोरीले सोधेको खण्डमा निर्धक्क भएर आफ्नो विवाहको कथा सुनाउन तयार हुनुपर्छ। यदि हाम्रो विवाहको जग असल तरिकाले बसेको छैन भने समाजले तपाईँको विवाहको बारेमा खासै केही नभन्ला, तर तपाईँका छोराछोरीलाई भने विवाहको कथा बताउनै गाह्रो लाग्नेछ। यसैले जवान भाइ बहिनीहरू भावी सन्ततिलाई बुझाउनै गाह्रो पर्ने विवाहको जग नबसाल्नुहोला भन्न चाहन्छु। अब हामी परमेश्वरको दृष्टिमा र व्यावहारिक दृष्टिमा विवाह भनेको के हो भनी हेर्नेछौ। अरेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई ईसाई विवाह। हामी यस पुस्तकको अध्ययनलाई विवाहबाटै शुरू गरौं। ईसाई विवाह भनेको विवाह योग्य केटा र केटीले निरन्तर प्रार्थना साथ परमेश्वरको अगुवाईमा धार्मिक रूपमा, सामाजिक रूपमा र कानूनी रूपमा पति पत्नी भएर एकसाथ मिलेर नयाँ घरको शुरूआत गरी नयाँ संसारको निर्माण गर्नको लागि वाचाबन्धन गरी गरिएको निर्णयलाई नै ईसाई विवाह भनिन्छ। अब हामी बाइबली दृष्टिकोण र व्यावहारिक दृष्टिकोणमा विवाहलाई अझै विस्तृत बुझ्नेछौ। बाइबली दृष्टिकोण दृष्टिकोणमा विवाहको अध्ययनलाई मग्नीबाट शुरू गर्न चाहन्छु। मग्नी भनेको केटा र केटी दुवैले पवित्र विवाहको अगाडि सहभागी हुन, परमेश्वरको दृष्टिमा, धार्मिक दृष्टिमा, सामाजिक दृष्टिमा, कानूनी दृष्टिमा योग्य छ कि छैन र आफ्नो खुबीले विवाह गर्न लायक हुन् कि अथवा कसैको करकाप, दबाव र मेलमिलापबाट परेर विवाह गर्न खोजेको हुन्, साथै परिवार विवाहको कदम साँचो हो कि होइन भनी बुझ्न केटा र केटी दुवैको पक्षका अभिभावकहरू, मण्डलीका अगुवाहरू बसेर एक आपसमा छलफल गरी दुवै पक्षमा अभिभावकहरू र मण्डलीका अगुवाहरूलाई साक्षी राखी पवित्र विवाहको करारमा जानको लागि गरिने निर्णयलाई नै मग्नी भनिन्छ। ईश्वर शास्त्र अध्ययनले मग्नी यहुदीहरूको संस्कार भएकोले हामी मण्डलीले मग्नी नागरिक नै पनि पवित्र विवाह गर्न सकिन्छ भने कसैको भनाई भए तापनि म परमेश्वर शास्त्रीय कुरा भन्दा पनि व्यावहारिक कुरा राख्न चाहेको छु कि मग्नीका अभ्यासबाट पवित्र विवाहमा प्रवेश गर्दा अनुशासित र उत्तम हुन्छ भन्ने कुरालाई विशेष ध्यान दिन्छौ। मग्नी विवाह भन्दा अगाडि गरिन्छ र मग्नी पवित्र विवाहको जपको रूपमा पनि लिने गरिन्छ र ईसाई विवाह मग्नी नगरिकनै पवित्र विवाहमा प्रवेश गर्न सकिँदैन। पावलले कोरन्थीका मण्डलीलाई मग्नीको बारेमा यसरी शिक्षा दिएका छन्, ईश्वरीय डाहाले म तिमीहरूप्रति डाही भएको छु, एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रिस्टसँग तिमीहरूको मग्नी गरिदिए। दोस्रो कोरन्थी 11:2। यसैले ईसाई विवाह भन्दा अगाडि मग्नीको कदम कति महत्वपूर्ण रहेछ। यसकारण मग्नीको विधिलाई मग्नीले अगुवाहरूले र विश्वासीहरूले बुवा आमाहरूले हल्का रूपमा लिनुहुँदैन। मलाई लाग्छ हामीले मग्नीको बारेमा केही न केही शिक्षा मिलेको छ। अब हामी ईसाई विवाहको बारेमा अध्ययन गरौं। विवाह मग्नी विवाहको जग हो भने विवाह ईसाई परिवारको मेरुदण्ड अथवा खम्बा हो। जसरी हाम्रो शरीरमा भएका मेरुदण्डले सम्पूर्ण शरीरको भारलाई थामेको हुन्छ, मेरुदण्ड भएको भए हाम्रो शरीर कडेउलाको जस्तै हुने थियो। तर हामी भविष्यको परिवार, समाज, राष्ट्र र पुस्ता नहोस्, तर ईसाई पवित्र विवाहले बलियो जग र मेरुदण्डको रूपमा टेवा दिइरहेको छ। हिब्रू लेखकले परमेश्वरको वचनमा विवाहको बारेमा धेरै महत्वपूर्ण साथ भन्छन् कि सबैको विचारमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। अब इन्साफको दिन धेरै टाढा छैन, यसकारण ईसाई विवाह सबैभन्दा बीचमा आदरणीय हुनुपर्छ भनी हरेक विश्वासी आमा बुवा र मण्डली परिवारजनहरूले निरन्तर प्रार्थना गर्नुपर्छ र अगुवाज्यूहरूले ईसाई विवाहको बारेमा वचनबाट शिक्षा र परामर्श दिइ
रहनुपर्छ। हामीले परमेश्वरको दृष्टिमा विवाह अझ गहिरो तरिकाले अध्ययन गर्न सक्छौं। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

संसारको विवाहको शुरूआत कहिलेदेखि भएको थियो र कसले शुरू गरेको थियो? संसारमा हाम्रो समाजमा आफ्नै धर्मका रीतिरिवाज अनुसार विवाह गरेको देखेका छौं, जस्तै कसैले मागेर, भगाएर, चोरेर, कोर्टमा गएर आदि। कतिपटक विवाहलाई हल्का प्रकारले लिएका हुन्छन्। विवाह जसरी गरे पनि आखिर विवाह नै हो भन्छन्। तर विवाहको शुरूआत किन, कसरी, कहिले र कसले अथवा विवाहको जग बसाल्ने संस्थापक को हो भनी संसारलाई थाहा नहुन सक्छ। परमेश्वरमा विश्वास गर्नेहरू र उहाँको वचन अध्ययन गर्नेहरूलाई भने यो विषयमा ज्ञान हुन सक्छ। तर उहाँको वचन अध्ययन गर्नेलाई भने यो विषयमा ज्ञान हुन सक्छ तर पनि भर्खरै विश्वासमा आएका नयाँ विश्वासीलाई भने इसाई विवाहको विषयमा थाहा नहुन सक्छ। यसकारण विवाहको विषयमा हामी परमेश्वरको वचनबाटै अध्ययन गरौं। परमेश्वरले विवाहको बारेमा के भन्नुभएको छ? उत्पत्ति 2:18-25 फेरि परम प्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। परमेश्वरले सबै वन पशु र आकाशका सबै पंक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसका ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले नै सबै पालिने पशु, आकाशका पंक्षी र सबै वन पशुका नाउँ राखे, तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाएनन्। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनको करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनुभयो। मानिसले भने, यो त मेरो हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालेकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए। उल्लेखित परमेश्वरको वचन स्पष्ट पारेको छ कि विवाहको जग बसाल्नुहुने संस्थापक परमेश्वर आफै हुनुहुन्छ। यदि परमेश्वरले नर र नारी गरी सृष्टि गर्नु भएको भए मानिसले कहाँबाट विवाहको संस्कार बसाउन सक्थ्यो र यसैले विवाहको जग बसाल्नुहुने परमेश्वर नै हुनुहुन्छ। बसालेको जगमाथि घर बनाउने निपुण कारिगरले विभिन्न तरिकाले घर निर्माण गर्न सक्छ, तर जग बसाल्नुहुने त परमेश्वर नै हुनुहुन्छ। यसकारण जगमाथि घर बनाउने सुन चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल के प्रयोग गरेर घर बनाइरहेका छौ विचार गरौं, किनकि एक दिन आगोले त्यस घरको न्याय गर्ने दिन आउँदैछ। कमसल वस्तु प्रयोग गरी घर बनाएको छ भने त्यो आगोले नष्ट हुनेछ, तर बहुमूल्य पत्थर प्रयोग गरी बनाएको छ भने त्यो आगोद्वारा खरिएर अझ उत्तम हुनेछ। यसकारण प्रभुका छोराछोरीले विवाह जसरी गरे पनि हुन्छ भनी संसारका मानिसहरूले झैं विचार नगरौं। विवाह सबैको बीचमा आदरणीय होस्, किनकि विवाहको संस्थापक परमेश्वर हुनुहुन्छ। विवाहको संस्थापक परमेश्वर हुनुहुन्छ भनेर मात्र पुग्दैन, उहाँले किन विवाहको जग बसाल्नुभयो, उद्देश्य के थियो भनी जान्नु अति नै आवश्यक छ। हामी अझै हेर्नेछौं विवाहको जग बसाल्नुको कारण उद्देश्य। तपाईँको विचारमा परमेश्वरले विवाहको जग बसाल्नेको कारण के थियो होला? हरेक कुराको उद्देश्य भएकै भए झैं विवाहको जग बसाल्नुको पनि पक्कै उद्देश्य छ। संसारमा देखिने र नदेखिने सबै कुराहरू बिना उद्देश्य अस्तित्वमा आउनै सक्दैन। यदि कसैले पंखा बनाउँछ भने पंखा बनाउने मालिकले के उद्देश्य राखेको हुन्छ? पंखा बनाउने मानिसको थुप्रै कारणहरू मध्ये मुख्य कारण गर्मी याममा सबैलाई हावा दिएर शीतल बनाउनु होइन र यदि पंखाले हावा नै दिएन भने त्यसको केही अस्तित्व नै छैन। तपाईँ र मैले विवाह गर्नुको उद्देश्य फरक फरक हुन सक्ला, तर पनि विवाहको जग बसाल्नुहुने परमेश्वरको उद्देश्य थियो होला। परमेश्वरले मानिसलाई आफ्नै स्वरूप र नर नारीको सृष्टि गरी आदमको बगैँचामा विवाहको जग बसाल्नु भएको थियो। आउनुहोस्, पंखा बनाउँछ भने पंखा बनाउने मालिकले के उद्देश्य राखेको हुन्छ? पंखा बनाउने मानिसको थुप्रै कारणहरू मध्ये मुख्य कारण गर्मी याममा सबैलाई हावा दिएर शीतल

पहिलो कारण परमेश्वरको विवाहको जग पछाडि आफ्नो दर्शन पूरा गर्नुभयो, उहाँले बनाउनु भएको मानिससँग दर्शन छ भने दिन लगाएर सारा संसार बनाउनु हुने परमेश्वरसँग दर्शन नहुने त कुरै भएन नि। मानिसले कुनै पनि कुरा निर्माण गरियो भने त्यसको उद्देश्य हुन्छ भने के उहाँले बिना दर्शन वा बिना कारण संसारमा बनाउनु भएको थियो? परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो र विवाहको जग पसार्नु भयो, यसकारण विवाहको जग पसार्नु हुने परमेश्वरसँग महान दर्शन छ। उत्पत्ति 1:26-28 फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नो स्वरूपमा हामी प्रतिरूपमा बनाऊ, तिमीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षी, पालिने पशुहरू, जमिनमा चालचल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर नारी नै गरी उहाँले तिनलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। भर्खरै पढ्नुभएको वचनबाट के तपाईँले उहाँको विश्व दर्शन भेटाउनु भयो? उहाँको विश्व दर्शन फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै र त्यसका आफ्नो वंश पार्दै जाओ, समुद्रका माछा र आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर्दै जानु थियो। परमेश्वरले यो महान विश्व दर्शन हो भन्दै फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जानु भनेको परमेश्वरको विचारलाई अध्ययन गर्दा के बुझ्न सकिन्छ भने परमेश्वरले वैवाहिक जीवनद्वारा मात्र पृथ्वीमा आनन्द र शान्ति र आशिष र समृद्धिले भरिपूर्ण पार्न चाहनुहुन्छ। यी वाक्यहरूलाई निष्कर्षमा परमेश्वरले संसारका सारा सृष्टिलाई प्रेम गर्नुहुन्छ भन्ने अर्थ लाग्छ। उहाँको विश्व दर्शन परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरबाट आउने आशिष र समृद्धिका कुराहरू संसारबाट राजनीतिक तहबाट आउन सक्दैन। हाम्रा पिता पुर्खादेखि आशिष र समृद्धि ल्याउन जताततै युद्ध भएको छैनन् र छैन र तर खोइ त आशिष खोइ समृद्धि परमेश्वरले संसारमा दिनुहुने आशिष र समृद्धि केवल तपाईँको परिवारबाट सुरु गर्न चाहनुहुन्छ। यदि महान उद्देश्य पूरा गर्न परमेश्वरले विवाहको जग बसाल्नु भएको थियो, यसकारण विवाह चाहिँ सबैको बीचमा आदरणीय होस् भन्ने परमेश्वरको इच्छा छ। हामी परमेश्वरका मानिसहरूले पनि परमेश्वरको इच्छामा विवाह गर्नु कति असल कुरा हो भने सत्यतालाई बुझौं र आफ्ना सन्ततिहरूलाई पनि सिकाउँदै जाउँ। अब हामी विवाहको दोस्रो कारण पनि हेर्नेछौ, सारा सृष्टिको हेरचाह गर्नु थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने लगभग समयले मलाई बिदा दिइसकेको छ र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो र विशेष गरिकन मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई नामक पुस्तकका लेखक डेभिड आचार्यजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट प्राविधिक मित्र विजय र म अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूलाई फिलिपीको पुस्तक 3:1-6 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ, अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित हो, तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूको सुरक्षाको निम्ति हो। कुकुरहरूदेखि होसियारी बस, खराब काम गर्नेहरूदेखि होसियार बस, अंग कटाई गर्नेहरूदेखि होसियार बस, किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौ। यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ, कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने मेरो त झन बढी कारण छ। आठौं दिनमा मेरो खतना भएको हो। म इजरायल जातिको बिन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको हुँ। आदरणीय श्रोता, यस ठाउँमा हामी यो पाठमा विशेष गरेर येशूलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनेर हामी यसको बारेमा अझ बढी हामी विवरण हेर्नेछौ। खतना भनेको चाहिँ एउटा यहुदी जातिहरूले प्रत्येक पुरूषहरूको 8 दिन पुगेपछि उनीहरूको भनौ पिसाब फेर्ने, जुन लिंगको टुप्पा काट्ने चलन थियो र यसको विषयमा अरू विवरणहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। तर आज हामीले यो कुरा देख्छ कि उनीहरूले यो कुरा अर्थमा उनीहरूले यो गर्थे कि खतना गर्थे कि पवित्रताको एउटा चिन्हको रूपमा उनीहरूले खतना गर्ने गर्दथे र यसरी उनीहरू इजरायली जाति, परमेश्वरले चुनिएको जाति र उनीहरू परमेश्वरले छानेको जातिको रूपमा पहिचान दिनका निम्ति र पवित्रताको निम्ति यो खतना गरिन्थ्यो र इजरायलीहरूले आफूलाई यो खतनाद्वारा मानिसहरूलाई आफू धर्मी छु अथवा चुनिएको जाति वंश भनेर चिन्ने चलन पनि गर्दथ्यो अथवा पहिचान दिने चलन गर्दथ्यो र यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनिएको छ र यसमा यहुदी समुदायमा सानैदेखि उनीहरूले यो खतना गरेर आफूलाई चुनिएको जाति पवित्र जाति भनेर पहिचान दिने गर्दै आएको थियो तर प्रभु यीशु ख्रिस्टले यो संसारमा आउनु भएपछि उहाँले चाहिँ हृदयको खतनाको बारेमा उहाँले सिकाउनु भयो बाहिरी शारीरिक खतना जो यहुदीहरूले पालन गर्दै आइराखेको थियो तर यीशु प्रभुले चाहिँ खतनाको सही अर्थ सिकाउनु भयो र यीशुले खतना चाहिँ हृदयमा हुनुपर्छ शरीरको खतना होइन तर हृदयको खतनाले नै एउटा व्यक्ति साँचो परमेश्वरको सन्तान हुन् चुनिएको जाति हुन् पवित्र जाति हुन् परमेश्वरको सन्तान हुन्छन् भन्ने कुरा यीशु प्रभुले बताउनु भएको हो र यो खण्डमा पावलले उनीहरूको सुरक्षाको निम्ति अथवा पावलले के भन्छन् भन्दाखेरि प्रभुमा आनन्दित हौ भनेर यहाँ सम्बोधन गरिएको छ अथवा एउटा आदेशको रूपमा यहाँ भनिएको छ अन्त्यमा प्रभुमा आनन्दित हौ अन्त्यमा भाइ हो प्रभुमा आनन्दित हौ भनेर यहाँ लेखिएको छ किन आनन्दित हुने कसरी आनन्दित हुने झेलखानामा बसेको एउटा व्यक्ति कष्टमा बसिरहेको एउटा व्यक्ति पीड़ामा बसिरहेको एउटा व्यक्तिले आज यसरी खुशी हौ आनन्दित हौ भनेर यो भन्न सक्नुको पछाडि के रहस्य छ त यसको अर्थ चाहिँ पावलले बुझेको छ किनभने उसले साँचो खतना हृदयको खतना यीशु ख्रिस्टलाई विश्वास गरेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ पावलले यो आनन्दित हौ भन्नुको कारण चाहिँ बाहिरी अथवा शरीरको खतनाले मानिसलाई आनन्द राज्यमा लाँदैन आनन्द जीवन पाउँदैन तर त्यो बाहिरी खतनाले चाहिँ साँचो खतनातर्फ डोर्याउँछन् त्यो हो यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू नै साँचो खतनामा प्रवेश गर्दछन् भनिएको छ जसले यीशुलाई विश्वास गरेका छन् अब आनन्दित हुनुपर्छ उनीहरूको शरीरको खतना भएर उनीहरू आफूलाई सन्तुष्टि लिइरहेको अवस्थामा पावलले झेलमा बसेर पनि कष्टमा परेर पनि आनन्दित हौ प्रभुमा आनन्दित हौ भनेर भन्न सक्नुको अर्थ चाहिँ यही हो कि साँचो खतना यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि ऊ परमेश्वरको सन्तान हुन्छ चुनिएको वंश हुन्छ पवित्र जाति हुन्छ भनेर यहाँ उल्लेख गरेको पाउँछौ त्यसै कारणले प्रभुमा आनन्दित हौ भनेर यहाँनिर यस्तो खालको प्रोत्साहन दिइराखेको छ पावलले उनीहरूको सुरक्षाको निम्ति भएकोले त्यही कुरा लेखिरहनुलाई झर्को लागेको छैन पावललाई यो भन्नु थियो कि जसरी बाहिरी खतना बाहिरी शरीरको खतना भएन भने यीशु ख्रिस्टलाई विश्वास गरेर मुक्ति पाउन सक्दैन पहिला खतना नै गर्नुपर्छ शरीरको खतना गर्ने व्यक्तिले यीशुलाई विश्वास गरेर मात्र उद्धार र मुक्ति पाउँछ भनेर प्रचार गरिरहेको अवस्था थियो एउटा यहुदीहरूको दलले समूहले एउटा जुडाइजर भन्ने समुदायले यीशु ख्रिस्टलाई विश्वास गरेर मुक्ति पाउनका लागि सर्वप्रथम पहिला यहुदी मतमा उनीहरू आउनु पर्छ भनेर सिकाइराखेको थियो र यहुदी मतमा आउनु भनेको चाहिँ उनीहरूले शरीरमा खतना गरेको हुनुपर्छ भनेर सिकाइराखेको अवस्था थियो तर पावलले यो कुरालाई अब हटाएर यो कुरालाई स्पष्ट रूपमा भनिरहेका छन्, खतना गर्नु पर्दैन, शरीरको खतना गर्नु पर्दैन, यीशु ख्रिस्टलाई विश्वास गर्यो भने त्यो चाहिँ खतना हुन्छ, यीशुलाई विश्वास गर्नु नै साँचो खतना बन्छ भनेर पौलले यही कुरा उत्साह दिइराखेको छ। बाहिरी खतना नभए पनि तिमीहरू आनन्दित हौ, किनभने यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको आत्मिक रूपमा उनीहरू खतना भएका हुन्छन्, उनीहरू चुनिएका जाति हुन्छन्, पवित्र जाति हुन्छन्, परमेश्वरको सन्तान हुन्छन् भन्ने कुरालाई पौलले यहाँ जोड़ दिएको देखिन्छ। अब यहाँ त्यो अनुसार त्यो ग्रुप त्यो समूहलाई चाहिँ पावलले के भनिरहेको छ भने कुकुरदेखि होसियारी बस, खराब काम गर्नेहरूदेखि होसियारी बस भनेका छन्, अनि अंग कटाई गर्नेदेखि होसियारी बस भनेका छन्। यो सबै कुरा झुटा शिक्षाहरूबाट होसियार बस भनिकन पावलले यहाँ चेतावनी दिइराखेका छन् र एउटा आदेश अथवा आज्ञा दिइराखेका छन् यस्ता कुराहरूबाट होसियार बस भनेर, किनभने पावलले साँचो सुसमाचार सुनाइरहँदाखेरि यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनेर सिकाइराखेको अवस्थामा यिनीहरूले चाहिँ बीचमा आएर खराब कुराहरू गर्न सिकाउने र उनीहरूले अंग काट्न लगाउने, यहुदी मतमा बसेर खतना नभइकन आनन्द जीवन पाइँदैन अथवा साँचो जीवन पाइँदैन भन्ने खालको कुरा बताइराखेको अवस्थामा पावललाई फेरि पनि यो कुरा जोड़ दिन खोजिराखेको छ कि यिनीहरूदेखि होसियार रहौ र झुटा शिक्षाहरूलाई कुकुरसँग तुलना गरिएको छ र अनि अर्को कुरा चाहिँ उनी खराब काम गर्नेहरू त्यहाँ छन् र अंग कटाई गर्नेहरू छन्। त्यसकारणले यी सबै कुराले मण्डलीमा चर्चमा विश्वासीहरूको बीचमा अलमल ल्याइदिएको कारणले गर्दा अलमल्याउने कुराहरू गरिएकोले गर्दा यस्तो बेलामा होसियारी हुनु भनेर पावलले यहाँ भनौ आदेश अथवा आज्ञा दिइराखेको छ। परमेश्वरलाई आत्मामा पुज्ने र ख्रिस्ट यीशुमा गर्व गर्ने, शरीरमा भरोसा नराख्ने साँचो खतना ख्रिस्चियनहरू नै हुन् भनिएको छ। ख्रिस्चियनहरू यीशुलाई जसले विश्वास गरेका छन् हृदयले नै यीशु ख्रिस्टलाई विश्वास गरेका छन्, उहाँ मरेकोबाट तेस्रो दिनमा पुनरुत्थान हुनुभएको हो भनेर र उनीहरूले मुखले यीशु नै प्रभु र मुक्तिदाता हो भनेर स्वीकार गरेका छन् भने उनीहरूले आत्मामा यीशुलाई विश्वास गरेर उनीहरू साँचो खतना भएका छन् भनेर यहाँनिर उल्लेख गरिएको छ। आदरणीय श्रोता, ख्रिस्ट यीशुलाई विश्वास गरिसकेपछि सबै मानिसहरूको जीवनमा आनन्द जीवन उनीहरूले पाउँछन्, उनीहरू स्वर्गीय नागरिक हक प्राप्त गर्छन्, उनीहरू मर्यो भने पनि उनीहरू जीवित हुनेछन्, त्यसै कारणले आनन्दित हुनुपर्ने कुरा यहाँ प्रस्तुत गरेका छन्। किनभने यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन्, ख्रिस्चियनहरू नै हुन्। पावलले यहुदी धर्मको हरेक पाटोलाई पछ्याएका थिए। पावलले यदि धर्मकर्ममा यदि व्यवस्थाको कुराहरू गर्ने भएदेखि उनले भनेका छन् व्यवस्थाको पनि उनी एकदमै पोख्त व्यक्ति, अनि यहाँ यही कुरा छ कि उनले आठौं दिनमा खतना गरेको व्यक्ति हो उनी, र इजरायल जातिको ऊ बेन्जामिन कुलका थियो, र हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने फरिसी, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको व्यक्ति हो। पावलमा कुनै कुरा कमी थिएन, तर पावलले आज त्यस्तो व्यक्तिले यीशुलाई विश्वास गर्नेहरूले नै साँचो खतना पाउँछन् भन्ने कुरा सिकाउनु भनेको बताउनु भनेको पावलको लागि यो अति महान कुरा थियो, किनभने पावलले सबै कुरो बुझेको थियो र आज जति पनि झुटाहरूले शिक्षाहरू दिइराखेका छन् पावलले बरु दिन सक्थ्यो, तर पावलले साँचो कुरा बुझिसकेपछि यो झुटा शिक्षाहरूबाट पावलले आफूलाई विजयी गरिसकेपछि मण्डलीलाई उहाँले उनले यो कुराहरूमा होसियारी गराउँदैछ, झुटा शिक्षाबाट होसियारी गराउँदैछन् र अरू खराब काम गर्नेहरूदेखि होसियारी गराउँदैछन् र कति झुटाबाट होसियारी होस् भनेर यी आज्ञाहरू दिएका छन्। र यसरी नै लेखकले यो खण्डमा विश्वास गर्नेहरू नै साँचो खतना हो भनेका छन्। यसको विरुद्धमा लागेका मानिसहरूले मण्डलीलाई दुःख दिइरहेको थियो, त्यसैले झुटा शिक्षाबाट जोगाउने बारेमा उल्लेख गरेका छन्। कुकुरहरूदेखि होसियारी हुनुपर्छ, खराब काम गर्नेहरूदेखि होसियारी हुनुपर्छ, अंग कटाईहरूदेखि होसियारी हुनुपर्छ भनेर यहाँ लेखकले आदेशको रूपमा यहाँ भनिएको छ, आज्ञाको रूपमा यहाँ भनिएको छ। केवल यीशु ख्रिस्टमा विश्वास गरेर साँचो खतनामा आउनु पर्छ भनेर पनि आह्वान गरेका छन्। यीशुलाई विश्वास गर्नेहरूले शरीरको खतना गर्नु पर्दैन, त्यसै कारण हरेकले यीशुलाई विश्वास गरेर साँचो खतना हुनुपर्छ, झुटा शिक्षाहरूबाट सुरक्षित हुनुपर्छ। के तपाईँ तयारी हुनुहुन्छ? आउनुहोस्, यीशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरेर साँचो खतना बनौ। र आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउनेछु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

नमस्ते श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेटाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444 40225444
3: र 40225742 40225742।
6: सुन्न न बजे कोटा
7: सामान नभेटेर बेपत्ता।
6: होइन सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
9: र फोन नम्बर 01513010 छ।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
10: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
11: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: श्रेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथी ल्याइरहेको छौं। विशेष गरिकन तपाईँको जीवनमा भएका आशिषहरू तपाईँले बाँड्न सक्नुहुनेछ, गवाईहरू बाँड्न सक्नुहुनेछ र एक्लै अर्कालाई तपाईँले उत्साह पनि दिन सक्नुहुनेछ। आज बाँड्नुभएका कुराहरूबाट यो समयमा कार्यक्रम सुनिरहनु भएको हाम्रो श्रोताहरूको जीवनमा परमेश्वरले एकदमै प्रभावशाली ढंगबाट काम गर्न गइरहनु भएको छ हामी विश्वास गर्दछौ। र ती कार्यहरूको लागि चाहिँ अवश्य पनि तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्नो जीवनमा भएका आशिषहरू कृपया बाँड्न सक्नुहुनेछ र बाँड्नको लागि हामी उत्साह पनि दिन चाहन्छौ तपाईँलाई। र त्यति मात्र होइन, तपाईँले सुन्न चाहनुभएका, रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू पनि तपाईँले सुन्न र सुनाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ। हाम्रो टेलिफोन नम्बर रहेको छ 01 47 70 754 र 98 43 44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत विशेष गरिकन तपाईँले आफ्नो जीवनमा भएका आशिष गवाई बाँड्न सक्नुहुनेछ र अवश्य पनि तपाईँले एकले अर्कालाई उत्साह र ऊर्जा पनि दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ निश्चय पनि तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। आफ्नो जीवनमा भएका गवाईहरू उत्साहहरू आशिषहरू तपाईँले बाँड्न सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ श्रोता 01447754 01447754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98023446 98023446 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र विशेष गरिकन हाम्रो जीवनमा भएका गवाई आशिष खुशी उत्साह बाँड्नु भनेको चाहिँ हामीले साक्षी दिइरहेको छौं कि परमेश्वर जीवित परमेश्वरले हाम्रो जीवनमा कसरी काम गरिरहनु भएको छ कुन प्रकारले काम गरिरहनु भएको छ होइन र हामीले यदि उहाँमा भरोसा गर्छौं उहाँमा प्रार्थना गर्छौं भने परमेश्वरले कसरी हाम्रो जीवनमा शक्तिशाली रूपमा काम गर्न सक्नुहुन्छ भन्ने कुराको हामी साक्षी र गवाई दिइरहेका हुँदैछौँ र धेरैजनाको जीवनलाई अझै बलियो बनाउने काम प्रभुमा अझै नजिक लिएर जाने काम चाहिँ यी कुराहरूले गर्दछन् र श्रोता फोन गर्न सक्नुहुनेछ र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौं र त्यसको लागि चाहिँ अवश्य पनि फोन गर्नुहोला र एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छौ। गीतपछि हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै

0: आज एउटा जिउने आधार क्रिसमस आएको सुनिकन अर्थपूर्ण गीत तपाईँको लागि हामीले कार्यक्रमबाट राखेको छौं र श्रोता अवश्य भने हाम्रो जिउने आधार चाहिँ प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। कतिचोटि हामी बाँच्नको लागि पनि संघर्ष गरिरहेका हुन्छौं। बाहिरबाट हेर्दाखेरि हामी सबै कुराहरू राम्रो देखिए तापनि भित्रभित्र एकचोटि हामी संघर्ष गरिरहेको हुन्छौं। म कसरी बाँचौं, अझै एक दिन म कसरी बाँचौं, अझै एक क्षण म कसरी बाँचौं, होइन कुन कुराले मलाई बाँच्नको लागि प्रेरित गर्छ भनेर हामी कसरी संघर्ष गरिरहेको हुन्छौं। तर तपाईँको लागि आज यही उत्साह दिन चाहन्छु। तपाईँ हामी त अलरेडी नै जीवन प्राप्त गरेका मानिसहरू हौ। भइरहेका अवस्था परिस्थितिले तपाईँलाई निराश बनाएको छ, तपाईँलाई संघर्ष गर्न लगाइरहेको छ भने पनि ती परिस्थितिहरूलाई होइन तर परमेश्वरलाई हेर्नुहोस्। परिस्थितिहरू आउँछ जान्छ, तपाईँको सोच विचारहरूलाई चाहिँ तपाईँले नियन्त्रणै गर्न सकिरहनु भएको छैन। त्यस्तो प्रकारको सोच विचार भने प्रभुको हातमा तपाईँले राख्नै पर्छ, नत्र भने कतिचोटि हामीलाई त्यस्तो प्रकारको सोच विचारहरूले नियन्त्रण गर्छ। यस कारणले गर्दाखेरि चाहिँ प्रभुको हातमा राखेर अनि प्रभुसँग सामर्थ्य मागेर उहाँसँग समय बिताएर चाहिँ तपाईँको आत्मिकी युद्धलाई चाहिँ तपाईँले साँच्चै नै परमेश्वरको हातमा सुम्पिदिनुहोस्। हामी अलरेडी विजय भइसकेका मानिसहरू हौ। ख्रीष्टले हामीलाई 2000 वर्ष अगाडि नै विजय बनाइसक्नु भएको छ, तर पनि अहिलेको अवस्था परिस्थितिहरूमा कचोटि हामी संघर्ष गरिरहेका छौं, कचोटि हामी एकदमै आत्मिकी लड़ाई लड़िरहेको, सोच विचारको लड़ाई लड़िरहेको महसुस गरिरहेका हुन्छौं। अनि ती लड़ाईमा विजय तपाईँ हाम्रो छ, तर हाम्रो भरोसा चाहिँ कहाँ छ? त्यो कुराले पनि एकदमै भर पर्छ। यसकारण प्रभुलाई हेर्नुहोस्, संसारलाई होइन, प्रभुमा भरोसा गर्नुहोस्। संसारका कुराहरूलाई होइन, सोच विचारहरूलाई आफूमा हावी हुन नदिनुहोस्, तर परमेश्वरको आत्मालाई चाहिँ तपाईँको जीवनमा काम गर्ने मौका नै अवसर दिनुहोस् भन्ने उत्साह आज कार्यक्रम मार्फत म तपाईँलाई दिन चाहन्छु श्रोता। र तपाईँको जीवनमा भएका ती विजयका क्षणहरू, ती आशिषका क्षणहरू, ती सफलताका क्षणहरू, आनन्दका क्षणहरू, होइन उत्साहका क्षणहरू तपाईँले बाँड्नु भएर एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ। र तपाईँको रोजामा रहेका गीत संगीतहरू त हामी तपाईँलाई सुनाएर साथ दिने नै छौं र दिने रहेको पनि छौं। र फोन गर्न सक्नुहुनेछ, कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु म। हेलो पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषका कुराहरू, खुसीका कुराहरू यो समयमा बाँड्न सक्नुहुनेछ।
1: हुन्छ बहिनी, धन्यवाद। फेरि पनि यस्तो रमाइलो, यस्तो आशिषको खुसीका पलहरू लिएर चाहिँ उपस्थिति भएर त्यहाँनिर हामीलाई आशिष बनाइदिनु भएकोलाई धन्यवाद है। यस्तो गजबको मिठो, यस्तो आशिषको गुड न्युज सुन्न पाउँदा यहाँभन्दा अरू कुरा के चाहियो र मलाई? मलाई केही पनि चाहिँदैन, अनि म खुसी छु, आनन्द छु। अहिले नि विशेष गरी हिजो 50 रुपियाँ हालेको थिएँ मैले, त कस्तो भने बेलुका मेरो 7 बजे बित्नु भयो क्या। मलाई धेरै कस्तो कस्तो भइरहेको थियो म भित्र, किन यस्तो आँखो, अब हामी त पहिला के भयो, आँखो फरफराएको के सुनिन्छ के भन्छौँ नि है। मलाई त्यो मतलब छैन, तर भए पनि मेरो 7 बजे त्यस्तो अवस्थामा हुनुहुन्छ, अनि मलाई हिजोको दिन मलाई बिहानदेखि हुन्थ्यो, मलाई बेलुकासम्म साह्रै हल्का भएन के। अनि बजे साँचो आमा बित्नु भएछ, अनि विशेष गरी अनि बेलुका यहाँ उसलाई फोन गरे, बहिनीलाई शान्तिलाई, अनि त्यहाँ कुरा गरे उसँग एकछिन, अनि ऊ गइछन् हस्पिटलमा, जेठाजी जानुभयो सबैजना, अनि आफू पनि गइछन्। त्यहाँ केही दुःखको कुरा भने भनेन नि त आमाले, सासु आमाले भने केही नै भन्नु भएन भने, अनि त्यतिकै भयो है। अनि त्यहाँ मलाई बुहारीले फोन गरेको थिइन्, अनि यस्तो भयो नि, ममा आमा थाहा पाउनु भयो भने, थाहा छैन भने, अनि त्यहाँदेखि हजुरआमा बित्नु भएछ भने, ए भने, अनि किनभने मैले भन्न खोजेको मेरो छ यहाँनिर कुरा पनि, अनि मलाई अलिकति आज बिहान चाहिँ मलाई कता कता उहाँलाई सम्झिँदा अलिकति मनमा कस्तो कस्तो, होइन भएको नै मात्रै छैन नि त है। उहाँको हतार मुखाले बिहा गरेर मलाई लानुभयो उहाँको घरमा, मलाई सबै कुरा सिकाएर, सबै कुरा खुवाएर पिएर, अनि मेरी बुहारी भनेर म कान्छी बुहारी हुँ, अनि मलाई कति प्यारो गरेको दिन पनि थियो है। अनि बिहान एकदम नमिठो लाग्यो मनमा, कस्तो कस्तो लाग्यो, हे बा प्रभु के रहेछ त मान्छेको जिन्दगी भन्ने लाग्यो। अनि मलाई अति नमिठो नमजा लाग्यो अनि पछि चाहिँ अनि किनभने सबै कुरो बैगुन सम्झिन हुँदैन, गुण पनि छ कि मेरो सासूको है, त्यहाँनिर सबै कुरो छ, ती गएको कुरा नि म भन्न सक्दिनँ नभनौँ। अनि मलाई चाहिँ अनि अमाजुले नि फोन गर्नुभयो, साइली आमा, साइली छोरी आमाको साइली छोरी चाहिँ तल हुनुहुन्छ बेसीमा, अनि पुनः यस्तो भयो, कोही आमै बाबै गरे रुनी मान्छे त छैन, तर तिमी भए सबैले भने पुनः हो असल, पुनः थिइन् पुनः थिइन्, अहिले पुनःको मन थाम्न सावधान थियो होला भने सबैले भन्नुभयो है। म सावधान थिएँ दिदी बाट ओ माथि बिरामी एम्बुलेन्स कराएको सुने नि म रुन्छु, मलाई गाह्रो हुन्छ दिदी, मेरो आमा हो सासू आमा, मलाई नरमाइलो लाग्छ त्यस्तो अब अवस्थामा भने, अनि ती कुराहरू धेरै कुरो भयो त्यहाँ। अनि पछि फेरि किनभने अहिले पनि म यस्तो पल पलमा मैले परमेश्वरको प्रचार गरेको छु के समाचार के नानी, एकपल्ट कति बहिनी त भनेर बाहिर गएको, अनि हाम्रो यही जस्तो धादिङको मासु पसल भन्दा अगाडिपट्टि लाइनै छन् के होटेलहरू, अनि त्यहाँ गएर बसेँ, एउटा इन्डियन बहिनीहरूको पसल पनि छ त्यहाँ, नेपालीको पनि छ, अनि त्यहाँ कुर्सीमा बसेँ, बस्नु न बस्नु बस्नु भने, अनि मैले बुहारीले भने मैले, अनि उसले मलाई सोधी थिइन् कति दिन पार्नु पर्ला आमा भनेपछि, अनि ए तिमी अब नातिनी बुहारी हो बा छोराले यसो भन्नुभएको छ सोधा न भन्नुभएको छ भने, तिमी नातिनी बुहारी हो तिमीले धेरै कष्ट गर्नु पर्दैन, अब ठिकै छ तिन दिन जति बस न अल्लो खाने होला, अब मैले म प्रभु चिनेको भनेर मैले सस्त भन्नु हुँदैन नि त है उनीहरूको मन अहिले, अनि मैले त्यसो भने अनि तिन दिन जति भने अनि ए हुन्छ ल भनेर भने, त्यहाँदेखि चाहिँ अनि त्यही बस्या सासू आमा गएको कुरा, अनि त्यहाँ अरू साथीहरू दुई तिनजना थिए के, अनि तपाईँ त बार्नु पर्दैन जानु पर्दैन भन्नुभयो, म चाहिँ मैले चाहिँ प्रभुलाई विश्वास गरेको हो, मैले गरिनँ हेर्नुहोस् बहिनी, मलाई मैले गरिनँ उहाँले गर्नुभयो, मलाई यस्तो प्रेम पाएको छु, तर म चाहिँ मेरो लागि सबै कुरा उहाँले दुःख उठाएर, म हेर्नु नानी हरि कृष्ण पाउरोटीसम्म मैले दानेश्वर भन्छ त्यहाँनिरसम्म पुगेर मैले सिपालु सिपालु धानी खोजेर जान्ने खोजेर हिँडेर चाडा जान्ने खोजेर हिँडेको थिएँ म एक दिनमा चाडालाई भेटेको हो नानी, त्यो कारणले गर्दा म चाहिँ गर्नु पर्दैन, मैले डोबाटोमा गएर पहेँलो अक्षता माछाका गेडा नुन सबै धजा फ्याँक्छौँ नि हामीले, अनि त्यो पर्दैन, मैले मेरो प्रभुले उठाइलानु भयो सिद्धाउनु भयो सबै मेरो लागि, अनि मैले जुठो पार्नु पर्दैन, म किनभने यस्तो गजबको यस्तो अचम्मको चमत्कारको प्रेम रहेछ, उहाँको प्रेम पाएको छु मैले, मैले गर्न सकिनँ उहाँलाई, उहाँले मलाई प्रेम गर्नुभयो म छोड्न सक्दिनँ, अनि उहाँले मलाई मेरो सबै कुरा मैले गर्ने जति उहाँले गरिसक्नु भयो, त्यो दुःख क्रुसमा टाँगिनु भयो के, त्यो कारणले गर्दा मैले गर्नु पर्दैन नानी, आमाको गर्वमा मलाई रत्नु भएको रहेछ, त्यो कारणले गर्दा म चाहिँ उहाँसँग छु, म मैले केही पनि गर्नु पर्दैन भने, हुन पनि भेटघाट बोलचाल सबैसँग भइरहेको छ भने, अनि उहाँहरू एकदम कस्तो अचम्म है भनेर भन्ने कुरा गर्नुभयो, त्यहाँ दुई तिनजना पसलवाला दिदी बहिनीहरू पानी परेर फिसफिसी बसिया थियौँ कि हामी, अनि फेरि उतापट्टि दुईटा सुरबालको एलएसटी कुकुलो भएर सबै गइरहेको थियो, अनि त्यहाँ बनाउन दिएको थिएँ, अनि त्यहाँ बहिनीको पसल पनि छ, अनि फेरि त्यहाँ लिन गएको थिएँ, अनि उहाँले भन्नुभयो, अनि यस्तै कुरा गरेँ, अनि गर्दाखेरिमा मैले त्यहाँ नै प्रचार गर्न पाएँ के, उहाँलाई पनि मैले सुसमाचार सुनाउन पाएँ, अस्तम मेरो आजको दिन चाहिँ प्रभु धन्यवाद भने, अनि बहिनीले भन्नुभयो त्यहाँ कुराहरू कुरा आउँदा तपाईँ घर जानुहुन्न गाउँमा भन्नुभयो, म चाहिँ जानुपर्छ जान्छु बेला बेलामा, तर मेरो अहिले के मेरो घरमा सासू चाहिँ जित्नु भए पनि, अनि म चाहिँ यहाँनिर मैले सुनिरहेको छु सबैसँग बोलचाल भइराखेको छ, अनि म बिमारी पनि भएँ कि पहिला भने मैले यता लगेँ कि कुरो, बिमारी भएर मेरो 14 दिनसम्म पिसाबमा किडनीमा गएर स्टोन गएर अड्किएर बसेको कारणले गर्दा म चाहिँ मरेर मेरो बत्ने आशै थिएन, अनि मैले यसरी चाहिँ प्रभु मैले चिनिनँ, मलाई चिन्नु भएर मलाई यस्तो प्रेम पाएको छु, हेर्नुहोस् बहिनी म चाहिँ मरेर आशै थिएन मेरो, मलाई एक्सिडेन्ट नि पर्यो, मेरो टाउकोमा एक्सिडेन्ट परेर कुच्चिएको छ, अनि यहाँ यस्तो किडनी मेत्रो ढुरुसम्म काटेको छ, मेरो शरीरलाई भरि चोटै चोट छ। हेर्नुहोस् परमेश्वरको उधेकको प्रेम रहेछ, यो अनौठको प्रेम रहेछ।
0: मान्छेले
1: दिन सक्दैन के यस्तो प्रेम, यस्तो हुनु न त परमेश्वर भनेर मैले यस्तो विश्वास गर्न पाएँ। उहाँले गर्नुभयो, मैले गरेर उहाँसँग जिम्न पाएको छु भने मैले एकदम उहाँ पनि कस्तो अचम्म है अनि भन्नुभयो। अनि मेरो टाउको एक्सिडेन्ट पर्यो अनि त्यो कारणले गर्दा आज म कसको खुसीले बचेको छु, उहाँकै उहाँकै अनुग्रहले उहाँकै प्रेमले म यस्तो अवस्थामा छु। मलाई हिँड्छु म यताउता सब जताततै जान्छु तर किनभने परमेश्वर हुनुहुन्छ मसँग है। त्यो कारणले गर्दा म जस्ता जस्तै देख्छन् सबैले मलाई है भनेर भने, अनि त्यो कारणले गर्दा अचम्मै मैले दुई ठाउँमा मलाई प्रभु चिनेको भन्ने कुराहरूबाट परमेश्वरको गुणगाना परमेश्वरको कुरा मैले आशिष मैले प्रसार मैले सुसमाचार सुनाउन पाएँ क्या आज।
0: आमेन। एकदमै तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको छ पुनाजी, यसरी सुसमाचार सुनाउनु भएको छ। प्रभुले त्यहाँ अवश्य पनि तपाईँको लागि आशिष राख्नु भएको छ र उहाँहरूको हृदयमा काम निश्चय गर्नुहुनेछ। र धेरै धेरै धन्यवाद पुनाजी। र हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: हजुर, अनि एउटा के म एउटा कुरा भन्छु, हाम्रो गुड न्युजमा चाहिँ गुरुबाहरूले सबैले त्यहाँ त्यो इङ्ग्लिस हो कि अन्य भाषा के हो है
0: त्यसरी
1: बोलिसिन्छ नि त त्यहाँबाट है। कहिले बेलुका कहिले बिहानको टाइममा है, मलाई कस्तो आनन्द लाग्छ के बहिनी, म अचम्म रमाइलो लाग्छ।
0: पाठार
1: भनेको बुझ्छु अनि चर्चको चर्च भनेको बुझ्छु अनि यसु सिटको नि भनेको बुझ्छु अलिअलि कान थाप्छु है। म त्यस्तो त हुँदैन, मलाई रमाइलो लाग्छ, आशिष हुन्छु कि म एकदम आशिष हुन्छु म
0: अनि
1: त्यहाँनिर। अनि म चाहिँ भन्न चाहन्छु नानी, यो हुन्छ म धेरै नबोलाउँ, वचन पनि थियो भनिसकेको
0: छु। हजुर,
1: हजुर, म चाहिँ हजुरहरूलाई सुनाउँछु, मलाई धेरै माया गर्ने ज्ञानु बहिनी हजुर हजुर पुनम बहिनीलाई है, अनि सबै गुड न्युज परिवारलाई, जो जति गुड न्युजमा जोडिनु भएको छ सबैलाई, अनि जो जति लमजुङ गोर्खा तनौ सबैले सुन्दै हुनुहुन्छ, अनि यो खुसीको पल अति आशिषमा छ सबैजनालाई सुनाउँछु। नाम भन्ने त जान्ता भुसुकै एक दुई घन्टा सबैलाई सुनाउँछु।
0: धेरै धेरै धन्यवाद पुनाजी, राईलाई छुटौँ हामी। जय मसिह। पुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको थियो र कसरी उहाँले चाहिँ एउटा विशेष क्षणमा होइन मानिसहरूलाई सुसमाचार सुनाउने अवसर कसरी उहाँले सुनाउनु भयो भन्ने कुराहरू चाहिँ राखेर जानुभएको छ। यस कारणले गर्दाखेरि सुसमाचार हामीले सुनाउनु पर्छ, हामीले म यो अवसरमा सुनाउँछु त्यो अवसरमा होइन, यसरी हामीले मौका पाउँदाखेरि नै प्रभुको विषयमा बताउनु पनि हाम्रो लागि चाहिँ एकदमै आशिषको कुरा हो। अनि त्यो कार्य चाहिँ पुनाजीले पनि गर्नुभएको छ, अनि प्रभुले धेरै आशिष दिनुभएको होस् र उहाँको रोजामा रहेको गीत राख्छौ हामी। तपाईँले पनि आफ्नो आशिषमा यस्तै क्षणहरू बाँड्न सक्नुहुनेछ। गीतपछि म उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट र हामी तपाईँलाई साथी रहेको छौं। तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्ना आशिषहरू उत्साहका कुराहरू कार्यक्रम मार्फत बाँड्न सक्नुहुनेछ र एकले अर्कालाई तपाईँले आफ्ना आशिषहरूद्वारा उत्साह दिन सक्नुहुनेछ। प्रभुमा अझ यसरी तपाईँ पनि बलियो हुन सक्नुहुनेछ है भनेर आफ्ना गवाईहरू पार्न सक्नुहुनेछ र तपाईँले बोल्नुभएका शब्दहरूबाट कुनै न कुनै व्यक्तिहरूको हृदयमा प्रभुले प्रभावशाली ढंगबाट काम गर्नुहुनेछ। र फोन गरेर साथ दिनुहोला। हामी एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र विषय पनि वचन एकदमै महत्वपूर्ण छ. गीतले पनि यही कुराहरू चाहिँ बताइरहेको थियो र वचन जो चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ हामीसँग हरेकसँग छ बाइबल जहाँ परमेश्वरले हरेक शब्दहरूबाट तपाईँ हाम्रो हृदयमा काम गर्नुहुन्छ हामीसँग बोल्नुहुन्छ यो वचन पनि हामीले पाएको छौँ. सँगसँगै हाम्रो बोली वचन पनि अति नै महत्वपूर्ण छ र जब हामी वचनबाट भरिन्छौँ हाम्रो बोली वचन फरक हुन्छ. जब हामी वचनबाट भरिएका हुँदैनौँ हाम्रो बोली वचन फेरि फरक हुन्छ. यस कारणले गर्दाखेरि चाहिँ हाम्रो बोली वचनलाई पनि एकदमै आशिषमय हामीले बनाउने प्रयास गर्नुपर्दछ अनि त्यसको लागि चाहिँ भरमगदुर वचन अध्ययन गर्ने वचनमा परमेश्वरको खोजी गर्ने वचनलाई मनन गरेर आफ्नो जीवनमा चाहिँ हामीले लागू गर्ने प्रयासहरू गर्यौं भने निश्चय पनि यो कुराहरूले हाम्रो जीवनलाई नयाँ दिशा नयाँ मोड़ एकदमै आशिषतर्फ लिएर जाने गर्दछ. तर यदि हामी चाहिँ हाम्रो बोली वचनहरूमा पनि अलिकति चुक्यौं भने त्यो कुराहरूले कतिचोटि हामीलाई निराश पनि बनाउँछ. यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरको वचनलाई शिरोपर गर्दै आत्मसात गर्दै मनन गर्दै जीवनलाई अगाडि बढाउनुहोस् है भन्ने उत्साह दिन चाहन्छु र कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र आफ्नो आशिष गवाईहरू पार्न सक्नुहुनेछ र गीत संगीत हामी मिठा मिठा राखिने रहेको छ तपाईँको लागि र यो समयमा फेरि पनि अर्को एउटा गीतको साथ तपाईँलाई म दिन चाहन्छु.
1: ल भाइ बहिनीहरू संगति सुरु भइसक्यो अब चर्च जानुपर्छ.
2: खोइ त बाइबल

0: अब त जानु पर्छ
1: खोइ त बाइबल।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँको जीवनमा भएका आशिषहरू कार्यक्रम मार्फत सुन्छौ, सुनाउँछौ, एकले अर्कालाई उत्साह पनि दिन्छौ र हामी चाहिँ अवश्य पनि परमेश्वरमाथि भरोसा गर्ने व्यक्तिहरू हौं र उहाँको बाटो हेर्ने व्यक्तिहरू हौं र जसले उहाँको बाटोलाई हेर्दछ हामी निराश हुनु पर्दैन, तर यदि हामी हाम्रो दृष्टिकोण चाहिँ परमेश्वरबाट अलग गर्दछौँ भने एकचोटि हामी निराश हुन्छौँ। संसारमा अहिले हामी एकदम धेरै प्रकारको अवसरहरू देख्छौँ, धेरै प्रकारका कुराहरू देख्छौँ, एक किसिममा हामी रमाउने, एक किसिममा निराश हुने, एक किसिममा उत्साह दिने विविध कुराहरू हामी पाउँदछौँ। ती कुराहरूसँग भइरहँदै गर्दाखेरि तपाईँको हृदयमा तपाईँ हामीले कचोटि अशान्ति पनि महसुस गरिरहेका हुन्छौँ। अनि त्यो चाहिँ किन हुन्छ भन्दाखेरि त्यो वरपरको कुराहरू हेर्दै गर्दाखेरि हामी कतिखेर परमेश्वरबाट टाढा भइसकेको हुन्छौँ, उहाँको उपस्थितिबाट हामी कति पटक टाढा पुगिसकेको हुन्छौँ हामीलाई थाहा नै हुँदैन। यस कारणले गर्दाखेरि हाम्रो वरपर निहाल्दै गर्दाखेरि चाहिँ हामी परमेश्वरलाई चाहिँ कुन स्थानमा राखिरहेको छौँ र परमेश्वरलाई हेरिरहेको छौँ कि छैनौँ।

0: उहाँको हातलाई पक्रिएर हिँडिरहेको छौं कि छैनौं भन्ने कुरालाई चाहिँ हामीले अवश्य पनि याद गरिरहनुपर्छ र उहाँसँग परमेश्वरसँगको समय बिताउने कुराहरूमा चाहिँ हामी निरन्तर अगाडि बढ़ी नै रहनुपर्दछ र कार्यक्रममा हामी यसरी नै तपाईँलाई उत्साह दिन्छौ र तपाईँले रुज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि सुनाएर हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जीवनमा भएका आशिषहरू बाँड्न सक्नुहुनेछ, गवाईहरू बाँड्न सक्नुहुनेछ र तपाईँले रोज्नुभएका गीत संगीतहरू पनि निरन्तर तपाईँको लागि हामी कार्यक्रम मार्फत राखेर साथ दिँदै जानेछौ र अवश्य पनि कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई हामी कार्यक्रममा स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी, जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिक छु, म सुनिरहन्छु पसलबाट, अनि आजिजहरू बारिरहनु नै कति आवाजहरू आउँछ क्या म्याम, सुनिरहन्छु सधैँभरि। मैले फोन चाहिँ गरेको छैन कति लामो समय भइसक्यो।
0: हजुर, एकदम धेरै धन्यवाद तपाईँले सुनेर साथ दिनुहुन्छ, हामीलाई एकदमै त्यो कुरा महसुस छ चन्द्रमायाजी, र आज कार्यक्रम मार्फत तपाईँको आशिष हामी सुन्न चाहन्छौ, यो समय तपाईँलाई दिएँ मैले।
1: आशिष भन्नुपर्दा म्याम रोजमै आशिषै आशिष हो भन्नुपर्छ, आशिष गन गन कति छन् भन्ने त्यस्तै कति धेरै आशिष दिनुभएको छ परमेश्वरले, अनि खुसी छु, आनन्दित छु, सबै कुरामा म धेरै खुसी आनन्दित छु म्याम, म खुसी छु, खुसीको पल सुनिराखेको छु, अनि खुसीहरू बाँडौँ भने पनि कति समयहरू मिल्दैन क्या, मान्छे आइरह हुन्छ पसलमा, अनि बोल्दा बोल्दै त्यो माने गरे नि बोल्नु थाल्छ, अनि कस्तो, अनि चाहिँ म सुनि मात्रै राख्ने, अनि पसलमा बाट धेरै आशिष बारिरहनु बोलिरहनु नि अलि मिल्दैन म्याम, त्यही भएर म धेरै खुसी छु, आनन्दित छु, हजुरहरूबाट धेरै आशिषित भएको छु, अनि परमेश्वर पाएर धेरै खुसी आनन्दित छु, यही भन्न चाहन्छु म्याम। अनि मैले रोजेको थियो, अनि म्यामले चाहनुहुन्छ कि हुन्न है,
0: र तपाईँले रोज्नुभएको गीतको बोल चाहिँ एक्चुअली भनिदिनुहोस् न चन्द्रमायाजी।
1: यो गीत कस्तो राम्रो गीत छ हजुरको, त्यो बाटुलीको कार्यक्रमहरूमा नि बजाइरहनुहुन्छ, त्यो बोली त हाम्रो धनुकार होइन तर मन फेरि दिन्छ भन्ने छ नि म्याम, कस्तो छ नि त्यो
0: एकदमै राख्ने प्रयास गर्नेछ चन्द्रमायाजी, अलिकति हामीलाई
1: पहिलेको भन्नु नआएर क्या
0: म्याम। हजुर हुन्छ, हामी एकदम प्रयास गर्नेछौ, र पनि तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ गीत?
1: जिप्रो त हाम्रो खै के को होइन तर पनि खै त्यस्तो छ के म्याम, कस्तो हजुरको त्यो बाटुलीको कार्यक्रममा नि त्यो पर्छ के,
0: हाम्रो प्राविधिक मित्रहरूलाई
1: आयो पाएन भने अरू कुनै राम्रो एउटा गीत बजाइदिनु होला म्याम, नभए पाँच नम्बरको है त यो पाउनु भएन भने,
0: हजुर 605 भजनको बोल
1: यसुको बारी भन्ने,
0: हजुर यसुको बारी सुनन साथी होइन त, हजुर को कसलाई सुनाउन चाहनुहुन्छ हजुर?
1: यो चाहिँ विशेष हजुरलाई, अनि हाम्रो सन्ध्या म्यामलाई, अनि गुनिय टिम, सम्पूर्ण हाम्रो सुजन सरलाई, अनि हाम्रो विजय सरलाई, अपराम सरलाई, ज्ञानु म्यामलाई, ताजन गुरु सर, सुनिला सरलाई सुनाउन चाहन्छु, गुनिय टिम सम्पूर्ण परिवारलाई नछुटाइकन, अनि हाम्रो पुना दिदीलाई सुनाउन चाहन्छु, हरेक कार्यक्रममा साथ दिनुहुन्छ है हाम्रो पुना
0: दिदीलाई
1: सुनाउन चाहन्छु, अनि जो जति सुनिरहनु भएको छ बिहान यतिखेर सबैजनालाई सुनाउन चाहन्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ चन्द्रमायाजी, र यसलाई चाहिँ छिटो हामी चाहिँ
1: धन्यवाद।
0: हजुर, हामी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, उहाँको रोज हामी रहेको गीत भजन गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं र तपाईँको फोन कल लिन हामी एकदमै असमर्थ छौं र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: अब चिन्ता नलिनुहोस्, नसिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
6: र 9818252040 9818252040

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। यस कार्यक्रमले एकमात्र सत्य जीवित परमेश्वरको सत्यताको बारेमा जानकारी गराउँदछ, साथै संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको प्रेम र उहाँको बलिदानको विषयमा हेर्नेछौ। बाइबलले भन्दछ, येशूले संसारलाई महान प्रेम गर्नुहुन्छ, यसै कारण मानिसको खातिर येशु ख्रीष्ट संसारमा आएर क्रुसमा बलिदान हुनुभयो। प्रिय श्रोता, आज हामी यही विषयमा अझै धेरै बुझ्नेछौ। येशु ख्रीष्टको प्रेम र बलिदानको विषयमा सत्य जीवित पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित भइसक्नु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम दुबेको नमस्कार, जय मसीह तथा अभिवादन। आज हामी परमेश्वरको वचनबाट केही कुराहरू सिक्नेछौ। आज हामी ख्रीष्टको प्रेम र उहाँको बलिदानको विषयमा बाइबलले के भन्छ भन्ने विषयमा हामी हेर्नेछौ। यसको लागि हामी यसैयाको पुस्तकबाट हामी केही कुराहरू हेर्नेछौ। यसैयाको पुस्तक 53 अध्यायको 1-12 खण्डहरू। हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? उहाँको सामु कलिलो जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो। उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न ता महत्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गरेनौ। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौ। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छिडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोरडाको चोटले हामी निको भयौं। हामी सबै भेडा झै बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए झैं उसले पनि आफ्नो मुख खोलेन। अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाई पर्यो। उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो, तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि चाहिँ बनाउ भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उहाँकै हातमा उन्नत हुनेछ। उसका प्राणको वेदना पछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। परमेश्वरले वचन पढाइमा आशिष दिनुभएको होस्। बाइबल कुनै मानिसको बुद्धिले लेखिएको पुस्तक नभएर पवित्र आत्माको शक्तिले लेखिएको जीवित वचन हो। बाइबलमा लेखिएका हरेक वचन सत्य छ। सम्पूर्ण बाइबल परमेश्वरको प्रेम पत्र हो भन्दा फरक पर्दैन। अहिले भर्खर पढेको खण्डले ख्रीष्टको प्रेम र उहाँले हाम्रो निम्ति के गर्नुभयो भने उहाँको बलिदानको विषयमा प्रष्ट रूपमा बताइदिएको छ। यसैया 53:1 प्रश्नबाट सुरु गरेको छ। यसैया अगमवक्ताले प्रश्न गरेका छन्, येशू ख्रीष्टको समाचार कसले विश्वास गरेको छ र परमप्रभुको शक्ति कसले देखेको छ? कारण येशू ख्रीष्ट एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो जो परमेश्वर भएर पनि संसारबाट र उहाँले प्रेम गर्नुभएको देश इजरायलबाट नै इन्कार गरिनुभयो। यीशुले इजरायलमा ठूला ठूला काम गर्नुभयो जुन सबै मानिसहरूले देखेका थिए। यीशु ख्रीष्टले पानीलाई दाख मध्येमा परिणत गर्नुभएको मानिसहरूले देखेका थिए। पाँचवटा रोटी र दुईवटा माछाबाट

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।
2: प्रिय श्रोता जमिस तथा हार्दिक स्वागत छ कार्यक्रम मझेरीमा। आज पनि प्राविधिक मित्रको साथमा
3: म प्रकाश तामाङ,
4: म दिवा सापकोटा
2: आजकै अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। यस कार्यक्रमलाई हामीले बाल बालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग 11, आइते र झाँझाक्रिने आमा सुनाउनेछौ।
3: बाइबल सामान्य ज्ञान र ख्रिस्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ।
2: अहिलेलाई भने हामी एउटा गीत सुन्छौ, माकुरीले जालो बुन्दा दशा ज्ञानबाट।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा तपाईँलाई स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुनुज एफएम 105.1 MHz काठमाडौँबाट र गुनुज एफएम 105.6 MHz तपाईँ पोखराबाट सुन्न सक्नुहुन्छ। र गुनुज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.gunujfm.com.np मा लगन गर्नुपर्ने हुन्छ।
1: प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रिष्टको विषयमा जान्नलाई इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हामी तपाईँका प्रतिक्रिया र सुझावको प्रतीक्षामा छौं। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJERI PROGRAM अनि हाम्रो फेसबुक आईडी हो मजेरी सन्देश MAJERI SANDESH। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो yesuko@gmail.com yesuko@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर हो 9813037602 9813037602।
2: हामीले गएका केही सातादेखि तपाईँलाई नियमित रूपमा धारावाहिक कथा राइनोको समुद्री यात्रा सुनाउँदै आएका छौं र आज हामी भाग 11 आइपुगेका छौं। राइनोको समुद्री यात्रा भाग 11 आइते र झाँक्रिने आमा, र अब हामी यस कथालाई सुन्नेछौ। त्यस रात आइते र डाइनोले पालै पालो गरेर धेरै पटक नै बाहिर किन यस्तो डरलाग्दो आवाज आइरहेको छ, कसले ती आवाज निकालिरहेको छ भनेर पाल बाहिर निस्केरै हेरेर पत्ता लाउन कोसिस गरे। तर जति पटक उनीहरू बाहिर निस्केर हेर्न आउँथे त्यति नै पटक बाहिर चाहिँ कोही हुनथे र शान्ति नै हुन्थ्यो। यो क्रम धेरै बेरसम्म दोहोरिएपछि उनीहरूले थाहा पाइहाले कि त्यो चाहिँ उनीहरूमाथि दुष्ट आत्माहरूकै हमला हो। यसैले उनीहरू दुवैले डियाबलसको विरोध गर्दै प्रार्थना गर्न थाले। अनि त बाहिर कराइरहेको दुष्ट आत्माहरू फेरि थानतिर नै भागिहाले। पवित्र आत्मा परमेश्वरको शक्तिले त्यहाँ काम गरेकोले दुष्ट आत्माहरू तुरन्त भागिहाले।
1: भोलिपल्ट आइतेले डाइनोलाई त्यहाँबाट फर्कने क्रममा उसको जातिले पुज्ने गरेको मुख्य देवता ड्रागन अर्थात अजिङ्गरको थानमा पुर्यायो। त्यो त्यही थान थियो जसबाट गएको रात दुष्ट आत्माहरू पाल बाहिरबाट कराएर उनीहरूलाई तर्साउन आएका थिए। डाइनोले ती अशुद्ध आत्माहरू त्यहीबाट आएका थिए भनी थाहा पायो, किनभने त्यस स्थानलाई आइतेका जातिहरूले परमप्रभु परमेश्वरले निषेध गर्नुभएको घृणित कार्यहरू गर्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए भन्ने कुरा उसले महसुस गर्यो। त्यहाँ यस्ता कुराहरू अवशेषहरू थिए जसद्वारा डाइनोले बुझ्न सक्यो आइतेको जातिका मानिसहरूले आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकुन अपशकुन बताउने, जोखाना हेर्ने, जादुगरी गर्ने, टुनामुना गर्ने, मृतसँग सल्लाह लिने, बिजुवा वा झाँक्री विद्या सिक्ने जस्ता अनेक रीतिथितिहरू सम्बन्धित कार्यहरू गर्ने एउटा स्थान नै बनाएका थिए। डाइनोलाई यी सबै कुराहरू देख्दाखेरि दुःख लाग्यो र त्यस टापुमा रहेका आइतेका जातिलाई त्यस अन्धकारको शक्तिबाट मुक्ति दिनुहोस् भनी प्रभु येशूलाई बिन्ती चढाए। अनि दुवै फेरि आफ्नो घरले बुझ्न सक्यो आइतेको जातिका मानिसहरूले आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकुन अपशकुन बताउने, जोखाना हेर्ने, जादुगरी गर्ने, टुनामुना गर्ने, मृतसँग

0: त्यस्तै गर्दा एउटा खोला नजिक पुग्दा उसको विगतमा घटेको एउटा अचम्मको कुरा डाइनोलाई बतायो। उसले त्यस खोलाको एउटा ढिस्कोमा रहेको दुलोलाई देखाउँदै भन्यो, बाबा हेर्नुहोस् त, त्यो उही दुलो हो जसबाट मलाई म 7 वर्षको हुँदा यही खोलामा एक दिन म खेलिरहेको बेलामा भित्र लगिएको थियो। म खेलिरहेको बेलामा कतैबाट मेरो सामु एउटा वनझाँक्री आइपुग्यो र उसले मलाई त्यही दुलोबाट हुँदै आफ्नो बस्ने ठाउँमा लग्यो। उसले मलाई त्यहाँ सुनका भाँडाहरूमा राखिएका मिठा मिठा खानेकुराहरू खान दियो। केही दिनसम्म त्यस वनझाँक्रीले मलाई यसरी नै खानेकुराहरू खुवाइरह्यो। पछि मैले थाहा पाएँ कि उसले त मलाई मारेर खानको लागि मिठा मिठा खानेकुराहरू दिइराखेको रहेछ। तर अहिले मलाई थाहा हुन्छ कि त्यस झाँक्रीले मलाई मारेर खाने योजना चाहिँ परमप्रभु परमेश्वरको थिएन। जुन दिन उसले मलाई मारेर खाने विचार गरेको थियो ठिक सोही दिन वनझाँक्रिनी घरमा आइपुगिन् र मलाई मारिकन खानबाट उनले मलाई बचाइन्। झाँक्रिनीले मलाई सुरक्षासाथ राखिन् र मलाई आफ्नो घरमा आफ्नो छोरा झैं माया गरेर राखिन्। मलाई पनि आमाको माया पाउँदा अत्यन्तै खुशी लाग्यो। मैले त्यस ठाउँबाट भाग्नलाई प्रयास पनि गरे, तर मैले त्यस घरबाट बाहिर निस्कने ठाउँ नै पत्ता लाउन सकिन। मैले भाग्नलाई कोशिश गरिरहँदा कतिचोटि त वनझाँक्रीले मलाई समातेर खान पनि खोजेको थियो, तर झाँक्रीले मलाई सो अवस्थाबाट बचाउने गर्थिन्। त्यसैले मलाई झाँक्रिनी आमाको व्यवहार र कुराहरू मनपर्न थाल्यो। समय बित्दै जाँदा झाँक्रिनी आमाले मलाई झाँक्री विद्याहरू सिकाउन थालिन् र मैले पनि सो विद्यालाई खुशीसाथ ग्रहण गरे। त्यसपछि त म एक कुशल झाँक्री बन्न पुगे।
1: अनि एक दिन जब म बिहान निद्राबाट बिउजिए, तब मैले त्यस बखत अचानक सोही खोलाको किनारमा पल्टिरहेको पाएँ, अर्थात अहिले हामी उभिरहेको ठाउँमा पाएँ, जहाँबाट मलाई त्यस वनझाँक्रीले उठाएर लगेको थियो। तर अब मेरो अवस्था फरक भइसकेको थियो। म एक तन्नेरी जवान भइसकेको रहेछु। मैले वनझाँक्रीको घरमा बिताएको समय त करिब 10 वर्ष जति रहेछ। म एक कुशल झाँक्री बन्न पुगेको थिएँ र मलाई झाँक्रीको काम गर्नलाई चाहिने सम्पूर्ण सामानहरू पनि मलाई छोडिएको ठाउँमा नै सँगै राखिएको थियो। एउटा सुनको भाँडो जसमा मलाई सधैँ मिठो मिठो खानेकुराहरू दिइन्थ्यो त्यो पनि त्यही थियो। भाँडो सधैँ चाहिँ छोपिएर नै राखिएको थियो। मलाई लाग्यो आजको लागि मेरो झाँक्रिनी आमाले खाना पनि छोडेर जानुभएको रहेछ। मैले खुसी हुँदै त्यो भाँडोलाई छोपिएको ढकनी खोले, तर यसपटक म आश्चर्यचकित भएँ। त्यस भाँडोभित्र कुनै मिठो खानाको परिकार नभएर गडेउलाहरू र माटोले बनेका खानेकुराहरू जस्तै देखिने वस्तुहरू थिए। मलाई लाग्यो कि बितेका 10 वर्षसम्म मैले वनझाँक्रीको घरमा भोजनका रूपमा यिनै कुराहरूलाई खाइरहेको थिएँ होला। त्यसको केही क्षणमा नै त्यो सुनको भाँडो पनि माटोमा परिवर्तन भयो। म त्यति बेला अचम्ममा परेको थिएँ, तर अहिले मलाई थाहा भइसकेको छ कि शैतान र दुष्ट आत्माहरूले संसारका मानिसहरूलाई यसरी नै वास्तविकतादेखि टाढा राखेर हामीलाई भ्रममा जिउन लगाइरहेका हुन्छन्।
0: श्रोता मित्र, हामी आशा गर्छौ डाइनोको समुद्री यात्रा भाग 11 आइते र झाँक्रिने आमा शीर्षकको खण्डबाट तपाईँलाई अवश्य पनि केही ज्ञान र आशिष मिलेको छ र आत्मिक वृद्धिको लागि उत्साह मिलेको छ। र हामी तपाईँलाई आउने साता डाइनोको समुद्री यात्रा भाग 12 सुनाउनेछौ, झुटो आरोप। र अब नै हामी तपाईँलाई सामान्य ज्ञानतर्फ लान चाहन्छौ र शुरूको प्रश्न रहेको छ।
1: ईस्वी सम्वत 1703 पिटर महान अर्थात पिटर द ग्रेटद्वारा स्थापित रूसी सहर कुन हो?
0: सेन्ट पिटर्सबर्ग हो।
1: दोस्रो, अमेरिकाले डलरलाई आफ्नो मुद्राको रूपमा कहिले स्वीकार गरेको हो?
0: ईस्वी सम्वत 1785 अमेरिकाले चाहिँ आफ्नो मुद्राको रूपमा स्वीकार गरेको थियो डलरलाई।
1: उत्तर र दक्षिण कोरिया कहिले विभाजन भएका हुन्?
0: ईस्वी सम्वत 1948 विभाजन भएका हुन्।
1: चौथो प्रश्न, तालै तालको जिल्ला भनेर कुन जिल्लालाई मानिन्छ?
0: कास्की जिल्लालाई मानिन्छ।
1: पाँचौ प्रश्न, पोखरादेखि सुनौली जोड्ने राजमार्गको

0: के हो सिद्धार्थ राजमार्ग?
1: संसारमा सबभन्दा बढी हुलाक भएको देश कुन हो?
2: भारत देश हो।
1: लामखुट्टेका कतिवटा दाँत हुन्छन्?
2: 48 हुन्छ।
1: कुन बक्सिङ खेलाडीले खेलेको कुनै खेल कहिले हारेनन्?
2: रक्की मासियोना थिए। अनि अर्को रहेको छ, इम्पेरियल सिस्टममा एक फुट बराबर कति इन्च हुन्छ?
1: 12 इन्च हुन्छ।
2: अनि मेट्रोलोजिस्टले के अध्ययन गर्छ?
1: मेट्रोलोजिस्टले चाहिँ मौसमको अध्ययन गर्छ।
3: लेखकले पारिश्रमिक बापत पाउने रकमलाई के भनिन्छ?
2: रोयल्टी भनिन्छ।
3: ईस्वी सम्मत 1907 कुन अमेरिकी रसायन शास्त्रीले आजभोलि अत्याधिक प्रचलनमा आउने प्लास्टिक पत्ता लगाएका थिए?
2: लियो बेकलेन्डले पत्ता लगाएका थिए।
3: त्यसै गरी नेपालको पहिलो रेल सेवा कुन हो?
2: रक्सोल अम्लेखगंज रेल सेवा हो।
3: त्यसै गरी नक्कली दाँत र हाड जोर्नीहरू बनाउनका लागि के प्रयोग गरिन्छ?
2: कडा खालको सेरामिक्स प्रयोग गरिन्छ।
3: कार्बन, नाइट्रोजन, सिलिका, अक्सिजन युक्त यौगिक भएको एक विशेष प्रकारको माटोलाई के भनिन्छ?
2: सेरामिक्स भनिन्छ।
3: त्यसै गरी आजको लागि 15 प्रश्न, एउटा फलामको किल्लालाई रातो हुने गरी तताउँदा यसको तापक्रम कति हुन्छ?
2: करिब 600 डिग्री सेल्सियस रहेको हुन्छ। भने हामी गीत सुन्नेछौ,
1: हामी वान वे जिजस नामक गीत सुन्नेछौ।

0: प्रिय श्रोता मित्र, हामी तपाईँ मजुरी कार्यक्रममा हुनुहुन्छ र हामी तपाईँलाई अहिले चाहिँ ग्रामाफोन र गन पाउडरको विषयमा अङ्ग्रेजीमा जानकारी सुनाउनेछौ। त्यसपछि हामी विज्ञान प्रश्नोत्तरतर्फ जानेछौ।
1: सुरुमा ग्रामोफोनको बारेमा रहेको छ। ग्रामोफोन इज एन एन्टिक रेकर्ड प्लेयर इन विच द साउन्ड अफ द भाइब्रेटिङ निडल इज एम्प्लिफाइड अकोस्टिकल्ली। द ग्रामोफोन वाज इन्भेन्टेड बाई अमेरिकन इमिल बर्लाइनर इन एडी 1887। टुडे ग्रामोफोन्स आर बिङ रिप्लेस्ड विथ कम्प्याक्ट डिस्क प्लेयर्स। त्यसै गरी गन पाउडरको बारेमा रहेको छ। गन पाउडर इज अ मिक्सचर अफ पोटासियम नाइट्रेट, चारकोल एण्ड सल्फर इन अ रेसियो अफ 75:15:10, विच इज युज इन गनेरी, टाइम फ्युजेस एण्ड फायर वर्क्स। इट इज अ सब्सटेन्स द्याट एक्सप्लोर्स। इट वाज इन्भेन्टेड इन चाइना अराउन्ड एडी 850। वेन गन पाउडर इज लिट अर इग्नाइटेड, इट बर्न्स भेरी फास्ट एण्ड मेक्स हट ग्यास।
0: श्रोता, भने फेरि हामी विज्ञान प्रश्नोत्तरतर्फ जान्छौ। कुनै ताराहरू बढी चम्किला हुन्छन्, किन?
2: ताराले चमक त्यसको तापक्रम र रंगको सम्बन्धमा भर पर्दछ। पहेँलो र हरियो रंगका ताराहरू भन्दा रातो र सुन्तला रंगका ताराहरू चिसा हुन्छन्। पहेँलो वा हरियो रंगको तारा भन्दा सेतो रंगको तारा तातो हुन्छ। निलो रंगको ताराको सतहको तापक्रम बढ़ी हुन्छ। त्यसै गरी ताराहरूको चमक तिनीहरूको दूरीमा पनि भर पर्दछ। त्यसैले बढ़ी तापक्रम र कम दूरीका तारा बढ़ी चम्किला हुन्छन्। यसै गरी दोस्रो प्रश्न रहेको छ, पेट्रोलको आगो पानीले किन निभ्दैन?
0: पेट्रोलमा लागेको आगो पानीले निभाउन सकिँदैन। त्यस्तो आगोमा पानी हाल्दा पानीले पेट्रोल ढाक्न सक्दैन, किनभने पेट्रोल पानी भन्दा हलुका हुन्छ र जति पानी हाले पनि पानी तल तल जान्छ र पेट्रोल माथिको माथि हुन्छ र बलिरहन्छ। श्रोता, हो भने हामी अर्को अङ्ग्रेजी सामग्रीतर्फ जान्छौ। हेलिकप्टर र कम्प्युटरको विषयमा जानकारी दिनेछौ।
1: हेलिकप्टरको बारेमा रहेको छ। हेलिकप्टर इज एन एयरक्राफ्ट विदाउट विङ्स द्याट अपेन्स इट्स लिफ्ट फ्रम द रोटेसन अफ ओभर हेड ब्लेड्स। हेलिकप्टर्स क्यान होभर एण्ड डु नट निड अ रन वे टु टेक अफ एण्ड ल्याण्ड। लियोनार्डो डा भिन्सी ड्रिउ अ हेलिकप्टर इन एडी 1483। द फर्स्ट सिङ्गल रोटर हेलिकप्टर टु फ्लाइ वेल वाज इन्भेन्टेड बाई इगर इभान्स सिकर्स्की इन एडी 1939। त्यसै गरी कम्प्युटरको बारेमा रहेको छ। कम्प्युटर इज अ मेसिन द्याट स्टोर्स, मेनिपुलेट्स एण्ड हेण्डल्स इन्फर्मेसन। द जर्मन कोनराड ज्युज बिल्ड द फर्स्ट वर्किङ कम्प्युटर इन जर्मनी इन एडी 1941। द फर्स्ट कम्प्युटर टु बी सोल्ड टु द पब्लिक वाज युएनआईभीएसी बिल्ड इन अमेरिका इन एडी 1952।
0: आजको लागि अन्तिम विज्ञान प्रश्नोत्तर सुनाउनेछौ। हिक्क हिक्क हुँदा चिनी खाए सन्चो हुन्छ, किन?
2: फोक्सोमा 81 धेरै मात्रामा हावा पुग्दा हामीलाई बाडुली अर्थात हिक्क हिक्क लाग्दछ। हिक्क हिक्क हुँदा बढ़ी आएको हावा बाहिर निक्लिरहेको हुन्छ। पेट र फोक्सोबीच रहेको डायफ्राम नामक मासुको पदार्थमा बढ़ी मात्रामा हावाको चाप पर्दा हिक्क हिक्क दोहोरिन्छ। मानिस र परिस्थिति अनुसार हिक्क दोहोरिरहने क्रम फरक फरक हुन्छ। सामान्य मानिसलाई बाडुलीले केही प्रभाव नपारे पनि अस्वस्थ मानिस यसबाट झनै कमजोर हुन्छ।
0: चिनीको खस्रो पनाले हिक्क आउने घाँटीको भागलाई कोर्छ र त्यहाँ तनाव उत्पन्न हुन्छ जसको संकेत मस्तिष्कमा पुग्छ। यसबाट हिक्क आउने अङ्गमा मस्तिष्कको संकेत पुग्ने काममा बाधा उत्पन्न हुन्छ। यसबाट हिक्क आउने अङ्ग विशेष गरी डायफ्राम शिथिल हुँदै जान्छ, अन्तत बाडुली अर्थात हिक्क हिक्क बन्द हुन्छ।
1: त्यसै गरी स्वर्गदूतसँग रातभरि कुस्ती खेल्ने व्यक्ति को हुन्?
0: याकुब थिए। हामी यसलाई चाहिँ उत्पत्ति 32:24 पाउँदछौ।
1: लासमा सुगन्धित लेप लगाउने रीति कसबाट शुरू भएको हो?
0: युसेफबाट शुरू भएको हो अनि यसलाई चाहिँ हामी उत्पत्ति 50:2 पाउँदछौ।
1: कुन देशका जनताहरूले सबै गोठालाहरूलाई घृणा गर्थे?
0: मिश्र देशका अनि यसलाई चाहिँ हामीले उत्पत्ति 46:34 यस कुरालाई उल्लेख गरेको पाउँदछौ।
1: त्यसै गरी महिला न्यायकर्ता को थिइन्?
0: डबोरा थिइन् अनि न्यायकर्ता 4:5 हामी यस कुरालाई उल्लेख गरेको पाउँदछौ।
1: न्यायकर्ताको पुस्तकमा कति अध्यायहरू छन्?
0: 21 अध्यायहरू छन्। दाउदको जीवनमा परमेश्वरको विरूद्धमा कतिवटा गल्ती भएको थियो?
2: उनको चाहिँ एउटा मात्र गल्ती भएको थियो। यसै हामीले पहिलो राजा 15:5 हामीले पाउन सक्छौ। बाइबलमा कमिलाको वर्णन कति पटक उल्लेख गरिएको छ?
0: दुई पटक उल्लेख गरेको छ कमिलाको वर्णन हितोपदेश छको छ अनि तीसको पच्चीसमा हितोपदेश।
2: यसै गरी येशु ख्रिष्ट कुन शहरमा हुर्कनु भएको थियो?
0: नासरतको शहरमा हुर्कनु भएको थियो येशु ख्रिष्ट अनि मत्ती दुईको २३मा यस कुरालाई उल्लेख गरेको पाउँछौ।
2: बत्तीसमा पछि येशु ख्रिष्ट कति दिन र कति रात उहाँ कहाँ उपवास बस्नुभयो?
0: चालिस दिन र चालिस रात उजाड स्थानमा उहाँ उपवास बस्नुभयो र यसलाई हामीले मर्कुस १ १२ र १३ पदमा उल्लेख गरेको पाउँदछौ।
1: भूत लागेको भनेर चिनिने ताकमद्द र रोटी नखाने व्यक्ति को थिए?
0: बत्तीसमा दिने यहोन्ना थिए। लुका ७ को ३३मा यस कुरालाई हामी उल्लेख गरेको पाउँदछौ।
1: आजको लागि बाइबल सम्बन्धी ज्ञानमा अन्तिम प्रश्न रहेको छ, ख्रिष्ट येशूमा भएकाहरूलाई के को आज्ञा छैन?
0: दण्डको आज्ञा छैन। यस कुरालाई हामी रोमी ८ को १मा पाउँदछौ। अनि अब भने हामी गीत
2: हामी सर्वेसन पोइम इङ्ग्लिसबाट हामी सुन्नेछौ।

0: प्रिय श्रोता मित्र, मजेरी कार्यक्रममा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि यदि तपाईँले ठिक अहिले मात्र पहिलो पटक यीशु ख्रिष्ट र पवित्र शास्त्र बाइबलको विषयमा सुन्न पाउनु भएको छ भने यस प्रसारण मार्फत हामी तपाईँलाई परमप्रभु परमेश्वर यीशु ख्रिष्टको राज्यमा प्रवेश गर्नलाई निम्ति दिन चाहन्छौ र स्वागत गर्न चाहन्छौ, किनभने प्रभु यीशु ख्रिष्ट नै विजयी हुनुहुन्छ। हो मित्र, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई संसारको पापको खातिर, तपाई र मेरो पापको खातिर मरिदिनु भनी पठाउनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
1: जब यीशु ख्रिष्ट हाम्रा पापहरूको लागि मर्नुभयो, उहाँले मृत्युलाई जित्नुभयो, अर्थात परमेश्वरले आफ्नो पुत्रलाई मृतकबाट तेस्रो दिनमा जिउताउनुभयो। उहाँकै पुनरुत्थानद्वारा मृत्यु सधैँको निम्ति विजयमा निलियो।
2: प्रभु येशूले क्रुसको मृत्युपछि तेस्रो दिनमा आफ्नो पुनरुत्थान हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। सही बमोजिम उहाँ पुनरुत्थान हुनुभयो र त्यसैबाट उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाणित भयो। उहाँ आज पनि जीवित हुनुहुन्छ र येशू तपाईँको जीवनमा आउन, तपाईँको पाप क्षमा गर्न र तपाईँलाई अनन्त जीवन दिन चाहनुहुन्छ। प्रभु येशू ख्रिष्टले यहुन्ना 11 अध्यायको 25 पदमा यसो भन्नुभएको छ, पुनरुत्थान र जीवन म नै हुँ, ममा विश्वास गर्ने मानिस मरे भने पनि बाँच्नेछ।
1: प्रिय मित्र, यदि तपाईँ प्रभु येशू ख्रिष्टमा विश्वास गरी परमेश्वरको सन्तान हुन चाहनुहुन्छ भने प्रार्थनामा तपाईँले यसो पनि भन्न सक्नुहुन्छ,
2: प्रभु येशू ख्रिष्ट मलाई क्षमा दिनुहोस् र मेरो हृदयमा आउनुहोस्। म तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु र म तपाईँलाई जीवनभरि नै पचाइरहनेछु। आमेन।
1: श्रोता मित्र, हामी आशा गर्छौ तपाईँले आफ्नो हृदयमा येशू प्रभुलाई निम्त्याउनु भएको छ र अनन्त जीवनको भागीदार बन्नु भएको छ।
0: प्रिय श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौ। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: निश्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशू ख्रिष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिन सक्नुहुन्छ र तपाईँलाई पनि दिन सक्नुहुन्छ। हामीले त यस कुरालाई जीवनमा अनुभव गरिसकेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
2: र श्रोता हो भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com yeshukosandesh@gmail.com र हाम्रो फेसबुक पेज हो मजेरी प्रोग्राम MAJERI PROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJERI SANDESH। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न वा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर हो 9813037602 9813037602।
3: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ।
1: हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृङ्खलामा साथ दिनुहुनेछ। तबसम्मलाई
2: म प्रकाश तामाङ,
4: म दिवस सापकोटा,
1: म आइजे काईलाई पनि बिदा दिनुहोस्।
2: जय मसीह।

0: जयमसी, म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: साँचो अगुवा भनेको के हो? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 5 मा यहाँलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईहरूसँग हाम्रा प्रभु येशू ख्रीष्टको लागि क्रिश्चियन अगुवा हुनुको वास्तविक अर्थ के हो भनेर छलफल गर्न चाहन्छु। जुन हाम्रो समाजले अगुवा हुनु भनेको के हो भनेर बुझेको भन्दा धेरै फरक छ। मर्कुसको पुस्तक 9 अध्यायको 33-34 पद, उहाँहरू कफरनहूममा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिनीहरूले के बहस गरिरहेका थियो? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भने आपसमा बहस गरेका थिए। परमेश्वरले महान व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्न, उहाँले नम्रहरूलाई प्रोत्साहन गर्नुहुन्छ र उहाँले तिनीहरूलाई महान बनाउनुहुन्छ। परमेश्वरले अगुवामा खोजिराख्नु भएको मुख्य गुण भनेको आफूभन्दा कमजोरीहरूलाई प्रेम गर्ने र सेवा गर्ने दयालु हृदय भएको व्यक्ति हो। मर्कुसको पुस्तक 9 अध्यायको 35 पद, तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। परमेश्वरले अरूमाथि उच्च अधिकारको चाहना गर्ने अहंकारी अगुवाहरू खोजिराख्नु भएको छैन। परमेश्वरले आफ्नो आत्मिक अगुवाहरूलाई ती व्यक्तिहरूबाट छान्नुहुन्छ जो अरूको सेवकको रूपमा सबैभन्दा तल्लो पदमा झुक्न इच्छुक छन्। प्रिय श्रोता, साँचो अगुवा त्यो होइन जसले आफ्नै योजना बनाउँछ र त्यसपछि ती योजनाहरू पूरा गर्न आफ्नो मात हातमा सेवा गर्ने अरू मानिसहरूलाई नियुक्त गर्छ। एक ईश्वरीय अगुवाको फरक लक्ष्य हुन्छ अरूलाई ती कुराहरू प्राप्त गर्न मदत गर्नु जुन परमेश्वरले उनीहरूबाट पूरा गर्न चाहनुहुन्छ। परमेश्वरको लागि एक साँचो अगुवा हुनुमा अरूलाई मदत गर्ने र आशिष दिने आवश्यक पर्ने सबै कुरामा पूर्ण ध्यान केन्द्रित गर्नु समावेश छ। परमेश्वरले क्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई एक धेरै महत्वपूर्ण कार्य र बोलावट दिनुभएको छ। एक अगुवाको रूपमा तपाईँ अरूको आवश्यकताहरू पत्ता लगाउने हुनुपर्छ, त्यसपछि मानिसलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न कदम चाल्नुपर्छ। व्यापारिक संसारमा एक अगुवाले आफू मुनि सेवा गर्ने मानिसहरू खोज्ने प्रयास गर्छन् र तिनीहरूले धनी र शक्तिशाली व्यक्तिहरूलाई आफ्नो व्यावसायिक उद्यममा समर्थन गर्ने आशामा मनोरञ्जन दिने आफ्नो प्रयासलाई प्राथमिकता दिन्छन्। तर आत्मिक अगुवा हुनुको उद्देश्य र लक्ष्य धेरै फरक हुन्छ। हामी गरीब र भोकमरीले ग्रस्तहरूलाई मद्दत गर्न अगाडि बढ्छौं। अशिक्षित वा सफलताको लागि आवश्यक पर्ने अन्य स्रोतहरूको अभाव भएकाहरूलाई, शारीरिक र मानसिक रूपमा कमजोर भएकाहरूलाई सहायता गर्छौ। आफ्नो व्यक्तिगत लाभको लागि मानिसहरूलाई प्रयोग गर्नुको सट्टा एक साँचो अगुवाले सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मद्दत गर्न आफ्नो समय र स्रोतहरू त्याग्छन्। तपाईँले तिनीहरूलाई मद्दत गर्नुपर्छ यो जान्दै कि तिनीहरू तपाईँलाई बदलामा केही दिन सक्षम छैनन्। तपाईँको आवश्यकताहरूको हेरचाह गर्न तपाईँको भरोसा परमेश्वरमा छ। तपाईँले अरूसँगको तपाईँको सम्बन्धबाट भन्दा परमेश्वरबाट आफ्नो शक्ति लिनुपर्छ। परमेश्वर तपाईँको प्रादायक र पालन पोषण बन्नुहुन्छ र तपाईँमा विश्वास छ कि उहाँले आफ्ना मानिसहरूलाई तपाईँको सेवाको परिणाम स्वरूप स्वर्गमा तपाईँलाई अनन्त इनाम पनि दिनुहुनेछ। आफ्नो पार्थिव सेवकायको दौरान यीशुले कहिले पनि धनीहरूलाई आफ्नो सेवकायलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्यले सम्पर्क गर्नु भएन। उहाँको लक्ष्य भनेको तिनीहरूलाई परमेश्वरको सम्बन्ध भन्दा शारीरिक धनलाई प्राथमिकता दिने प्रलोभनमाथि विजयी हुन मद्दत गर्नु थियो। यीशुले सिकाउनु भयो कि भौतिक चीजहरू जमा गर्नुभन्दा उहाँसँग सम्बन्ध राख्नु धेरै महत्वपूर्ण छ। प्रिय श्रोता, के तपाईँ परमेश्वरको साँचो अगुवा बन्न चाहनुहुन्छ? यीशु ख्रीष्टसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्, त्यसपछि आफ्नो भन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिँदै आफ्नो जीवन अरूको सेवामा समर्पित गर्ने छनौट गर्नुहोस्। जब तपाईँ यो गर्नुहुन्छ, स्वर्गमा तपाईँको इनामहरू महान हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ, अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। विगतको अध्ययनहरूमा हामीले भजन संग्रहको पुस्तकहरूबाट एक कृपा र क्षमाको सन्देशहरू र उदाहरणहरूलाई चाहिँ नियाल्दै आएका छौं भने आजको दिनमा हामी कुन विषय कुराहरूमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ शुरू गर्दैछौ
2: भाइ? आजको यो अध्ययनको यात्रामा हामी दाउदले आफ्नो भित्री जीवन परिवर्तन होस् भनेर प्रार्थना गरेका र उनको समस्या केवल बाहिरी कार्यमा होइन तर हृदयको गहिराईमा थियो भन्ने कुराहरूको बारेमा रहेर जीवन परिवर्तनको सन्देशलाई यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: भनेपछि त दाइ, आजको यो अध्ययन विशेष र धेरै प्रभावकारी रहने रहेछ जस्तो मलाई लाग्दैछ।
2: बिल्कुलै हो भाइ। आज हामी साँचो पश्चाताप भनेको केवल गल्ती स्वीकार गर्नु मात्र होइन परिवर्तनको चाहना राख्नु पनि हो भन्ने कुरा र परमेश्वरले हाम्रो जीवनलाई नयाँ बनाउन सक्नुहुन्छ भन्ने कुराहरूलाई यो अध्ययनको गहिराईमा गएर थाहा गर्नेछौ।
1: साथीलाई तपाईँको कुरा सुन्दा एउटा कुराको महसुस गरेको छु। आज धेरै मानिसहरू विगतका गल्तीहरूका कारण निराश छन्। मलाई विश्वास छ यो अध्ययनले उनीहरूलाई पनि आशा दिनेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ आफ्नो जीवनमा नयाँ शुरूआतको आवश्यकता महसुस गर्दै हुनुहुन्छ भने आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा बस्नुहोस् र यो अध्ययन तपाईँको लागि विशेष रूपमा उत्साहित हुनेछ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज पनि यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई मेरो हार्दिक स्वागत छ, साथै जय मसीह। मित्र, अघिल्लो दिनमा हामीले भजन संग्रह 51 अध्यायबाट अध्ययन गर्न शुरू गरिसकेका छौं। हामीले यो दाउदको महान पश्चातापको भजनमा 51 अध्याय पद 1 देखि 3 पापको दोष सिद्धि, कायलता र विवेकको चित्कारको देख्यौं। आज हामी सबभन्दा पहिले देख्नेछौ परमेश्वरको दया र पापको पश्चातापको चित्कार। भजन संग्रह 51 अध्याय 4 भनिएको छ, तपाईँको विरूद्धमा, केवल तपाईँकै विरूद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जो खराबी छ त्यही गरेको छु। तपाईँ बोल्नुहुँदा ठिक र इन्साफ गर्नुहुँदा मुनासिब ठहरिनुहुन्छ। दाउदलाई यस कारणले आलोचना गरिएको छ किनभने उसले यो कथन बनाए। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि यो परमेश्वरको विरूद्ध पाप थियो, यो नभन्नु पर्ने थियो। उसले भन्नु पर्ने थियो कि यो बत्सेबाको विरूद्ध पाप थियो। हाँ, यो बत्सेबाको विरूद्ध मात्र पाप थियो कि त्यो थिएन र? यो निश्चय नै त्यही थियो। उही समयमा यो उसको परिवारको विरूद्धमा पनि पाप थियो किनकि त्यस समयमा उससँग परिवार थियो, पत्नी थियो र यो तिनीहरूको विरूद्धमा पाप थियो र दाउदले त्यो भन्नुपर्ने थियो। यसरी आलोचकहरू भन्छन्, तिनीहरूले यो पनि भन्छन् कि यो त्यस समयमा समाजको विरूद्धमा र यरुसलेमको विरूद्धमा पाप थियो अनि त्यो पनि सत्य थियो। यो त्यस राष्ट्रको विरूद्धमा पाप थियो जुनको उनी राजा थिए। उसले परमेश्वरको आज्ञा उल्लंघन गरिरहेका थिए। तर मेरो मित्र, अन्तिम विश्लेषणमा पाप सधैँ परमेश्वरको विरूद्ध पाप हो। बत्सेबा बिति गइन्, खत्तम भइसकिन्। मलाई थाहा छैन कि तिनको परिवार कहाँ छ। त्यस दिनको समाज लोप भयो। वास्तवमा त्यो राष्ट्र कति पनि दाउदको लाइनको मुनि छैन, तर त्यो पाप अझैसम्म परमेश्वरको वचनको र परमेश्वरको विरुद्ध धब्बाको रूपमा, लाञ्छनाको रूपमा, दागको रूपमा, कलमको रूपमा उभिन्छ। फेरि ऐतिहासिक रेकर्ड पढौं किनकि त्यो अति नै महत्वपूर्ण छ। यो नै परमेश्वरले दाउदलाई भन्नुभयो। दोस्रो समुएल 12:10 भनिएको छ, तैले मलाई तुच्छ ठानेको र हिती उरियाकी पत्नीलाई तैले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले तेरो घरानाले कहिले तरवारबाट विश्राम पाउने छैन। अमित्र आगे दोस्रो समुएल 12:13-14 भनिएको छ, दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पापको फल अर्कोमाथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन, तर यस कामद्वारा तपाईँले परमप्रभुलाई तिरस्कार गर्नुभयो, यसैले तपाईँबाट जन्मेको छोरा चाहिँ मर्नेछ। अमित्र करिब 3000 वर्षदेखि शत्रु आलोचक परमेश्वरको वचनमा औल्याउँदै भनिरहेका छन्, तिम्रो मतलब यो हो कि दाउद परमेश्वरको आफ्नै हृदय अनुसारका मानिस थिए। एकजना आलोचकले कुनै भीड़लाई भनिरहेको थिए, बाइबलले भन्छ कि परमेश्वर पवित्र हुनुहुन्छ। त्यसपछि उसले व्यङ्ग्यात्मक शब्द प्रयोग गर्दै उपहासको हाँसो हाँस्दै दाउदको बारेमा केही गन्ध फोहोर कथन बनाए र भन्यो, वाह, तिनीहरू भन्छन् कि परमेश्वर पवित्र हुनुहुन्छ। परमेश्वर दाउदलाई भन्नुभयो, दाउद तिमीले मलाई आघात गर्यौ, चोट पुर्यायौ तिम्रो क्रियाद्वारा। तिम्रो यो पापको कारण आलोचकहरू, मेरा शत्रुहरूले मलाई आलोचना, खण्डन, ईश्वर निन्दा गर्ने मौका पाए। त्यसकारण तिम्रो बच्चा मर्नेछ र तरवार तिम्रो घरानालाई कहिले छोड्ने छैन। अनि यदि हामी बाइबलमा देख्छौ भने कसैले आफ्नो पापको परिणामको भोगे, उसले जे रोपे त्यसैको कटनी पनि गरे। हामी त उसले आफ्नो पापको परिणामको भोगे। अहिले यो ध्यान दिनुहोस्, दाउले यो स्पष्ट पार्दछन् कि यो पाप पछाडि पाप स्वभावतिर जान्छ। 51:5 भन्छन्, हेर्नुहोस्, म अधर्ममा उत्पन्न भए र पापैमा मेरो आमाले मलाई गर्भधारण गरिन्। दाउद साथै हामी सबैजना यो संसारमा पापको स्वभाव लिएर आएका छौ। यो कुराको थाहा गर्दै पाउले विश्वासीहरूलाई आज भन्छन् गलाती 6:1, हे भाइ हो, यदि मानिस यानि कुनै क्रिस्चियन अपराधमा पक्राउ पर्यो भने पनि तिनी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भने आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। मित्र सामुएल जनसनले भने, प्रत्येक मानिसले आफू स्वयंको बारेमा राम्ररी जान्दछ, जुन आफ्ना सबभन्दा प्रिय साथीलाई भन्न पनि साहस गर्दैन। अरू त के, अन्य जाति रोमको दार्शनिक सेनेकाले भन्यो, हामी सबैले यो भन्नै पर्छ कि हामी खराब भौं, खराब भएका छौं, अनि अभाग्यवश यसमा मैले यो कुराको थप्नै पर्छ, त्यो भविष्यमा पनि उही कुरा हुनेछ। कसैले आफैलाई मुक्त गर्न सक्दैन, कसैले उसलाई माथि उठाउन हात फैलाउनु पर्छ। अनि परमेश्वरको वचनले यसको पक्का गर्दछ। उपदेशकको लेखकले पनि भन्छ, उपदेशक 7:20, संसारमा कुनै यस्तो धर्मी मानिस छैन जसले सबै काम ठिक गर्छ र कहिले भूल गर्दैन। अनि हितोपदेशको पुस्तकमा पनि हामी पढ्छौ, हितोपदेश 30:12, अर्को एक थरीकाहरू आफ्ना दृष्टिमा आफै शुद्ध हुन्छन्, वास्तवमा तिनीहरू आफ्ना कलंकबाट शुद्ध भएका हुँदैनन्। त्यहाँ कोही कोही त्यस्ता मानिसहरू छन् जो सोच्दछन् कि तिनीहरू सही छन्, ठिक छन्, तर तिनीहरू पापको निम्ति संवेदनशील छैनन्। त्यहाँ धेरै क्रिस्चियन भनाउँदाहरू पनि छन् जो महसुस गर्दैनन् कि परमेश्वरको दृष्टिमा तिनीहरू पापीहरू हुन्। मित्र हामीलाई उद्धारकर्ताको मात्र आवश्यक छैन, तर हामीलाई शुद्धिकरणको पनि आवश्यक छ। पावल भन्छन् रोमी 7:18 किनकि मलाई थाहा छ कि ममा अर्थात मेरो शरीरमा केही असल कुराले बास गर्दैन। देख्नुभयो दाउदले पश्चाताप गरे कि उससँग पाप स्वभाव थियो अनि हामी हरेकसँग पाप स्वभाव छ यद्यपि आज हामी उद्धार पाए तापनि। दाउदको पश्चाताप निरन्तर जारी रहन्छ। 6 भन्छन् हेर्नुहोस् अन्तस्करणमा तपाईँ सत्य खोज्नुहुन्छ र भित्र मनमा तपाईँले मलाई ज्ञान जान्ने तुल्याउनु हुनेछ। मित्र तपाईँ बाहिरी देखावटी रूपमा कस्तो हुनुहुन्छ त्यसमा परमेश्वर चाक रुचि लिनुहुन्न। तपाईँ बप्तिस्मा लिएको ख्रिस्टियन हुन सक्नुहुन्छ तर उही समयमा तपाईँ अझै उद्धार नपाएको खाली बप्तिस्मा मात्र लिएको ख्रिस्टियन मात्र हुन सक्नुहुन्छ। तपाईँ चर्चको सदस्य हुन सक्नुहुन्छ तर मेरो मित्र त्यो सबै बाह्य देखावटी कुरा हो। तपाईँ अझै गुमेको निन्दित पापी हुन सक्नुहुन्छ यदि तपाईँले उहाँलाई आफ्नो व्यक्तिगत जीवनमा उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छैन भने। उसले भन्छन् कि उहाँ भित्री अन्तस्करणको सत्यतामा रुचि लिनुहुन्छ। वचनका निरन्तर आफ्नो कथनलाई जारी राख्छन्। 7 भन्छन् हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। अहिले मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्। निसन्देह यहाँ परमेश्वरको वचनमा सबभन्दा महान एक शास्त्रको खण्ड छ। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि दाउदलाई क्षमा दिइएको कारण चाहिँ उसले आफ्नो पापको पश्चाताप गरे। यदि तपाईँ यो भन्नुहुन्छ तपाईँले खाली कथाको एक भाग मात्र भन्नुभयो, त्यो नै कारण होइन। ऐतिहासिक रेकर्डतिर हेरौं 2 Samuel 12:13 भनिएको छ दाउदले नातानलाई भने मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए परमप्रभुले तपाईँको पापको फल अर्को माथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन। परमेश्वरले पहिलो कदमको लिनुभयो मित्र, उहाँले नातानलाई पठाउनुभयो। मलाई लाग्छ दाउद अझै चुपचापसँग बसिरहने थिए यदि नातन उनी कहाँ नआएको भए। मलाई थाहा छैन कि उनी कति लामो समयसम्म त्यति नै चुपचाप बसिरहेका थिए, तर उसले यानी दाउदले उहाँ कहाँ आउने पहिलो कदम चालेनन्। परमेश्वरले नै पहिलो कदमको चाल्नुभयो लिनुभयो। अनि कसरी परमेश्वर उसलाई क्षमा दिन सक्नुभयो, किनभने उहाँले आफै स्वयंलाई प्रकट गर्नुभयो। अहिले यसलाई अति नै ध्यान लगाएर पछ्याउनुहोस्। परमेश्वर स्वयं इसरायल राष्ट्र कहाँ प्रकट गर्नुभयो। प्रस्थान 34:6-7 भनिएको छ त्यसपछि परमप्रभु तिनको सामनेबाट गएर यसो भनी घोषणा गर्नुभयो, परमप्रभु नै छिटाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रिस गर्नमा ढिलो र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता र अपराध र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा छोरीहरू नाति पनाती र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ। कसैले यो भन्ला के यो भन्दा अझ आगे जाँदैन, निश्चय नै यो जान्छ, यो निरन्तर आगे जान्छ, तर त्यति नै मात्र कुनै मानिसले देख्न योग्य हुनेछ। तेस्रो र चौथो पुस्ता र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा छोरीहरू

तर म चाहन्छु कि तपाईँले यहाँ दुई कुराहरूको ध्यान दिएको जुन आपसमा खण्डन परस्पर विरोध छ। परमेश्वर भन्नुहुन्छ उहाँले अधर्मको क्षमा गर्नुहुन्छ, फेरि उहाँ भन्नुहुन्छ उहाँ कृपा देखाउनुहुन्छ, त्यसपछि उहाँ अर्कोतिर यो भन्नुहुन्छ दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनु हुने उहाँ हुनुहुन्छ। यहाँ विरोधाभास छ होइन? फेरि दाउदको कुरालाई सुन्नुहोस्, सात पदमा हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। हिसाब चाहिँ ओसिलो जग्गाको चट्टानमा पलाउने सानो बोट हो। सबभन्दा चाखलाग्दो कुरा यो छ कि वैज्ञानिक समाचार पत्र साइन्टिफिक जर्नलमा यो कथन छापिएको थियो कि पेनिसिलियन हिसाबमा वृद्धि भएको पत्ता लगाइयो, तर हिसाबले गर्नुपर्ने त्यस्तो कुरासँग थियो जुन पेनिसिलियनले निको गर्न चंगाई गर्न सक्दैन। मतलब हिसाबले गर्नुपर्ने सरोकार पापसँग थियो। पुरानो नियममा हिसाबलाई तीन उद्देश्यको लागि प्रयोग गरिन्थे। पहिलो उद्देश्य थियो जब परमेश्वर इसरायलका सन्तानहरूलाई मिश्रबाट बाहिर निकाले ल्याउनुभयो, उहाँले भन्नुभयो त्यहाँ एक कुरा छ तिनीहरूले निस्तारमा गर्नुपर्छ। प्रस्थान 12 अध्याय 21-23 पदमा भनिएको छ आफ्ना जहान अनुसार एउटा पाठो निकाल र निस्तारको बलिको निम्ति मार, हिसाबको झुप्पा भाँडाको रगतमा चोपेर चौकोसको माथिल्लो भाग र दुवैतिरका खामामा छ्याप्नु, औ तिनीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु, किनकि परमप्रभु मिश्रीहरूलाई प्रहार गर्नु देशभित्रबाट भएर जानुहुनेछ। जब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खामामा रगत देख्नुहुनेछ, तब परमप्रभुले त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न भनी पस्न दिनुहुन्न। अनि दोस्रो उद्देश्य हो जब परमेश्वरले इसरायलीहरूलाई कोढीको शुद्धिकरणको लागि निर्देशन दिइरहनु भएको थियो, उहाँले दुई चराहरू लिनु भन्नुभयो, एउटा पंक्षीलाई मानु र अर्को जीवित पंक्षीलाई चाहिँ मारेको पंक्षीको रगतमा हिसाबको झोप्पाले चोपेर त्यसमा छर्किदिएर छोडिदिनु पर्थ्यो। यसले ख्रिस्टको मृत्यु र पुनरुत्थानको तस्विर दिन्छ, तर यसको लागू वा उपयोग चाहिँ हिसाबद्वारा थियो। अब तेस्रो उद्देश्य हिसाबको प्रयोगको उद्देश्य हो जब इसरायलका सन्तानहरू उजाड स्थानमा यात्रामा थिए र जब कसै एकले पाप गर्थे तिनीहरू रोकेर पवित्र वासस्थान खड़ा गरेर बलिदान चढ़ाउन सक्दैनथ्यो, यो असम्भव थियो। त्यसकारण पहिलै पापको शुद्धिकरणको प्रबन्धको निम्ति रातो बाछा मार्नु पर्थ्यो र त्यसलाई जलाएर त्यसको खरानी आफैसित उजाड स्थान यात्रामा लान्थे। जब कुनै मानिसले पाप गर्थ्यो त्यो खरानी पानीमा हालिन्थ्यो र त्यस पानी ती पाप गर्नेहरूमाथि हिसाबद्वारा छर्काइन्थ्यो। त्यहाँ बलिदानको उपयोग थियो जुनले क्षमा ल्याउँथ्यो। तपाईँले अर्थ खोलाएको इन्टरप्रिटेशनको पत्ता लगाउन क्रुसमा जानुपर्छ। क्रुसमा परमेश्वरको पुत्रले भन्नुभयो मती 27:46 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो? उहाँले किन त्यो भन्नुभयो? म तपाईँलाई भन्दछु कि उहाँले त्यो किन भन्नुभयो, किनभने परमेश्वरले कुनै पनि हालतले त्यसै दोषको सफा गर्न मेटाउन सक्नुहुन्न। उहाँ सक्नुहुन्न, उहाँले कहिले पनि त्यो गर्नुहुने छैन। जब प्रभु येशु ख्रीष्ट क्रुसमा हाम्रो निम्ति पाप बनिनुभयो, उहाँ जसले पापको जान्नुहुन्न थियो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनिन सकौं। जब उहाँ हाम्रा पापहरूको निम्ति मारिनुभयो, परमेश्वरले उहाँलाई त्यस तरिकामा व्यवहार गर्नु पर्थ्यो जस्तो कि उहाँले पापसँग व्यवहार गर्ने पर्छ। परमेश्वरले अब्राहमको पुत्र इसाकलाई बाँकी राख्नुभयो, तर उहाँले आफ्नो पुत्रलाई बाँकी राख्नु भएन जब उहाँ मेरो र तपाईँको पाप आफूमाथि बोक्नु भएको थियो।

0: उहाँले पुत्रलाई मार्नु परेको थियो किनभने परमेश्वरले दोषको क्षमा त्यसलाई दिन सक्नुहुन्न। हामी यसमा स्पष्ट हौ, उहाँ हाम्रो सर्वोच्च अदालत जस्तै काम गर्नुहुन्न। परमेश्वरले पापको घृणा गर्नुहुन्छ, परमेश्वरले पापको दण्ड दिनुहुन्छ। कुनै पनि रीतिले उहाँले त्यसै दोषको मेटाउनुहुन्न र उहाँको पुत्र यसको निम्ति मर्यो। क्रूसमा येशूले भन्नुभयो लुका 23:34 पिता तिनीहरूलाई क्षमा दिनुहोस्, तिनीहरूलाई क्षमा दिनुहोस्। कसरी उहाँले तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ? कसरी उहाँले हजारौं हजारौं कहाँ कृपाको अनुग्रहको फैलाउन सक्नुहुन्छ र उहाँले कसरी तपाईँ र मलाई क्षमा दिन सक्नुहुन्छ? एफिसी 1:7 भनिएको छ, जसमा हामीलाई उहाँको रगतबाट उद्धार अर्थात उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ। अनि हरेक समय तपाईँ नयाँ नियममा क्षमाको देख्नुहुन्छ, ख्रिष्टको रगत त्यहाँ हुन्छ। परमेश्वरले कहिले पनि ख्रिष्टको रगतबाट बाहेक पाप क्षमा गर्नुहुन्न। कहिले पनि यो गर्नुहुन्न। परमेश्वर पापको क्षमा दिने परमेश्वर हुनुहुन्छ किनकि उहाँ ठूलो हृदयको हुनुहुन्छ। उहाँले पापको क्षमा दिनुहुन्छ किनभने उहाँको पुत्रले दण्डको तिर्नुभयो, पापको दण्डको। अहिले खुला अंगालुसँग उहाँ तपाईँलाई भन्न सक्नुहुन्छ, म तिमीहरू कहाँ कृपा अनुग्रह फैलाउन सक्छु किनभने मेरो पुत्र प्रभु येशु ख्रीष्ट तिम्रो निम्ति मर्यो। ओ, दाऊदले परमेश्वरको हृदयमा हुने प्रवेश गर्ने बाटो जान्दथे। दाऊद भन्दछन्, हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। यो जीवनको लागि ख्रीष्टको मृत्युको लागि उपयोग हो, लागू हो। मित्र, हामीले देख्यौं परमेश्वरको दया र पापको पश्चातको चित्कार। यसपछि हामी देख्छौं शुद्धिकरण र संगतिको लागि चित्कार। अहिले दाउदको शुद्धिकरण र संगतिको निम्ति चित्कारको ध्यान दिनुहोस्। 9 भनिएको छ, मेरा पापबाट तपाईँको मुख लुकाउनुहोस् र मेरा सारा अधर्महरू मेटाउनुहोस्। मेटिदिनुहोस् मतलब दाउद त्यो कलङ्कको दागको मेटाउने कुराको आवश्यक थियो दाउदलाई, अनि हामी सबैलाई त्यसको आवश्यक छ। आगे दाउद बिन्ती गर्छन् 10 हे परमेश्वर, ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। ओ, दाउदको कस्तो प्रार्थना छ। दाउदसँग अर्को बिन्ती पनि छ, 11 भन्छन्, मलाई तपाईँको सामनेबाट ननिकाल्नुहोस् र मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस्। परमेश्वरको आत्मा, पवित्र आत्मा दाउदमाथि आउनुभयो ताकि तिनी परमेश्वरको मानिस बन्न सकुन्। तर मित्र, आज कुनै ख्रिस्टियनहरूले दाउदको जस्तो प्रार्थना गर्नुहुँदैन किनभने तपाईमा परमेश्वरको आत्माले वासस्थान बनाउनु भएको छ भने उहाँले तपाईलाई कहिले छोड्नु हुने छैन। तपाईले उहाँलाई सन्ताप बिना दुखी बनाउन सक्नुहुन्छ, तपाई उहाँलाई निभाउन सक्नुहुन्छ, तर उहाँलाई सन्ताप दिएर निभाएर भगाउन सक्नुहुन्न। उहाँ भाग्नु पनि हुन्न किनकि तपाईले प्रभुलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको दिनमै क्षणमै सदाको निम्ति तपाईँको हृदयमा वासस्थान बनाउनु भएको छ पवित्र आत्माले। हामीलाई एफिसी 4:30 भनिएको छ, पवित्र आत्मालाई सन्ताप नदेऊ जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। त्यसकारण कुनै परमेश्वरका सन्तानले परमेश्वरको आत्मालाई गुमाउन सक्दैन, तर पवित्र आत्मा ख्रिस्टियन जीवनमा निष्क्रिय बन्न सक्नुहुन्छ। अनि त्यही नै दाउदलाई भएथ्यो। उसले बिन्ती गरिरहेका छन् कि परमेश्वरको आत्मा उसको जीवनमा निरन्तर काम गर्न सकोस्। आगे 12 भन्छन्, तपाईँको मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस् र राजी खुशीको आत्माले मलाई सम्हाल्नुहोस्। दाउदले आफ्नो उद्धारको गुमाएनन्, उसले उद्धारको उमङ्गलाई मात्र गुमाए र ऊ परमेश्वरसँग संगतिको चाहन्थे, पुनः स्थापित भएर, किनभने उसले उडौ पुत्रले जस्तै पिताको घरमा जस्तै संसारिक अनि शारीरिक मोज मजामा कति पनि आनन्द खुशी नभएको पत्ता लगाए। दाउद यो सबै उद्देश्यको निम्ति चाहन्थे। 13 र 15 पदमा भनिएको छ, तब अपराधीहरूलाई म तपाईँको मार्ग सिकाउनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस् र मेरो मुखले तपाईँको प्रशंसा गर्नेछ। दाउद फेरि परमेश्वरको स्तुति गर्न चाहन्थे। 19 पदमा भनिएको छ, तब धार्मिकताको बलिदान, होम बलि र पशुको सर्वाङ्ग बलिमा तपाईँ मग्न हुनुहुनेछ। तब तिनीहरूले तपाईँको वेदीमा साडीहरू चढ़ाउनेछन्। उसले परमेश्वरलाई मात्र स्तुति प्रशंसा गर्न मात्र चाहँदैनथे, ऊ परमेश्वरलाई प्रसन्न पार्न चाहन्थे। प्रभु येशु ख्रीष्ट फरिसीहरूको घरमा खाना खान जानुभयो एक दिन, अनि एकजना स्त्री बाटोबाट त्यहाँ आइन् जो एक किसिमले खराब जीवन व्यतीत गर्थिन् पहिले, तर सिमोन फरिसीले मात्र तिनलाई तिनको भूतकालको पृष्ठभूमि राम्ररी जान्दथे र उसले तिनलाई बाटोमा भेट्दा मुख फर्काएर अर्कोतिर लाग्दथे, किनकि त्यो स्त्री अनैतिक काममा लाग्ने स्त्री थिइन्। तर त्यस दिनको प्रथा अनुसार जब उसको घरमा पाहुनाहरू हुन्थे, त्यस समयमा त्यस स्त्रीको उसको घरमा आउने पूर्ण अधिकार थियो, र हामी देख्छौ कि त्यो स्त्री सिधै प्रभु येशु ख्रीष्ट हुनुभएको ठाउँमा गइन् अनि उहाँको पाउनेर बसेर रुँदै उहाँको पाउलाई आफ्नो आँसुले भिजाएर धोइन् र आफ्नो शिरको कपालले पुस्दै उहाँको पाउलाई चुम्बन गरिन् र उहाँको पाउमा मलम घसिन्। अहिले त्यो घरको मालिक सिमोन फरिसी आलोचक बने, उसले दोष देख्न थाले र हाम्रा प्रभुले उसलाई साँच्चै नै हप्काउनु भयो र हप्काउनु परेको थियो। उहाँले भन्नुभयो लुका 7:44 पदमा, म तिम्रो घरमा आए औ तिमीले मलाई खुट्टा धुने पानी पनि दिएनौ, तर यसले त मेरो खुट्टा आँसुले भिजाइन् र आफ्ना कपालले पुछे। तिनलाई क्षमा दिएको छ। त्यसपछि उहाँले त्यस स्त्रीलाई भन्नुभयो लुका 7:47 पदमा, त्यसको पाप जो धेरै छन् त्यो क्षमा भएका छन्, किनकि त्यसले ज्यादा प्रेम गरे। तर जसलाई थोरै क्षमा गरिन्दछ त्यसले थोरै नै प्रेम गर्दछ। हामी सोच्दछौ कि हामी बिल्कुल ठिक छौ, सही छौ। मेरो मित्र, परमेश्वरले त्यसै दोषको हटाउन सक्नुहुन्न र उहाँ भन्नुहुन्छ तपाईँ र म उहाँको सामने दोषी छौ। उहाँले तपाईँ र मलाई उद्धार गर्न सक्ने एउटै बाटो नै उहाँको पुत्र प्रभु येशु ख्रीष्टलाई मर्न दिनु भएर हो। विश्वमा सबभन्दा महान पापीको लागि त्यही नै आवश्यक छ, अनि तपाईँ र म पनि त्यही तरिकामा उद्धार पाउँछौ। जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै नै प्रेम गर्छ, जसलाई धेरै क्षमा दिइएको छ उसले धेरै प्रेम गर्छ। मित्र, तपाईँको प्रेमको नाप के हो? तपाईँको प्रेमको नाप के हो? यो तपाईँको आफ्नै पापको मूल्याङ्कन हो, आफ्नै पापको मूल्याङ्कन हो। कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँले आफ्नो पापको निम्ति रुनुभयो? कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँ आफ्नो विफलताको, असफलताको, पतनको कारण रातमा रुनुभयो? परमेश्वरलाई धन्यवाद होस् कि उहाँसँग त्यहाँ क्षमा छ, तर हाम्रो तर्फबाट हामीले आफ्ना पापहरूको पश्चाताप गर्नुपर्छ।
1: दाइ, आजको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ। परमेश्वरले केवल हाम्रो व्यवहार मात्र होइन, हाम्रो हृदय पनि हेर्नुहुन्छ, र दाउदले गर्नुभएको प्रार्थना मलाई आफ्नो मुक्तिको आनन्द फेरि दिनुहोस् भन्ने प्रार्थना पनि धेरै अर्थपूर्ण लाग्यो।
2: दाउदले बुझे कि उनको सबैभन्दा ठूलो आवश्यकता बाहिरी सुधार होइन, भित्री परिवर्तन थियो। त्यसैले उनले शुद्ध हृदय र स्थिर आत्माको लागि प्रार्थना गरे। र यो अध्ययनले हामीलाई यो पनि सिकाएको छ कि पापले मानिसको आनन्द, शान्ति र परमेश्वरसँगको घनिष्ठता हराउन सक्छ। तर जब हामी पश्चाताप गर्छौं, परमेश्वरले त्यो सम्बन्ध पुनर्स्थापित गर्नुहुन्छ।
1: साँच्चै नै दाई, यो त अति महान कुरा हो। जब परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ, तब हामी अरूलाई पनि उहाँको प्रेम र कृपाको बारेमा चाहिँ बताउन सक्छौ।
2: बिल्कुलै भाइ, जब हाम्रो हृदय परमेश्वरको सामु झुक्छ, तब उहाँले त्यसलाई तुच्छ ठान्नुहुन्न। उहाँले त्यस्तो हृदयलाई ग्रहण गर्नुहुन्छ र नयाँ बनाउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, याद राख्नुहोस्, परमेश्वरले टुटेको र पश्चतापी हृदयलाई कहिले तिरस्कार गर्नुहुन्न। उहाँको कृपा आज पनि उपलब्ध छ, यसकारण उहाँलाई निरन्तर रूपमा प्रार्थनामा भेट्नुहोस् र परमेश्वरले हामीहरू सबैलाई शुद्ध हृदय, नयाँ आशा र आफ्नो प्रशस्त शान्तिमा राख्नुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नु भन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। आजको विषय रहेको छ क्रिस्टियन नैतिकता। आउनुहोस् आजको विषयमा प्रवेश गर्नु अघि सदा अझ एउटा प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु परम प्रभु परमेश्वर पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ, हामी तपाईँको नाममा विन्ती गर्छौं कि प्रभु, जसरी तपाईँले वचन भरि नै हामीलाई यस संसारमा रहँदा बस्दा कुन आचरणमा रहेर हाम्रो व्यवहार गरिनुपर्छ भन्ने कुराहरू तपाईँको पवित्र धर्मशास्त्रमा उल्लेख गर्नुभएको छ प्रभु। हामीलाई ती वचनहरूमा रहेर आफ्नो जीवन व्यतीत गर्न तपाईँले सहायता गर्नुहोस् प्रभु। जसरी आज हामीले यिनै विषयहरूमा रहेर चर्चा गर्नेछौँ, बोल्ने वक्ता र सुन्ने श्रोताहरूको पनि साथमा होस्। हामीलाई स्वर्गीय ज्ञान, बुद्धि र विवेक दिनुहोस् भन्दै यो विन्ती येशूको नाममा गर्दछु, आमेन। श्रोताहरू, ख्रिस्टियन नैतिकता भन्नाले हामी के बुझ्दछौ? जे डायुम भन्नुहुन्छ, ख्रिस्टियन नैतिकता हामीलाई पवित्र धर्मशास्त्र वचनमा दिइएको धारणा उप हाम्रो नैतिक चरित्रको एउटा प्रतिबिम्ब। साँच्चै नै ख्रिस्टियन नैतिकता सम्पूर्ण मानव जीवनको व्यवहारको क्रमबद्ध रूपमा गरिने अध्ययन पनि हो। नैतिकताभित्र के राम्रो, के नराम्रो, के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने कुराहरूले बढी सरोकार राख्दछ। मानिसले जीवनभर गर्ने क्रियाकलाप र चरित्रहरू सबै ख्रिस्टियन नैतिकताभित्र पर्दछ। ख्रिस्टियन नैतिकताले मानव जीवनको विश्वाससँग पनि सम्बन्ध राख्दछ। मानिसले जे विश्वास गर्छ त्यसले त्यसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। ख्रिस्टियन नैतिकता विश्वव्यापी छ किनभने संसारका सबै मानिसहरूले यसलाई स्वीकार गर्न सकुन् भनी परमेश्वरले यो नैतिक जीवनको एउटा स्तर राखिदिनु भएको छ, जसमा हामीहरू हिँड्न सकौं। ख्रिस्टियन नैतिकता मानव जीवनको सर्वोच्च भलाइको निम्ति राखेका हुन्, चाहे त्यो समाज विज्ञान, शरीर विज्ञान या मनोविज्ञान होस्। सबैले मानव जीवनका चरित्र र व्यवहारसँग सम्बन्ध राख्दछ। वास्तवमा हाम्रो नैतिक जीवनको सर्वोत्कृष्ट मार्गदर्शन वचन अर्थात् धर्मशास्त्र नै हो, जसले मानव जीवनका सबै पक्षहरूलाई समेटेको हुन्छ। विश्वभर भिन्न भिन्नै कानून र संविधान बनेका छन् जसको उद्देश्य नैतिकवान समाजको सृजना गर्नु। आज त्यसभर अनगिन्ती धर्म, शिक्षा, दर्शनहरू समेत उदय भएका छन्। विभिन्न संघ संस्थाहरू सुरु भएका छन्। ती सबैको एउटै उद्देश्य हो समाज र राष्ट्रलाई उन्नत गराउनु। तापनि हामी क्रिस्टियन समुदायले यी सबैभन्दा माथि रहेर नैतिक जीवन र समाजका निम्ति जिम्मेवारी लिनु अति नै आवश्यक हुन्छ। हाम्रो नैतिक जीवनको मापदण्ड गर्ने आदर स्तर भनेको नै पवित्र वचन नै हो। हामीहरू यस्तो समयमा जिइरहेका छौँ जहाँ नैतिक जीवन खस्केर गएको छ। आधुनिकता र भौतिकवादको नाममा हामीले हाम्रो ईश्वरीय नैतिक स्तरलाई बचाई राख्नु चुनौती नै भएको देखिन्छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक रहेको विश्वमा एउटा सामाजिक संस्कारलाई अर्को समाजले स्वीकार गरिरहेको सन्दर्भमा क्रिस्टियन नैतिकता पनि चुनौतीको बीचमा खडा भएको अनुभूति हुन्छ। उदाहरणका रूपमा विवाहलाई लिन सक्छ। कतिवटा जातिहरूमा यौन सम्बन्ध त्यति गम्भीर समस्या हुँदैन। कति समुदायहरूका बीचमा धेरै भाइहरूकी एउटै पत्नी हुन्छ। यसरी एउटा जातीय संस्कृति अर्को जातीय संस्कृतिसँग तुलना गर्दा मान्ने र पचाउन नसकिने देखिन्छ। एउटा दरिलो सीमारेखा खिच्न कठिन देखिन्छ। जुवातास, बहुविवाह, छोडपत्र, गर्भपतन र अन्य थुप्रै सामाजिक अभ्यासहरू धेरै देशहरूमा प्रतिबन्धित छन् भने कति देशमा तिनलाई खुला रूपमा कानूनी मान्यता दिएको छ। चीनमा एउटा मात्र नानी जन्माउने अनुमति छ भने दक्षिण कोरियामा र अन्य धेरै राष्ट्रहरूमा धेरै सन्तान जन्माउनेलाई राज्यले इनाम दिने गरेको छ। बच्चनले यी विषयहरूलाई कसरी सम्बोधन गरेको छ र गम्भीर चासोको विषय बनेको छ। हरेक दिन जब हामी पत्र पत्रिका पढ्छौ तब हामीलाई थाहा हुन्छ कि हरेक दिन परिवार, देश र विश्वमा घटेका घटनाहरूले हामीलाई छस्काउँछ। तिनमा हामी विश्वमा भइरहेको युद्ध, भोकमरी, गरिबी, हिंसा, हत्या, आत्महत्या, विद्रोह, परिवारभित्रको तनाव, जातीय दंगा, सम्बन्ध विच्छेद, आर्थिक हिनामिना, जुवा, घुस, जातपातको कारण परिवारबाट वञ्चित, तिरस्कार, मृत्यु, घर जग्गा बारे झगडा अर्थात् बहुविवाह, अपहरण, राजनैतिक तनाव र विसंगति आदिका बारेमा उल्लेख गरिएको पाउँछ। आजको दिनको घटनालाई मात्र पनि निहालौं भने कस्तो नतिजा निस्कन्छ होला। आज हामीले राष्ट्रिय दैनिक पत्रिका राजधानीमा छापिएका केही खबरहरूलाई निहाल्न सक्छौं। सुरुका पृष्ठहरूमा कर्मश अन्त्यसम्म पुग्दा विदेशमा नेपालीलाई काम गराउने शर्तमा लैजाने व्यक्ति फरार भएकोले दुई सातादेखि तिनीहरू अलपत्र परेका। एउटा जिल्लामा विद्रोह गर्ने 20 प्रहरीलाई कारवाही। नेपालगंजको दंगा नियन्त्रणमा प्रहरीगणमा भएको विद्रोह गर्ने 25 प्रहरी विरूद्ध मुद्दा चलाई। प्रेस काउन्सिल घेराउ। टेलिभिजनका पत्र पत्रिकाहरूको सुरक्षाको माग। प्रहरी राशन पारदर्शी हुनुपर्छ। सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै। दुर्घटनामा जीप चालकको मृत्यु। अज्ञात समूहद्वारा अपहरण। विस्फोटमा पत्रिकाका प्राविधिक घाइते। हत्याको अभियोगमा 5 जनालाई कारागारमा पठाइयो। अन्तर्जातीय बिहे गरेको कारण एक व्यक्तिलाई 1,24,000 जरिमानाको कागज पत्र तयार बनाई गाउँबाट विस्थापित गरेको। भोजपुरमा श्रृंखलाबद्ध चोरी। 7 लाख लिएर सड़क बनाउने ठेकदार फरार। बस अपहरण गर्ने व्यक्ति पक्राउ। तलब पाउनबाट कर्मचारीहरू वञ्चित र अमेरिका पठाउने नाममा अनियमितता आदि खबरहरू हामी पत्र पत्रिकाहरूमा पढ्न सक्छौ, जुन आफैमा एकदमै दुःख लाग्दो विषय। यसले हामीलाई के देखाउँछ भने र धेरै प्रश्नहरू पनि बोकेर आएको छ कि हाम्रो समाज कहाँ जाँदैछ र यस बीचमा क्रिस्टियन नैतिकता अर्थात् हामी इसाईहरू कसरी क्रिस्टियन नैतिकतामा रहेर हाम्रो जीवन जिउन सक्छौ, यो हामी सबैको लागि ठूलो चुनौतीको विषय बनेको छ। श्रोता मित्रहरू, यी सबै देश र प्रदेशका घटना घटेका घटनाहरू हुन् जो नैतिक सवालसँग सम्बन्धित छ। मण्डलीभित्र भएका घटनाहरूलाई पनि हामी यसरी नै निहाल्न सक्छौ। तपाई र हाम्रो घर र मण्डलीभित्र यो महिना कस्ता कस्ता घटनाहरू भए त यी सबै घटनाहरूलाई निहाल्दा हामीले याद गर्नुपर्ने कुरा चाहिँ कसरी यसो हुन गयो भन्ने हो। के हाम्रो मण्डली यी कुराहरूबाट अछुत रहन सकेको छ त? एउटा गम्भीर प्रश्न र चुनौती तपाईँहरू बाँच्नमा म त्यसाउन चाहन्छु। यस्ता सबै दैनिक जीवनमा घट्ने घटनाहरू मण्डली पनि दिनहुँ सामना गरिरहनु पर्दछ, जुन हामी सबैले भोगेका विषयहरू। के मण्डलीले यसमा हिस्सा लिनु पर्दैन? श्रोताहरू, नेपाली मण्डलीको वृद्धिसँगै मण्डलीले अनेक गम्भीर र मानवीय शक्तिद्वारा अन्तरित प्रश्नहरूका सामना गरिरहेका हुन्छ। सुसमाचार सशक्त रूपमा बढ़िरहेको बेला क्रिस्टियन नैतिक जीवन सम्बन्धी धेरै प्रश्नहरूको सामना गरिरहनु परेको छ, जुन तपाईँ र मलाई हामी सबैलाई थाहा छ। सामान्य मानिसहरूले हामी अगुवाहरूसँग उत्तर खोजिरहेका हुन्छन्। भर्खरै विश्वासमा आएका इसाईले अगुवाहरूसँग सबै प्रश्नहरूको उत्तर छ भनी सोच्दछ। मित्रहरू, हामीले दिएको मानवीय परामर्श परम्पराबाट चलिआएका विधिहरू, मानवीय कारण र तर्कहरू र वैज्ञानिक प्रमाणहरूले पनि नैतिकतालाई प्रकाश पार्दछ वा समर्थन गर्दछ। तर वचन पवित्र शास्त्र नै हो हाम्रो सबै नैतिकताको आधार। जुन वचन, जुन पवित्र धर्मशास्त्र तपाईँ हामीलाई दिएको छ, जुन परमेश्वर स्वयंले लेख्नु भएको छ, अर्थात् उहाँको प्रेरणाद्वारा लेखिएको छ, त्यो नै हाम्रो नैतिकताको मूल केन्द्रबिन्दु हो भन्ने विषयमा तपाईँ र मैले भुल्नु हुँदैन। हाम्रो क्रिस्चियन नैतिक जीवनलाई वचन पवित्र शास्त्रद्वारा नापेको हुनुपर्दछ। कति नैतिक जीवनका बारेमा वचनमा सिधै नलेखेको अवस्थामा पनि हामीले केही परम्परा, वैज्ञानिक प्रमाण र तर्कका आधारलाई खोज्न जान सक्छौँ, तर पनि वचनलाई हामीले पहिलो आधार मान्नु नै पर्छ। किनभने वचनमा थुप्रै कुराहरू र विशेष गरी मानव व्यवहार, मानव सामाजिकरण र मानवसँग सम्बन्धित सकभर सबै विषयहरू उल्लेख गरिएका छन् र हामी हाम्रो सही उत्तर त परमेश्वर नै हुनुहुन्छ, जुन तपाईँ मलाई थाहा छ, र उहाँबाट सबै प्रश्नहरूको उत्तर आउनेछ। र तपाईँलाई कहिले पनि कुनै विषयहरूमा समस्या आयो भने, कुनै विषयमा तपाईँले के गर्नुपर्ने हो भनेर तपाईँको मनमा दोमन अर्थात् तपाईँलाई कन्फ्युजन लाग्छ भने तपाईँ परमेश्वरमा प्रार्थना गर्न सक्नुहुन्छ। किनकि हामी जान्दछौँ सबै कुराहरू परमेश्वरबाट नै आएका हो, र हामी यस समाजमा रहँदा बस्दा होस् कहिलेकाहीँ यी चुनौतीहरू, यी समस्याहरू, यी नैतिकताका बीचहरूमा हामी पर्न सक्छौँ, र जब यी समस्याहरू र यी कन्फ्युजनहरू हाम्रो जीवनमा आइपर्छ, हाम्रो पहिलो आधार पवित्र धर्मशास्त्र नै हो। र यदि कदम कदाचित यदि पवित्र धर्मशास्त्रहरूमा यी कुराहरूको बारेमा सिधै लेखेको छैन भने तपाईँले परमेश्वरमा आफ्ना बिन्ती चढाउन सक्नुहुन्छ र उहाँमा तपाईँले ती प्रश्नहरूको उत्तर खोज्न सक्नुहुन्छ। अन्तत श्रोताहरू, हाम्रो सही उत्तर त परमेश्वर नै हुनुहुन्छ र उहाँबाट नै सबै प्रश्नहरूको उत्तर आउनेछ। र तपाईँले आफ्नो विगतको जीवनलाई फर्केर हेर्नुहोस् मित्रहरू, कि तपाईँले विगतमा समस्याहरू तपाईँको जीवनमा आइपर्दा तपाईँले परमेश्वरमा गुहार्नुभयो, परमेश्वरमा प्रार्थना गर्नुभयो, र तपाईँले ती समस्याहरूबाट उन्मुक्ति पाएका ती गवाईहरू पनि तपाईँको बीचमा छरपस्टै छन्। र जहिले पनि याद गरौं कि यी समस्याहरू तपाईँको जीवनमा आइपर्दा तपाईँले परमेश्वरमा आफ्नो बिन्तीहरू चढाउनुहोस्। होला कतिपय अवस्थाहरूमा परमेश्वरले ती समस्याहरू, ती प्रश्नहरूको उत्तर ढिलो दिनुहुन्छ होला, र त्यो गर्नुमा पनि परमेश्वरसँग जायज कारणहरू छ। सुरुमा तपाईँलाई दुविधा हुन सक्छ, सुरुमा तपाईँलाई किन परमेश्वरले मेरो प्रश्नको उत्तर, यी समस्याहरू किन तुरुन्तैमा चाहिँ मबाट नहटाइदिनु भएको भनेर तपाईँलाई थप समस्यामाथि समस्या र प्रश्नमाथि प्रश्न उठ्न सक्ला। तर मित्रहरू, याद गर्नुहोस्, उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले इजरायलीहरूलाई, हिब्रूहरूलाई प्रभु दासत्वको जीवनबाट उन्मुक्ति दिनुभएको थियो। उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले लाल समुद्र पार गर्नमा मूसाको अगुवाईमा इजरायलीहरूलाई सहायता गर्नुभयो। उहाँले स्वर्गबाट स्वर्गीय भोजन खुवाउनु भयो। र आज हामी तपाईँले त्यही परमेश्वरलाई आराधना गर्छ, र परमेश्वरमा कुनै पनि समस्या ठूलो छैन। उहाँ तपाईँका अनुत्तरित प्रश्नहरूको बीचमा तपाईँसँग बोल्न चाहनुहुन्छ। र कतिपय समयमा हामी परमेश्वरमा आफ्ना बिन्ती चलाउँदैन, परमेश्वरमा आफ्ना जाहेज मागहरू सही समयमा उठाउँदैन, जसले गर्दाखेरि प्रभु, जसले गर्दा तपाईँ हामी ती समस्याहरूमा पर्न सक्छौँ। तसर्थ अन्तमा म तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु, यस संसारमा रहँदा बस्दाखेरि यस्ता नैतिक सवालहरू हाम्रो बीचमा थुप्रै पटक आउन सक्छ, र त्यो आउँदै गर्दाखेरि हामीले के भुल्नु हुँदैन भने, हामी देशमा बस्दै गर्दाखेरि, यो समाजमा रहँदै गर्दाखेरि समाजका मूल्य मान्यताहरूलाई पनि हामीले पालना गर्नुपर्छ, साथसाथै देशको कानूनलाई पनि हामीले स्वीकार गर्नुपर्छ, किनभने यो देशको नागरिक हामीहरू। र सबभन्दा ठुलो कुरो कि हाम्रो बीचमा परमेश्वरले दिनुभएको पवित्र वचन छ, र हरेक प्रश्नको, हरेक समस्याको उत्तरहरू तपाईँले वचनमा खोज्न सक्नुहुन्छ, र वचनले तपाईँलाई सहायता दिनेछ। आमेन। मित्रहरू, परमेश्वरले तपाईँलाई निरन्तर रूपमा आशिष दिनुभएको होस्, र त्यस्ता प्रश्नहरू जुन तपाईँ अनुरथित हुनुहुन्छ। तपाईँलाई ती प्रश्नहरू प्रश्नको रूपमा तपाईँको जीवनभर तपाईँको पछि लागेका छन् भने परमेश्वरले ती प्रश्नको उत्तर दिन तपाईँलाई सहायता गर्नुभएको होस्। तपाईँको परिवारलाई परमेश्वरले भरपूर रूपमा आशिष दिनुभएको होस्। तपाईँको दिनभर आशिषमय बितोस् भन्ने आजको यस कार्यक्रमबाट म बिदा लिन चाहन्छु। फेरि अर्को कार्यक्रममा नयाँ विषयमा हामी चर्चा गर्नेछौ। मलाई बिदा दिनुहोस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तब सम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ
2: 105.1 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ आजको हाम्रो कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय दुईको अध्ययन भाग चार। हिब्रू अध्याय दुईको पद नौमा क्रिस्टले सबै मानिसका निम्ति मृत्युको स्वाद चाख्नुभयो भन्ने अचम्मलाग्दो सत्यसँग अध्यायको पहिलो भाग समाप्त हुन्छ। यस कथनले हाम्रो मुक्तिलाई सुनिश्चित गर्नुका साथै उहाँ स्वर्गदूतहरू भन्दा श्रेष्ठ हुनुहुन्छ भन्ने कुरा पनि प्रमाणित गर्दछ। अब हामी हिब्रू अध्याय दुईको बाँकी भाग अध्ययन गर्नेछौ, जसले क्रिस्टले सबैका निम्ति मृत्युको स्वाद चाख्नुभयो भन्नुको अर्थ के हो भन्ने कुरा स्पष्ट पार्छ। यसलाई फेरि स्मरण गरौं, पद नौलाई एकपटक फेरि हेरौं। हिब्रू दुईको नौमा यसरी लेखिएको छ, तर हामी येशूलाई देख्दछौ, उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरू भन्दा केही तल होच्याइनु भयो। मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखुन्। आमेन। हाम्रो अघिल्लो अध्ययनमा हामीले यो देख्यौं कि अन्तिम आदमको रूपमा येशू ख्रीष्टले मृत्यु भोग्नु भएको कारण उहाँ स्वर्गदूतहरू भन्दा श्रेष्ठ हुनुहुन्छ भन्ने कुरा प्रमाणित भयो। उहाँले सबै मानिसका निम्ति मृत्युको स्वाद चाख्नुभयो। उहाँले एक साँचो मानिसको रूपमा मृत्यु अनुभव गर्नुभयो। क्रुसमा उहाँको मृत्यु सम्पूर्ण मानव जातिको पापको सट्टामा भएको बलिदान थियो। यसरी परमेश्वरको न्याय पूरा भयो र हामीलाई उहाँसँग मेलमिलाप गर्ने बाटो खुल्यो। अब हामी हाम्रो रूपरेखाको तेस्रो बुदामा आइपुग्छौ, बुदा नम्बर तीन, येशूले परीक्षामा परेकाहरूलाई सहायता गर्नुहुन्छ, पद दसदेखि अठारसम्म। यस तीन नम्बर बुदाको पाँचवटा उपबुदाहरू रहेका छन्। उपबुदा क, दुःखद्वारा सिद्ध बनाइनु भयो, पद दस। उपबुदा ख, विश्वासीहरूसँगको पारिवारिक सम्बन्ध, पद एघारदेखि तेह्र। उपबुदा ग, शैतानका कामहरूको पराजय, पद चौध। उपबुदा घ, बन्धनमा परेकाहरूलाई स्वतन्त्र बनाउनु, पद पन्ध्र। र उपबुदा ङ, परीक्षामा परेका विश्वासीहरूलाई सहायता गर्नु, पद सोह्रदेखि अठारसम्म। आज हामी उपबुदा कलाई अध्ययन गर्नेछौ, जुनको शीर्षक रहेको छ दुःखद्वारा सिद्ध बनाइनु भयो, पद दस। हिब्रू अध्यायको दुईको दसमा यसरी लेखिएको छ, यो उचित थियो कि परमेश्वर जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनु हुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टद्वारा सिद्ध तुल्याउनु भयो। आमेन। यस पदलाई यसको वाक्य संरचनाका कारण बुझ्न अलि कठिन लाग्न सक्छ। यसका प्रत्येक वाक्यांशमा धेरै गहिरा सत्यहरू समेटिएका छन्। त्यसैले अब हामी ती प्रत्येक वाक्यांशलाई छुट्टा छुट्टै बुझ्ने प्रयास गरौं। सबै थोक उहाँकै निम्ति हुन् र सबै थोक उहाँद्वारा भएका हुन् भन्ने वाक्यांशले परमेश्वर नै सबै कुराका सृष्टिकर्ता हुनुहुन्छ र सबै कुरा उहाँकै निम्ति सृष्टि गरिएका हुन् भन्ने कुरा देखाउँछ। यसलाई बुझ्न यसैयाको पुस्तकले हामीलाई सहायता गर्छ। यसैयाको पुस्तक 43:7 यसरी लेखिएको छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए। आमेन। परमेश्वरले हामीलाई आफ्नै निम्ति आफ्नै महिमाको लागि सृष्टि गर्नुभयो। किन? किनभने उहाँ चाहनुहुन्छ कि हामी उहाँलाई चिन्न सकौं। उहाँको महिमा, उहाँको मानता र सम्पूर्ण सृष्टिमाथिको उहाँको सार्वभौमिक अधिकारलाई व्यक्तिगत रूपमा जान्न सकौं। यसैयाले यसलाई अझ स्पष्ट रूपमा यसरी व्याख्या गर्छन्। यसैयाको पुस्तक 43:10 यसरी लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक। म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। आमेन। उहाँले हामीलाई सृष्टि गर्नुभएको कारण हामीले उहाँको प्रेम, उहाँको अनुग्रह र उहाँको दयालाई व्यक्तिगत रूपमा अनुभव गरून् भन्ने उहाँको इच्छा हो। प्रेरित पावलले पनि एफिसीको पुस्तकमा यही कुरा बताएका छन्। एफिसीको पुस्तक 2:7 यसरी लेखिएको छ, यो चाहिँ ख्रीष्ट येशूमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। आमेन। यही कारणले परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र सम्पूर्ण सृष्टिमाथि उहाँको प्रतिनिधिको रूपमा शासन गर्न नियुक्त गर्नुभयो। तर आदमले आज्ञा उल्लङ्घन गरेर पाप गरेपछि उनले परमेश्वरसँगको संगति गुमाए। साथै परमेश्वरले दिनुभएको पृथ्वीमाथिको अधिकार पनि गुमाए। अब प्रश्न उठ्छ, परमेश्वरले आफ्नो प्रेम, अनुग्रह र दयालु स्वभावलाई मानव जाति सामु कसरी प्रकट गर्नुहुन्थ्यो? यसको एउटै उपाय थियो, आफ्नो पुत्र येशु ख्रीष्टद्वारा। त्यसैले उहाँले आफ्नै पुत्रलाई यस संसारमा पठाउनुभयो ताकि मानिसहरूले उहाँको वास्तविक स्वभावलाई देख्न सकुन्। उहाँ प्रेमले भरिपूर्ण, अनुग्रहले पूर्ण र दयालु परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुभयो। उहाँले यो दुई तरिकाले गर्नुभयो। पहिलो, पद 10 उल्लेख भए अनुसार उहाँले धेरै छोराछोरीहरूलाई महिमामा ल्याउनुभयो। धेरै छोराछोरीहरूलाई महिमामा ल्याउनुभयो भन्ने वाक्यांशले परमेश्वर आफू प्रेममय, अनुग्रही र दयालु हुनुहुन्छ भन्ने कुरा प्रकट गर्न चाहनुभएको देखाउँछ। यो वाक्यांश पृथ्वीमा रहनुभएको समयमा येशू ख्रीष्टको सेवा र कार्यको एउटा छोटो सारांश हो। उहाँ धेरै उद्देश्यहरू पूरा गर्न आउनुभयो। उहाँ पापीहरूलाई उद्धार गर्न आउनुभयो, पापमा परेको मानव जातिलाई बचाउन आउनुभयो, पाप क्षमा गर्न आउनुभयो र हामीलाई धार्मिकता प्रदान गर्न पनि आउनुभयो। तर यति मात्र होइन, उहाँ हामीलाई महिमाका छोराछोरीहरूको रूपमा ग्रहण गर्न आउनुभयो। सुसमाचारले विश्वासीहरूलाई परमेश्वरका सन्तान र प्रभु येशूका दाजुभाइ दिदीबहिनीहरूमा परिवर्तन गर्छ ताकि हाम्रो जीवनद्वारा परमेश्वरको महिमा सबैले देख्न सकुन्। अन्त्यमा हामी उहाँहरूको मुक्तिको अगुवाईलाई दुःखद्वारा सिद्ध बनाउन उचित भयो भन्ने वाक्यांशमा आइपुग्छौं। परमेश्वर प्रेममय, अनुग्रही र दयालु हुनुहुन्छ भन्ने देखाउने दोस्रो कारण यही हो कि उहाँले हाम्रो मुक्तिका अगुवालाई दुःखद्वारा सिद्ध बनाउनुभयो। येशू ख्रीष्ट हाम्रो मुक्तिका अगुवा हुनुहुन्छ। यहाँ अगुवा भनेर प्रयोग गरिएको ग्रीक शब्दको अर्थ अग्रगामी, लेखक, सुरुवातकर्ता वा मार्ग खोल्ने व्यक्ति पनि हुन्छ। यसको अर्थ अरूले पछ्याउन सकुन् भनेर बाटो बनाउने र सबै अवरोध हटाउने व्यक्ति हो। एउटा अनुभवी पर्वत आरोहण मार्गदर्शकको कल्पना गर्नुहोस्। उसले अरू पर्वतारोहीहरूका लागि हिउँ र बरफमा पाइला टेक्ने ठाउँ बनाइदिन्छ। चट्टानका चिराहरूमा आवश्यक पर्ने पिटोन, नट वा क्याम्प ठिक ठाउँमा जडान गरिदिन्छ। अन्तत जब बाटो तयार हुन्छ, उसले आफ्नो डोरी साथीहरूतर्फ बढाइदिन्छ ताकि उनीहरू पनि त्यही बाटो हुँदै सुरक्षित रूपमा माथि चढ्न सकुन्। येशूले पनि परमेश्वरतर्फ जाने बाटो खोलिदिनुभयो। उहाँले मानिसहरूले भोग्ने सबै अनुभवहरू आफै भोग्नुभयो, तर मानिसहरूभन्दा फरक उहाँले ती सबै अनुभवहरू पूर्ण रूपमा भोग्नुभयो। उहाँले कहिल्यै पाप गर्नुभएन, उहाँ कहिल्यै असफल हुनुभएन, एकपटक पनि होइन। उहाँले आफूले भोग्नुभएका दुःखहरूद्वारा आज्ञाकारिता सिक्नुभयो र मानिसका लागि सिद्ध तथा अनन्त धार्मिकता सुनिश्चित गर्नुभयो। हिब्रूको पुस्तक 5:8-9 यसरी लेखिएको छ, उहाँ पुत्र हुनुहुन्थ्यो तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो र सिद्ध तुल्याएर उहाँको आज्ञा पालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो। आमेन। पद 10 कुनै पनि प्रकारले येशू ख्रीष्टमा जानुभन्दा अघि पापी हुनुहुन्थ्यो भन्ने संकेत गर्दैन, कदापि होइन। सिद्ध बनाइनुभयो भन्ने वाक्यांशको अर्थ उहाँले अत्यन्त कठोर सतावट र दुःखको बीचमा पनि आफ्ना पिताप्रतिको अटल आज्ञाकारिता देखाउनुभयो भन्ने हो। प्रेरित पावलले यसरी लेख्छन्, फिलिपीको पुस्तक 2:7-8 यसरी लेखिएको छ, तर आफैलाई रिताइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्युसम्म अर्थात् क्रुसको मृत्युसम्म आज्ञाकारिता रहनुभयो। आमेन। यसैले परमेश्वरको स्वभाव अनुसार उहाँका पुत्र येशू ख्रीष्टले उहाँको आज्ञा पालन गर्ने सबैका लागि अनन्त मुक्तिका स्रोतको रूपमा मृत्युसम्म अझ क्रुसको मृत्युसम्म पनि आज्ञाकारी हुन सिक्नु अत्यन्त उचित थियो। पिताप्रतिको उहाँको सिद्ध आज्ञाकारिताकै कारण उहाँ सम्पूर्ण मानव जातिको मुक्तिको स्रोत बन्नुभयो। हामी विश्वासीहरूले विश्वास गर्छौँ कि येशू हाम्रो पापका निम्ति मर्नुभयो, फेरि मृतकहरूबाट जीवित हुनुभयो र अब फेरि कहिल्यै मर्नुहुने छैन। त्यसैले हामी उहाँको मृत्यु र पुनरुत्थानद्वारा ढाकिएका छौँ अनि परमेश्वरले हाम्रो विश्वासलाई येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानसँग एउटै ठान्नुहुन्छ। रोमीको पुस्तक 6:4-7 यसरी लेखिएको छ, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं। यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमरा नहौ, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। आमेन। परमेश्वरले वास्तवमै हामीलाई ख्रीष्टसँगै मरेका र पुनर्जीवित भएकाहरूका रूपमा गणना गर्नुहुन्छ। यस अर्थमा हामी अब्राहम जस्तै भएका छौँ जसले परम प्रभुमाथि विश्वास गरे। उत्पत्तिको पुस्तक 15:6 यसरी लेखिएको छ, अनि तिनले परम प्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। आमेन। परमेश्वरले हामीलाई येशु ख्रीष्टसँग एकरूप ठान्नुहुन्छ। त्यसैले आज हामी परमेश्वरको सामु आफ्नै धार्मिकताले होइन ख्रीष्टको धार्मिकतामा उभिएका छौँ। उहाँको कारण हामी धर्मी ठहरिएका छौँ। 2 कोरिन्थीको पुस्तक 5:21 यसरी लेखिएको छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो। आमेन। यो कति शक्तिशाली सत्य हो। हाम्रो उद्धारकर्ता येशु ख्रीष्टको कारण हामी सर्वशक्तिमान परमेश्वरको सामु धर्मी भएर उभिन सक्छौ। हामीमाथि अब न्याय हुँदैन, हामी दण्डित पनि हुँदैनौ, किनकि येशु ख्रीष्टले हाम्रो न्याय र हाम्रो दण्ड आफ्नै शरीरमा बोक्नुभयो। तर जसले प्रभु येशूलाई आफ्नो मुक्तिदाताको रूपमा विश्वास गरेका छैनन् उनीहरू पनि एक दिन सर्वशक्तिमान परमेश्वरको सामु उभिनेछन्। तर उनीहरूसँग कुनै उद्धारकर्ता हुने छैन, त्यसैले उनीहरू न्यायको सामना गर्नेछन्। येशु ख्रीष्टमाथि विश्वास नगरेको कारण उनीहरूको दण्ड आगोको कुण्डमा अनन्त दण्ड हुनेछ। यदि तपाईँले अहिलेसम्म येशूलाई आफ्नो जीवनको प्रभुको रूपमा ग्रहण गर्नुभएको छैन भने यति महान मुक्तिलाई व्यवस्था नगर्नुहोस्। आउनुहोस्, हामीसँगै यसरी प्रार्थना गरौँ। हे प्रभु येशु, तपाईँ नै मेरो मुक्ति हुनुहुन्छ। आज म तपाईँलाई मेरो जीवनको प्रभु हुन निम्तो दिन्छु। म मेरा पापहरूको पश्चाताप गर्दछु। तपाईँको प्रेम, अनुग्रह र दयाले मेरो जीवन भरिदिनुहोस्। तपाईँले दिनुभएको अनन्त जीवनका लागि धन्यवाद। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लु दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444, 40225444
5: र 40225572, 40225572।
8: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनी जस्मा 105 प्रेस मेगाहर्ज काठमाडौँबाट र गुडनी जस्मा 105.6 मेगाहर्ज पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिङ

0: जय मसी साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सधैँ झै आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अङ्क लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ गुड न्यूज आसाम 105.1 MHz हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज आसाम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जेमसी
1: जेमसी
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जयमसी सबैलाई, मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीपुर ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा
1: छ? अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।
0: सेल्टर अनि रक। वाओ। अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा?
1: राम्रो लाग्छ।
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि?
1: मेरो मामाले राखिदिनु भएको।
0: वाओ, मामाले राखिदिनु भएको। अनि मनपर्छ आफ्नो नाम?
1: मनपर्छ।
0: ओके। अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ?
1: मिल्छ।
0: ल,
1: मेरो घरमा हजुरआमा, हजुरबा, कालमामु, दादु, पुच्याउ अनि मम्मी बस्नुहुन्छ।
0: ओहो, है। अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त, हो? हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ। यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ? फुच्ची मामु भनेको चाहिँ मामुको पनि दिदी हो, है? अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको, उहाँ नै हो फुच्ची मामु भनेको। अनि उहाँ चाहिँ तपाईँलाई किन, तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि?
1: के किनिदिनुहुन्छ, बाहिर खाउन लग्नुहुन्छ, घुमाउन लग्नुहुन्छ, काका लग्नुहुन्छ।
0: काका लानुहुन्छ हो, त्यही भएर मनपर्छ। ए ल, अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि? चर्च।
1: होरेप चर्चमा जान्छु।
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ?
1: भैँसीपाटी।
0: भैँसीपाटीमा? अनि बाल सङ्गति कतिको जान मन लाग्छ?
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ।
0: किन होला नि?
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ, प्रार्थना गराउनुहुन्छ, डान्स गराउनुहुन्छ, सिङ्गिङ गराउनुहुन्छ, खेलाउनुहुन्छ।
0: वाओ। अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ?
1: बाल सङ्गतिमा।
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि, के गर्न मन लाग्छ? जस्तै कसैलाई गाउन मन लाग्छ, कसैलाई ड्रइङ बनाउन मन लाग्छ।
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ।
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा?
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु, कहिले काहीँ सुत्छु, कहिले काहीँ बाहिर साथीहरूसँग, घरकै साथीहरूसँग खेल्छु।
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो। अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ?
1: छ, स्कुलमा।
0: स्कुलमा को हो भन्न मिल्छ?
1: मिल्छ।
0: को हो नि?
1: सरिश्मा।
0: सरिश्मा? अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ, किन मनपर्छ उहाँलाई?
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड, अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ, त्यही भएर हामी साथी
0: हो। अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ? के साथी भन्नुभयो नाम?
1: सरिश्मा।
0: सरिश्माको मनपर्ने बानी के होला तपाईँलाई, मनपर्ने उसको राम्रो बानी, ह्याबिट?
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी। किन नि त अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको?
1: होइन, उसको फेभरेट सुत्छ।
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै हो। अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ? तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि?
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो, आज लन्चमा के गर्ने, गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु।
0: वाओ, कस्तो राम्रो है। तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है, तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ?
1: म बिहान 6 o'clock उठ्छु, एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु, त्यसपछि खाना खान्छु, खाएपछि कपाल गर्छु, ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु, स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु, ड्रेस चेन्ज गर्छु, खान्छु अनि होमवर्क गर्छु, एकछिन खेल्छु अनि सुत्छु।
0: वाह, सामियानाले त कति धेरै काम गर्ने रहेछ है, बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने हो। तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, नआएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा को कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ गर्न आएन भने अरू ठुलो मान्छेलाई गर्न दिनुपर्छ अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने हो, कसले सिकाउनु भएको नि?
1: फुच्ची मामुले।
0: फुच्ची मामुले, ए अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर। अनि
1: अनि म कहिले काहीँ पानीहरूले भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम गराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै।
0: काम गर्नुपर्छ धेरै, काम गर्न मनपर्छ हो?
1: मनपर्छ।
0: ए कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो हो, हो अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाओ, जिजसले ब्लेस गर्नुहुन्छ हो। ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: यसलाई
0: नेपालीमा के भनेको यहाँलाई थाहा छ?
1: थाहा
0: छैन। इङ्ग्लिसमा मात्रै कण्ठ पार्नुहुन्छ हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1 आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स ओहो कस्तो धेरै कण्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कण्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिको साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ हो? अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को को हुनुहुन्छ, अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम, फुच्ची म्याम।
0: निर्मला म्याम र फुच्ची म्याम हो? ए, अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाउ है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस्ड खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल्ड हुन्छ त्यही भएर।
0: वाउ है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ।
0: ल,

0: this is the day, this is the day that the Lord has made.
1: Wow, है थोड़ी clap गर्न मन लाग्यो मलाई. अनि तपाईँ त हामी यसरी बोलिरहँदै गर्दा कस्तो मजाले स्माइल दिइरहनु भएको छ है, एकदम मुस्कान दिएर बोलिरहनु भएको छ, अनि मलाई पनि कस्तो रमाइलो भइरहेछ कि. अनि हामी किन ह्याप्पी हुनुपर्छ होला, तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लागे.
0: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ.
1: वाउ, कस्तो राम्रो है. अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
0: इरिस एकाडेमी.
1: इरिस एकाडेमी है. अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होला है, अनि घरमा पनि साथीहरू होला छ नि होइन. अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त. त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने.
0: म मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु.
1: जस्तै के सेयर गर्नुहुन्छ?
0: उसले जस्तै लन्च ल्याएको छैन भने
1: परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त. त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो

0: भनेमा उसको छेउमा गएर बसेर उसले सेयर गर्छु।
1: वाह, कति धेरै हेल्पफुल रहेछ है। हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
0: उनीहरूसँग मिलेर खेल्छु। उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई के टेप्टु हुन्छ नि
1: उठाइदिनुहुन्छ,
0: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
1: ह्यान्डी प्लस पनि लाउन आउँछ?
0: आउँछ।
1: ए, अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो? सानोतिनो ट्रिटमेन्ट
0: आउँदैन, धेरै
1: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
0: मलाई उनीहरूलाई नराम्रो लाग्छ, किनकि उनीहरूलाई पनि त दुख्छ त्यही भएर।
1: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
0: राम्रो लाग्छ।
1: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट, परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
0: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
1: किन होला नि?
0: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई केही आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
1: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है। अनि यहाँलाई के लाग्छ, परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
0: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्य पाल संगतिर चर्चहरू जानुपर्छ।
1: वाउ, अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
0: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
1: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
0: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
1: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
0: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल संगति नै जानुपर्छ।
1: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? हो। अनि भाइ बहिनी नहुँदाको फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि म मात्रै ठिक छु मेरो मामु पापाको छोरी भन्ने लाग्छ?
0: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
1: हो र, किन नि?
0: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
1: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
0: घरि के पेन्सिलहरू गरिदिन्छ।
1: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
0: चर्चमा भाइहरू छ, के गर्छ।
1: त्यही भएर ल, फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल, एउटा गीत गाउनुहोस् न त, नेपाली गीत हुन्छ, बाल संगतिको गीत।

0: kısı bana rahman da karo rahman da karo
1: sakyo ओके आनन्द गरौ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बालसङ्कति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बालसङ्गति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बालसङ्गति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बाल

0: गतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर, अनि तपाईँलाई मन पर्ने बाइबलको कथा के होला, कुन चाहिँ होला? पत्रुसको। अनि पत्रुसको कथा चाहिँ के को बारेमा?
1: पत्रुस सधैँ जालमा नजानुहुन्थ्यो। एक दिन यसो आएर भन्नु भयो उता जालमा, र अनि त्यहाँनिर पत्रुस ले चाहिँ त्यहाँ जाल हान्दा धेरै माछा आयो।
0: वाउ! अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ? के भन्न खोजे अनि?
1: हामीले जिजसले भनेको मान्नु पर्छ।
0: वाउ! अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त?
1: मान्छु।
0: मान्नुहुन्छ? वाउ, कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना। अनि मलाई रमाइलो लागिरहेको छ, अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ, उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है। ओके, अनि तपाईँलाई चिल्ड्रेन्स डे भनेको के हो थाहा छ? तपाईँहरूको स्कुलमा चिल्ड्रेन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न? अनि के गर्नुहुन्छ चिल्ड्रेन्स डेमा?
1: हाम्रो चिल्ड्रेन्स डेमा प्रोग्राम हुन्छ, प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ, अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काट दिनुहुन्छ, केक दिनुहुन्छ, अनि चकलेटहरू दिनुहुन्छ।
0: वाउ! अनि सामियाना, अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु, मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि। अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू, दुःखमा भएको नानीहरू हुन्छ नि, उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू, जसले चाहिँ राम्रोसँग खान नपाएको, राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ, अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको छ? अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर? नराम्रो लाग्छ? अनि हेल्प गर्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई? के हेल्प गर्नुभयो नि?
1: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु।
0: त्यसरी हेल्प गर्नु भएको छ हो? ल, ओके, थ्याङ्क यू सो मच। अनि अर्को कुरा, तपाईँलाई मनपर्ने, घुम्न जान मनपर्ने ठाउँ के? अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ? फुच्ची मामु। फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो, अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको?
1: भक्तपुर।
0: भक्तपुर र बसन्तपुर? किन नि भक्तपुर र बसन्तपुर मन परेको?
1: भक्तपुरको त्यहाँ सनसेट हेर्दा राम्रो लाग्छ, अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ, अनि के किन्ने भन्छ, त्यही भएर मलाई त्यहाँ जान मन पर्छ।
0: ए, भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो, नयाँ नयाँ कुराहरू किन्नलाई हो। अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त? अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न?
1: भन्दिनँ।
0: भन्नुहुन्न? किन नभन्नु भएको त अनि?
1: कुनै कुराहरू चाहिँदैन। वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन,
0: चाहिने कुरा मात्रै माग्नुहुन्छ है। अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है। अनि तपाईँलाई सनसेट किन मनपर्छ?
1: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ, त्यही भएर।
0: वाउ, पिसफुल मनपर्छ? अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला, पिस किन हुनुपर्छ होला त?
1: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले काहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ, अनि सुत्न मन लाग्छ, त्यही भएर।
0: वाउ है। अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हो कि होइन? अनि तपाईँलाई के लाग्छ बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
1: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ, अनि फ्रेन्डली।
0: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
1: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
0: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
1: पर्छ
0: पर्छ है। ओके, अनि अर्को भनेको अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि साथीहरूलाई?
1: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बा सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
0: वाउ, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्चिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
1: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
0: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
1: छैन
0: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
1: म यो कार्यक्रमको बारेमा भन्छु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
0: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
1: आयो।
0: ल ओके, हाई फाइभ गरौँ न त। ल ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त। हुन्छ, अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ। हुन्छ ल, हस् त, जय मसी। सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो हाम्रो 9 वर्षको नानी सामियाना नेपालीसँग गरिएको यो कुराकानी। अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला। र आजको कार्यक्रमबाट म सारा बिदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, साथै नमस्कार अनि न्यानो माया।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In Benin, where voodoo is prevalent, voodooists oppose Christians and even attempt to put curses on them. Two Beninese cousins, Marie and Rosaline, decided to follow Jesus when a lady selling soap told them about Christ. Their family was infuriated. The family would attempt to place curses on them in the middle of the night, but the girls woke up to pray. Then they were rejected by their family and no longer received food. Rosaline asked for prayer that God would grant them stronger faith. We read the Bible and look for verses to encourage us, Marie said. Praise God, His word cannot be stopped, even in the darkest places.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them suffer alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु. तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु. योहन्ना 15:5 पदले भन्छ, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन. परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ. यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ. म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ. यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ. यसले आफै फल फलाउन सक्दैन. फल फलाउनु आन्तरिक कार्य हो. यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो. मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु. अहिले थोरै धैर्य, पछि थोरै भलाइ, अर्को समयमा थोरै संयम हुनेछ. म आफै यो गर्नेछु. यो असम्भव छ. यो आत्माको फल हो, शरीरको प्रयास होइन. यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ. तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्. तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ. तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ. बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरहो. आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो। अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो। यीशु भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु. जयमसी, नमस्कार.
6: शुभ प्रभात. बस, आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
6: हो, अरू भन त.
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ.
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: दश आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यूरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म प्राम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। विशेष गरिकन कार्यक्रम वरदानमा विभिन्न कलाकारहरूसँग अथवा सेवकामा आबद्ध प्रभुका छनहरूसँग कुराकानी गर्दै आइरहेका छौं। र आज भने मैले कुनै पनि कलाकारलाई अथवा पाहुनालाई निम्ति दिन सकिनँ, त्यसको लागि क्षमा माग्न चाहन्छु। र एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई भने कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

कार्यक्रम वर्तमानमा तपाईँ हुनुहुन्छ र विशेष गरिकन केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र परमेश्वरको निम्ति हामी एकदमै बहुमूल्य छौं। यो कुरालाई चाहिँ हामी कहिले पनि बिर्सनु हुँदैन। मानिसहरूले तपाईँ र मलाई कतिचोटि तिरस्कार गर्छन् अथवा जब हामी प्रभुलाई पाउँछौ अथवा परिवारमा तपाईँ एक्लै विश्वासी हुनुहुन्छ भने बढी मात्रामा सतावट र तिरस्कारलाई हामीले सहनु पर्ने हुन्छ र त्यतिखेर यो कुरा हामीले के महसुस गर्नुपर्छ भने परमेश्वरले हाम्रो निम्ति यति धेरै सतावट त्यति धेरै तिरस्कारको सामना गर्नुभयो। उहाँको निम्ति मैले जुन कुरा सहेको छु जसले पाए त्यसले कहाँ सहन पाउँछ र भनेर परमेश्वरप्रति हामी धन्यवादी पनि हुनुपर्छ। यो सतावट भन्ने कुरा तिरस्कार भन्ने कुरा जसले पाए त्यसले पाउँदैन क्या? त्यो विशेष मान्छे हो जसले प्रभुको खातिर थुकाई कुटाई तिरस्कारको सामना गरेको छ र यी कुरा हाम्रो जीवनमा एउटा महसुस पनि हो। प्रभुले हाम्रो निम्ति कति धेरै त्यो दुःख सहनु भयो नि त होइन? जस्तो कोही व्यक्तिहरू यति धेरै हुन्छन् जो प्रभुलाई सम्झिँदाखेरि, किन भन्दाखेरि तपाईँ र मैले देख्न सक्छौ नि हामीलाई एउटा सानो काँडा बिच्यो भने कति धेरै हामी दुःखी हुन्छौँ, कति धेरै तडपिन्छौँ, कति धेरै दुःखी हो भन्दै हामी आँखाबाट आँसु झार्छौँ एउटा सानो भन्दा सानो काँडा बिच्दा। तर तपाईँ र मेरो निम्ति नै प्रभुले काँडा होइन किल्ला सहनु भयो क्या? हात र पाउमा होइन किल्ला काँटी यति धेरै तडपाइयो नि उहाँलाई, तर उहाँ चुपचाप चुपचाप सहिरहनु भयो। योबाट हामीले के थाहा गर्छौँ भने तपाईँ र म जब तिरस्कार जब अपमान सतावट तपाईँ र मेरो जीवनमा आउँछ नि प्रभुलाई धन्यवाद दिनुपर्छ। प्रभु यो त तपाईँको अगाडि अथवा तपाईँले सहनुभएको पीडाको नजरमा त यो त निकै सानो पीडा हो, तर मैले महसुस गर्न त पाएँ नि त भनेर परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। कयौँ त्यस्ता मानिसहरू छन् प्रभुको खातिर मर्नको लागि तयार, उनीहरू जस्तो सुकै सतावटको पनि सामना गर्न तयार छन् तर सम्झौता गर्न तयार छैनन्। धेरै मानिसहरू सम्झौता गर्छन् होइन, प्रभुलाई त्यागेका छन्, तिमीलाई यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु यो कुरा त्यागेर यता हो होइन धेरै थिए, तर कति मानिसहरू बरु म भोकै मर्छु मेरो प्रभुलाई म कहिले पनि त्याग्दिनँ हो, एउटा समर्पित जीवन चाहिन्छ क्या प्रभुमा। त्यो भएर अहिले परिस्थितिहरू हामी देख्न सक्छौँ चारैतिर यति धेरै अप्ठ्यारो परिस्थितिहरू छ होइन, देश देशमा लडाइँ भइरहेको छ, भूकम्पहरू आइरहेको छ, विभिन्न प्रकारका युद्धहरूको कुराहरू घोषणाहरू भइरहेका छन्, प्राकृतिक प्रकोपले मान्छेलाई यति धेरै दुःख दिइरहेको छ। यी सबै कुरा हेरेर आउँदाखेरि हामीलाई निराश लाग्छ क्या? तर एउटा कुरा याद गर्नुहोस् कि अन्त्यको दिनमा यी कुराहरू हुनेछन् भनेर बाइबलमा लेखेको छ।

देश देश बीच युद्ध, जाति जाति बीच युद्ध, होइन धार्मिक युद्ध, गृह युद्ध, धेरै युद्धहरूको बारेमा प्रभुको वचनमा लेखिएको छ। र यी कुराहरू छिनछिनमा पूरा पनि भइरहेको अवस्थाहरू छ। त्यही भएर तपाईँ र म आत्तिनुपर्ने, निराश हुनुपर्ने कुरै छैन, किनभने यी सबै कुरा बाइबल पढ्ने मान्छेलाई त सबै थाहा छ नि त। त्यही भएर ऊ निराश हुँदैन, किनकि लेखेको छ, परमेश्वरको वचनमा लेखेका एक एक शब्दहरू पूरा हुनै पर्नेछन्। त्यो भएर तपाईँ र म चाहिँ निरन्तर प्रार्थना गर्नुपर्दछ, प्रभु तपाईँको इच्छा पूरा होस्। हामीले चाहेर पनि कुनै पनि कुरालाई पर सार्न सक्दैनौँ कि त वर सार्न सक्छौँ। त्यो भएर परमेश्वरको इच्छा पूरा होस् यो धरतीमा भनिकन हामी प्रार्थना गर्नुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र मैले कुरा गर्दै थिएँ एउटा समर्पित जीवन होइन, मान्छेले तपाईँ र मलाई कतिचोटि अलग राख्छन्, छुट्याउँछन्, त यस्तो त यस्तो, हामी हिँड्ने बाटोमा हिँडिनस्, तैँले यस्तो गरिस् होइन, तैँले नाक काटिस्, तैँले कान काटिस्, यस्ता प्रकारका कयौं कुराहरू हामी सुन्न सक्छौं। तर तपाईँ र मैले एउटा कुरा चाहिँ मानिसलाई के बताउनु पर्छ भने, म जुन बाटोमा हिँडेको छु नि, यो बाटो एकदमै अर्थपूर्ण बाटो छ। यो बाटोमा न चिन्ता छ, न फिक्री छ, न ढाक्नु, न छल्नु, एउटा सबैको लागि एउटा आशिषमय बाटोमा म हिँडेको छु। र आफैलाई पनि आनन्दका कुराहरू, सन्तुष्टिका कुराहरू हुँदछन्। कतिचोटि हामी देख्न सक्छौँ मानिसहरू यस्तो बाटोमा हिँडिरहेका हुन्छन्, उनीहरू लड्दै पढ्दै त्यो बाटो हिँडिरहेका हुन्छन्, कराउँदै चिच्याउँदै रातभरि हो हल्ला झगडा गरिरहेका हुन्छन्। कुनै पनि प्रभुको जनहरूले उसलाई सुसमाचार सुनाउँछ, प्रभुको बाटोमा हिँडाउँछ, खराब कुरालाई सबै त्याग्न लगाउँछ, अनि त्यसपछि समाजले यति धेरै कुरा काट्न थाल्छन्, यो त बिग्रेछ होइन, यो त यस्तो भएछ त्यस्तो भएछ भनेर यो समाजले हाम्रो गिल्ला गर्न थाल्छ। हिजो तपाईँ मातेर हिँड्दा केही भएन, तर आज तपाईँ सुत्रेर हिँड्दा मान्छेले तपाईँलाई धेरै बदनाम गर्न खोज्छन्, गिल्ला गर्न खोज्छन्, बिल्ला गर्न खोज्छन्। तर तपाईँ र म स्वतन्त्र भएर परमेश्वरलाई धन्यवाद दिँदै अगाडि बढ्नुपर्छ, किनकि प्रभु येशु ख्रीष्ट पनि निर्दोष हुनुहुन्थ्यो, उहाँमा कुनै खोट थिएन। हामी देख्न सक्छौँ पिलातसको श्रीमतीले त झन् दर्शनै देखेकी थिइन् येशु निर्दोष हुनुहुन्छ, उहाँलाई छोडिदिनुहोस् भनेर। तर उहाँलाई किल्ला ठोके, भाला रोपे, कोरा लगाए, क्रुसमा राखेरै छोडे। भन्न खोजेको कुरा के हो भने, निर्दोष मानिसहरू नै धेरै समस्यामा पर्छन्, सोझा मानिसहरू नै समस्यामा पर्छन्, तर तपाईँ र म परमेश्वरप्रतिको भरोसाबाट कहिले पनि टाढा हुनुहुँदैन, किनभने हामी जहाँ जाँदछौँ जे गर्दछौँ प्रभुसँग प्रार्थना गर्ने, अनि प्रभु आजको मेरो काम यी सबै कुरालाई तपाईँ परमेश्वरको हातमा राख्दछु, प्रभु तपाईँले नै सम्हाल्नुहोस् भनेर हामी हिँड्नु आवश्यक छ। किनभने शैतान यति चलाक छ, गर्जनीसँग चाहिँ कतिखेर खाऊँ कतिखेर मिलौँ भनेर बसिरहेको छ। त्यही भएर तपाईँ र म शैतान जति चलाक छ त्योभन्दा पनि धेरै चलाक हुनुपर्दछ। लीलामणि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान। र कार्यक्रम वरदानमा केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु। जब हामी देख्न सक्छौ प्रभुका जनहरूलाई विभिन्न प्रकारका दुःख कष्ट सतावट हुँदै उनीहरूले आफ्नो सेवकाईको शुरूआत गरेका छन्, तर जब प्रभुको निम्ति हामी दुखाई थुकाई कुटाईका कुराहरू सहन्छौ नि ती कुराले चाहिँ परमेश्वरको महिमा हुँदछ। यदि हामी तर्क गर्न थाल्यौँ बदला लिन थाल्यौँ भने चाहिँ त्यहाँबाट चाहिँ परमेश्वरको महिमा हुँदैन, तर जति सहन्छौँ त्यति नै परमेश्वरको काम तपाईँलाई मैले देख्न सक्छौँ। र कति कुराहरू हामी देख्न सक्छौँ प्रभुका जनहरू जब उनीहरू आफ्नो सेवकाईमा निस्किँदथे त्यहाँनिर मानिसहरू धेरै चकित पर्दथे, किन भन्दा उनीहरूले परमेश्वरको सामर्थ्य र शक्तिमा अचम्म रोधिएका कामहरू गरिरहेका हुन्थे, रोगीलाई निको पारिरहेको हुन्थे, मरेका लासलाई निको पारिरहेको बिउताइरहेका हुन्थे। कयौं त्यस्ता घटनाहरू हामी देख्न सक्छौँ जब यस्ता कामहरू हाम्रो जीवनबाट हुन थाल्छ नि अनि मानिसहरू चुप्प लाग्न थाल्छन्, किनभने उनीहरूले देखिरहेका मानिसहरू त हिजोसम्म यस्तो थिए तर आज यस्तो भए, होइन कयौं उनीहरूले खर्च गरे कयौं ठाउँ गए तर केही विकल्प नलागेपछि मानिसहरू अन्तिममा प्रभु यीशुमा आउँछन् र परमेश्वरले उहाँलाई निको पार्नुहुन्छ, चंगाई गर्नुहुन्छ, छुटकारा दिनुहुन्छ। यो तपाईँ र मैले देखिरहेको घटनाहरू हो, हाम्रो समाजमा भइरहेका घटनाहरू हो। तपाईँ र म चाहिँ अचम्म र उद्धेका काम गर्नको लागि र परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनको लागि नै बोलाइएका हौ। के तपाईँ र मैले मानिसहरूलाई प्रभुको बारेमा बताइरहेका छौँ, प्रभु सत्य हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गरिरहेका छौँ? यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, किनभने परमेश्वरले तपाईँ र मलाई दिनुभएको जिम्मेवारीलाई त तपाईँ र मैले पूरा गर्नुपर्छ नि, पक्कै पनि पर्छ। जब हामी देख्छौँ सुरुको दिनमा परमेश्वरले धेरै अचम्म हृदयका कामहरू गर्नुभयो, अचम्म हृदयको काम त यो गर्नुभयो कि उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अचम्मको कुरा यो थियो। र त्यसपछि हामी देख्न सक्छौँ प्रभुका दासहरूले अचम्म हृदयका कामहरू गरे, होइन मोसा, एलिया, एलिसा, डानियल अनि सत्रक मेसक अभिनेको पाउल, सिलास, उहाँहरूको जीवनमा हेऱ्यौँ भने नि उनीहरूले धेरै अचम्म हृदयका कामहरू गर्नुभयो। र त्यसपछि स्वयं प्रभु यीशु ख्रीष्ट यस धरतीमा आउनुभयो र उहाँले आफ्नो बाह्रजना चेलालाई तिमीहरूले यो गर भनेर त्यो अधिकार सुम्पर्नुभयो, त्यही अनुसार उनीहरूले संसारका विभिन्न ठाउँमा गएर प्रभुको प्रेमलाई उहाँहरूले बाँध्न थाल्नुभयो। आज त्यही प्रेमको प्रतिफल हौ तपाईँ र म, होइन? अनि त्यसपछि चेला, प्रभुको चेलाहरू संसारका कुना कुनामा पुगेर प्रभुलाई प्रचार गर्न थाले। अब त्यसपछिको काम चाहिँ, चेलापछिको काम चाहिँ परमेश्वरले आज तपाईँ र मेरो हातमा दिनुभएको छ। तपाईँ र म मिलेर परमेश्वरको काम गर्ने बेला भएको छ र गर्नु पनि पर्छ, किनभने उहाँले तपाईँ र मलाई बोलाएका कुराहरू जबसम्म तपाईँ र मैले थाहा गर्दैनौँ तबसम्म हामी अन्यलमा हुन्छौँ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अन्त्यमा एउटै कुरा भन्न चाहन्छु. जीवनमा हामी निराश हुनु हुँदैन, आत्तिनु हुँदैन. धेरै प्रकारका घटनाहरू घटिरहेका छन् अहिले, सुसाइडका घटनाहरू, आत्मदाहका घटनाहरू अनि विभिन्न घटनाहरू जब न्युज हेर्छौँ, जब हामी सामाजिक सञ्जालमा हेर्छौँ, जताततै घटना, मृत्यु, विभिन्न प्रकारका समाचारहरूले तपाईँ र मलाई एकदमै त्रसित बनाउँछ. तर आत्तिनु हुँदैन र कति समाचारहरू यस्ता हुन्छन् त्यो नहुन पनि सक्छ. मान्छेले एउटा आफू हिट हुनको लागि अथवा आफू भाइरल हुनको लागि विभिन्न प्रकारका समाचारहरू बाङ्गो टिङ्गो गरेर हालिदिने गर्छन् क्या. यो कुराले चाहिँ तपाईँ र म दुखित पनि भइरहेका हुन्छौँ, ओहो यस्तो भएछ भनेर, होइन. तर होइन, कति कुरा सत्य छन्, कति असत्य छन् एकदमै छानेर आधिकारिक मिडियाहरू हेर्दा हामीलाई फाइदा हुन्छ. यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ र अहिलेलाई जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु. धन्यवाद. जय मसी. नमस्कार.

प्रभु हामी सम्झन्छौँ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो। म असल भएर होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवा हुनुभएको कारणले तपाईँले मलाई माया गर्नु